0: का चश्मा र लेन्स को सुविधा
1: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक
0: आँखा जाँच हुने समय आइतबार देखि शुक्रबार बिहान 7 बजे देखि बेलुका 7 बजे सम्म शनिबार बिहान 7 बजे देखि दिउँसो 12 बजे सम्म
1: थप जानकारीको लागि
0: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
1: मोबाइल नम्बर 9860719194 र 9822186576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
3: भर्ना खुल्यो
4: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
3: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9858821524 र 9858822915
5: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
6: अब के हुनु नि बाबु दाँत दुखेर मर्नु लागिसके म त
5: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
7: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा नेपाले डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
8: हामी कहाँ उपलब्ध सेवाहरू मुखको शल्यक्रिया दाँत सफा गर्ने टड्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
7: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा
4: भर्ना खुल्यो
3: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
4: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 0825209555
11: मेरी आमोइनी घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त
12: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
11: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
12: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो त यसका बाजे म चाहिँ गुतुङचुङ दगुरेर गएँ अहिले भट्का कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा
8: हामी कहाँ सार सिसो असना सांसो चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
13: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुन्द्रासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9585723894 9478814894
4: कक्षा 11 भर्ना खुल्यो
3: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
14: थप जानकारी का लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुद्रास दाङ प्रधानाध्यापक हिम बहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9858728504
4: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा भर्ना खुल्यो
14: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 मा म्यानेजमेन्ट एजुकेसन ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
4: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847736596 स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
14: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
4: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
15: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है
16: बल्ल निभ्यो गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं सरसफाई गरेनौ त्यसैले आज दुःख पाइयो अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो हामी सबै जुटेर यसको सरसफाई गरौँ है
17: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ
16: वन जंगलमा जाँदा चुरोट खानी जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन
17: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्
16: वनलाई आगोबाट बचाउँ प्राकृतिक सम्पत्तिको सुरक्षा गरौँ
17: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश
4: गर्मी बढ्दैछ पानीको स्रोत सुक्दैछ सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्किन सक्छ
14: पानीको सही प्रयोग गरौ पानी खेर नफालौ उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ
4: तुलसीपुर 3 मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश
14: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो
18: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 मा विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ पढाइ हुने विषयहरू
14: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेसन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर छ दाङ मोबाइल नम्बर 9857821568 9435060 49 र 9490 85816

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 6 बजेको प्रकृति समय सन्देश आफ्नो घर आँगन सफा र स्वच्छ राखौं।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 20 गते बुधबार, जुन 3 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको तृतीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पर्यटकको आगमन उल्लेख्य संख्यामा वृद्धि, सबैभन्दा धेरै भारतीय। नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार। राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच आज भेटवार्ता।
1: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान। प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित। पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समिति समाधान सहित गठन।
0: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण। विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक पढ़ाई बन्द हुने अवस्था। प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु।
1: इजरायलद्वारा दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी। अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण। पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्र संघको भनाई।
0: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट। बागमती कप T20 भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतमा गरिरहेको उच्चस्तरीय भ्रमणको प्रसंग।
1: भारतको 5 दिने औपचारिक भ्रमणमा रहनुभएका सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको सभापति रवि लामिछानेलाई हिजो भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको छ। नेपालका शीर्ष नेताहरूका रूपमा उच्च महत्व दिए अनुसार उहाँलाई नयाँ दिल्ली स्थित 6A पण्डित दीनदयाल उपाध्याय मार्ग स्थित भाजपा मुख्यालयमा पुष्पगुच्छ र रातो कार्पेटले स्वागत गरिएको थियो। सभापति लामिछानेलाई भाजपा अध्यक्ष नीतिश नवीनले मुख्य प्रवेशद्वारमै स्वागत गर्नुभएको थियो। लामिछाने नेतृत्वको राष्ट्रपा प्रतिनिधि मण्डलले हिजो नै भाजपा अध्यक्ष नीतिश नवीन, भारतका गृहमन्त्री तथा भाजपा पूर्व अध्यक्ष अमित शाह र विदेश मन्त्री डाक्टर एस जयशंकरसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट बघाट हुने कार्यक्रम तय भएको छ। भाजपा शीर्ष नेतृत्वसँगको भेटवार्तामा सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री विपिन आचार्य तथा सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी हुनुहुन्छ। सभापति लामिछानेकी पत्नी निकिता पौडेल दिल्लीमा उपस्थित भए पनि औपचारिक भेटवार्तामा भने सहभागी हुनुभएन। उक्त भेटवार्तामा भाजपाको तर्फबाट अध्यक्ष नीतिश नवीन, महासचिव अरूण सिंह, विदेश विभाग प्रमुख डाक्टर विजय चौथाईवाले, बिहारका सांसद संजय जयसवाल तथा दिल्लीकी सांसद एवं स्वर्गीय नेत्री सुषमा स्वराजकी पुत्री बासुरी स्वराज सहभागी हुनुहुन्छ। त्यस्तै हिजो महत्वपूर्ण राजनैतिक तथा कूटनीतिक भेटवार्ता सम्पन्न भएको सभापति लामिछानेले जानकारी दिनुभएको छ। सभापति लामिछानेले भाजपाका समकक्षी नीतिशलाई एक्समा धन्यवाद समेत दिनुभएको छ।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सन् 1816 सुगौली सन्धिको ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै बेलायतले पनि चासो देखाउनुपर्ने बताएपछि नेपाल भारत सीमा विवादले नयाँ मोड़ दिएको छ। प्रधानमन्त्री शाहले लिपुल लेखका विषयमा चीन र इंग्ल्याण्ड अर्थात बेलायतसँग कूटनीतिक संवाद भइरहेको समेत बताउनु भएको थियो। प्रतिनिधि सभामा आइतबार सांसदहरूको प्रश्नको जवाफ दिँदै शाहले भन्नुभएको थियो, हामीले भारत र चीनसँग मात्रै नभएर इंग्ल्याण्ड बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिश इण्डिया हुँदै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इंग्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक अर्थात डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढ़ताका साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढ़ाइने दोहोर्याएको छ। नयाँ दिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकार्नु भएको हो। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभामा सीमा विवादबारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको बताउनुभयो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको पनि बताउनुभयो। नेपाल र भारत बीचको 98% सीमा निर्धारण भइसकेको दावी गर्दै उहाँले भन्नुभयो केही भागमा समस्या छ, त्यसलाई हल गर्न बाँकी नै छ। गण्डक नारायणी नदीको धार परिवर्तन भएकोले यो स्थिति उत्पन्न भएको उहाँले बताउनुभयो। यसका अतिरिक्त सीमाको निर्धारित हिस्सामा सीमा पार अतिक्रमण र नो म्यान्स ल्याण्ड अर्थात 10 गजा क्षेत्रमा अतिक्रमणका विषय पनि रहेको पनि उहाँले उल्लेख गर्नुभयो। यसमा संयुक्त रूपमा नक्साङ्कनको काम भइरहेको पनि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
1: सन् 2026 मेमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या उल्लेखनीय वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्र 1,02,626 विदेशी पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। यो संख्या सन् 2025 मेको तुलनामा 19% बढ़ी रहेको हो। कोरोना महामारी अघि सन् 2019 मेको तुलनामा 31% बढ़ी थियो। बोर्डका अनुसार सन् 2025 मेमा 86,216, सन् 2024 मेमा 90,211 र सन् 2019 सोही अवधिमा 78,329 पर्यटकले नेपाल भ्रमण गरेका थिए। बोर्डका अध्यक्ष प्रबन्ध बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस वर्षको मेमा सन् 2025 भन्दा 19% र सन् 2019 सोही अवधिको तुलनामा 31% पर्यटक आवागमनले बढ़ेको छ। त्यस्तै पछिल्लो समय डलरको मूल्य समेत बढ़दै गएको र डलरको दबावका कारण भारत सरकारले विदेश भ्रमण सम्बन्धी खर्चमा नियन्त्रण गर्ने कदम अप्नाएपछि भारतीय पर्यटकका लागि नेपाल सस्तो मुलुकमा पर्ने भएकाले पनि मेमा मात्रै झण्डै 40% भारतीय पर्यटक नेपाल आएको बताइएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहको सीमानाका सन्दर्भमा दिनुभएको विज्ञप्तिपछि विपक्षीद्वारा विवादमा परिएको त्यसको प्रत्यक्ष असर संघीय संसदको काम कार्यवाहीमा पनि देखिएको छ। मंगलबार हिजोको प्रतिनिधि सभा बैठक विपक्षीको विरोधपछि एक साताका लागि स्थगित गरिएको छ। प्रतिनिधि सभामा जेठ 17 गते प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र संसदबाटै क्षमा याचना गर्नुपर्ने माग राखेर विपक्षी दलहरूले हिजो पनि अवरोध जारी राखे। जेठ 18 र 19 गतेको संघीय संसदका दुवै सदनको बैठक प्रतिपक्षको अवरोधले कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले विरोध गर्दै आएका छन्। प्रतिपक्षी दलले अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई क्षमा याचनाका लागि रूलिङको माग गरेर हिजो पनि रोषम घेराउ गरेका थिए। विपक्षी दलको निरन्तरको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गर्नुभयो। सभामुख अर्यालले जेठ 25 गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ। यसैबीच लगातार दुईवटा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 राष्ट्रिय सभामा विधायन प्रक्रिया पूरा नगर्दै अगाडि बढ़ने जोखिम निम्तिएको छ। राष्ट्रिय सभाले यो विधेयक पारित गरी जेठ 22 भित्र प्रतिनिधि सभामा फिर्ता पठाउनुपर्छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव नै प्रस्तुत हुन नसकेको र जेठ 22 भित्र पारित गरी पठाउनुपर्ने बाध्यता रहेकाले बैठक शुरू गर्ने वातावरण बनाउन सांसदहरूको ध्यान आकर्षण गराउनुभयो। तर बैठकमा अवरोधले निरन्तरता पाउँदा जेठ 20 गतेका लागि निर्धारित बैठकमा समेत यो विधेयक प्रस्तुत हुने निश्चित छैन। राष्ट्रिय सभाका सचिव तुल बहादुर कण्डेलले 22 गते पारित गरेर पठाउन नसके प्रतिनिधि सभाबाट आफ्नो हिसाबले अगाडि बढ़ने प्रस्ट्याउनु भयो। उहाँले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि सुझावका लागि 24 घण्टापछि मात्रै यो विधेयक छलफलमा लगिने बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा पनि सांसदहरूले बैठक चल्न नदिएपछि यो विधेयक सीधै प्रतिनिधि सभामा जान सक्ने बारेमा पनि अधिकारीहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा शिक्षक र विद्यालयको समन्वयमा शिक्षाको गुणस्तर उकास्न सम्भव
3: पेसागत हिसाबले व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पर्थे उजेल पर्थे
0: विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा भने प्राविधिक विषयको पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
5: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
4: हामी कहाँ उपलब्ध सेवाहरू
6: दाँत निकाल्ने
4: नयाँ दाँत राख्ने
6: झिक्न नपर्ने गरी दाँत राख्ने
4: दाँत भर्ने दाँत सफा गर्ने
6: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने
4: गिजा सुन्निने गिजाबाट रगत आउने मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल मोबाइल नम्बर 98560 38443 र 98105797
5: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङ फोन नम्बर 082-5230-32 र मोबाइल नम्बर 98-12-91-918
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज
9: रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा बन्दी गृहभित्रै मृत्युको त्रासीपूर्ण तथ्याङ्क प्रत्येक वर्ष हिरासतमा 4 र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु शीर्षकमा तेज राज थामीले खबर लेख्नु भएको छ प्रहरी हिरासतमा मृत्यु हुनुलाई कानूनी मानव अधिकार र नैतिक सबै रूपमा गम्भीर मानिन्छ नेपालको संविधान र विभिन्न कानून तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानूनले समेत हिरासतमा रहेका व्यक्तिको जीवन स्वास्थ्य र सम्मानको अधिकार ग्यारेन्टी गरेका छन् पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम अमानवीय र अमानवजनक व्यवहार गरिने छैन भनेर नेपालको संविधानमा मौलिक हक अन्तर्गत नै राखिएको छ तर हिरासत र कारागारमा प्रत्येक वर्ष हुने मृत्युको त्रासीपूर्ण तथ्याङ्कले नेपालका बन्दी गृहको सुरक्षामाथि गम्भीर प्रश्न जन्माएको छ त्यस्तै सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दको 7 महिना पटेल रमन जेवीले लगेको 1 अर्ब 20 करोड पेस्की तानियो राज्यकोषमा शीर्षकमा खबर छ भने भित्रपृष्ठमा पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति शीर्षकमा अर्को खबर छ सरकारले सुकुम्बासी समस्या समाधान गर्न गठित भूमि समस्या समाधान समितिको पदाधिकारी नियुक्त गरेको छ हिजो बसेको मन्त्री परिषद बैठकले समितिको पदाधिकारी नियुक्त गरेको हो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार समितिको अध्यक्षमा बलभद्र वास्तोलालाई नियुक्त गरिएको छ वास्तोला उच्च अदालतका पूर्व न्यायाधीश हुनुहुन्छ त्यस्तै विगतमा सरकारले भूमि आयोग मार्फत जिल्ला जिल्लामा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउँदै आएको थियो आयोगमा दलीय प्रतिनिधि रहने गर्थे भने आफ्ना दल निकट र भोट लिनेलाई मात्रै जग्गा उपलब्ध गराउने गरेको गुनासो आउने गरेको थियो तर यसपटक भने सरकारले सुकुम्बासीलाई जग्गा दिलाउने जिम्मा सरकारी कर्मचारी र पूर्व प्रशासकलाई दिएको छ। त्यस्तै चिकित्सकको लाइसेन्स परीक्षा विदेश पढेर आएकाहरू कमजोर नेपालमै अध्ययन गरेकाको नतिजा सन्तोषजनक शीर्षकमा अर्को खबर छ भने कांग्रेसको क्रियाशील सदस्य बन्न तीन प्रतिबद्धता अनिवार्य शीर्षकमा खबर छ। त्यस्तै तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिँदै ओली शीर्षकमा खबर प्रकाशित छ। एमाले अध्यक्ष केपी शर्मा ओली करिब तीन महिनापछि पार्टी गतिविधिमा फर्किनु भएको छ। 21 फागुनको निर्वाचनमा पार्टीले अकल्पनीय हार बेहोरेपछि ओझेलमा रहनुभएका ओली आज आयोजित पार्टीको एक महत्वपूर्ण सांगठनिक कार्यक्रममा सहभागी हुने नेताहरूले बताएका छन्।
0: आर्थिक कारोबार दैनिकमा इजरायल रोजगारी अनलाइन भाषा परीक्षा आवेदनमा शास्ति शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको छ। इजरायलले नेपालबाट माग गर्ने भनिएको 2300 नेपालीको अंग्रेजी भाषा परीक्षाको अनलाइन आवेदनमा समस्या आउँदा काठमाण्डु बाहिरका आवेदक अन्यलमा परेका छन्। यसअघि भाषा परीक्षाका लागि ब्रिटिश काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी इन्टरनेशनल क्वालिफिकेशन प्रणाली सीआईआईएनबाट क्याम्ब्रिज अफ स्किल इंग्लिश टेस्ट लिने क्रममा माग गरिने आवेदनमा समस्या देखिएको उल्लेख गरिएको छ। हिमालयन री सहित पाँच कम्पनीबाट 4 अर्ब अपचलन शीर्षकमा अर्को खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भूमिको समस्या जहाँको त्यही 36 वर्षमा 17 संरचना शीर्षकमा सुरेन्द्र काफ्लेले लेख्नु भएको छ। विगत 36 वर्षमा 16 भूमि सम्बन्धी आयोग राजनीतिक कार्यकर्ता भर्ती केन्द्र मात्र बनेर विघटन र खारेजीको चक्रमा फँसेपछि सरकारले पहिलो पटक पूर्व प्रशासक र विज्ञहरू मात्र रहेको भूमि समस्या समाधान समिति गठन गरेको हो। समितिलाई देशभर लाल पूर्जाको प्रतीक्षामा रहेका करिब 12 लाख घर परिवारलाई समस्या सुल्झाउने चुनौती पनि छ। एउटै सिजनमा लापराका 17 जनाले चढ़े सगरमाथा शीर्षकमा शिव उप्रेतीले गोरखाबाट लेख्नु भएको खबर छ। आरोहीको गाउँ भनेर चिनिने लापराका 17 जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लापराकबाट धार्चे गाउँपालिका 4 लापराकका 13 जनाले सगरमाथाको सफल आरोहण गरेका कृतिमानी आरोही पूरब बहादुर गुरूङ युक्तले जानकारी दिनुभएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा अमर खटका र बसन्त ढुंगानाले लेख्नु भएको खबर छ। खोटाङको खोटेहाङ तीनकी मनिषा राई इतहरीको जनता बहुमुखी क्याम्पसमा बीए 3 वर्षमा पढ्नुहुन्छ। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड़ झरेको झलझली याद आउँछ उहाँलाई। यसकारण उहाँ बर्खामा खोटाङ आउजाउ कमै गर्नुहुन्छ। सड़क अवरूद्ध, यातायात असुरक्षित र असहज हुन सक्छ। सुरक्षामा चासो नदेखाइएको खबरमा उल्लेख भने पोखरा मोगलिन खण्ड विस्तारले यात्रा सहज भएको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेस विवाद मुख्यमन्त्री बदल्न हस्ताक्षर शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई पदबाट हटाउन नेपाली कांग्रेस प्रदेश सभा सदस्यहरूले नै हस्ताक्षर गरेका छन्। शाह कांग्रेस संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री हुनुहुन्छ। संसदीय दलको नेताबाट हटाएपछि उहाँलाई मुख्यमन्त्रीबाट पनि मुक्त गर्न सकिने खेल सहित कांग्रेसको अर्को एउटा समूहले हस्ताक्षर संकलन गरी संसदीय दलको कार्यालयमा बुझाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा विद्यार्थी अभावले प्राविधिक पढ़ाई बन्द हुने अवस्था शीर्षकमा खबर छापिएको छ। सूर्यप्रसाद पाण्डेले यो खबर लेख्नु भएको हो। उपकुलपति नियुक्तिका लागि सिफारिश समिति गठन भएको बारेमा अर्को खबर छ भने नर्सिङ शिक्षाका 7 दशक शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको बारेमा अनिल गिरीले लेख्नु भएको छ। मानव अधिकार आयोगको बहुत प्रभावी कानून सिफारिशमा राजनैतिक र संवैधानिक प्रश्न शीर्षकमा कृष्ण बुहाबले लेख्नु भएको खबर पनि छापिएको छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पञ्चायत भवनको ग्यालेरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पञ्चायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ राम राजा प्रसाद सिंह। करिब 2 महिनापछि 3 भदौ 2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्चले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुर हो। आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ। सूचना प्रविधि र डिजिटल सुशासन प्रधानमन्त्रीको कमाण्डमा शीर्षकमा सजना बराल लेख्नुहुन्छ। सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र र राष्ट्रिय साइबर सुरक्षा केन्द्र गरी तीन प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको उल्लेख गरिएको छ। धौरुटीमा रिहा भए मेयर सिंह शीर्षकमा पर्साबाट लेखिएको खबर छ। लिखत सम्बन्धी कसुर, कृत्य तथा झुटा विवरणका आधारमा नागरिकता बनाउन सहयोग गरेको आरोपमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह अदालतले तोकेको धरौटी बुझाएर हिजो नै रिहा हुनुभयो। सिंह हिजो नै बिहान 6:15 पर्साको ठोरी स्थित जंगल रिसोर्टबाट पक्राउ पर्नु भएको थियो। भित्रीपन्नामा विश्वकपको उत्साह तर मध्यरातको खेलले रेस्टुरा र होटल व्यवसायी अन्यलमा शीर्षकमा कृष्ण प्रसाईले लेख्नु भएको खबर छापिएको छ। 11 जूनदेखि शुरू हुने प्रतियोगिताका धेरै जसो खेलहरू नेपाली समय अनुसार मध्यरात 12:45 बिहान 6:45 र केही भने बिहान 1:45 8:45 चल्नेछ। त्यसकारण पनि रेस्टुरेन्ट व्यवसायीहरू अन्यलमा परेका छन्। आर्थिक विधेयक तेस्रो पटक संशोधन, करमा कतै राहत र कतै भार शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। बिजुली कारोबार र घरायसी उपभोगबाट भ्याट उपभोगमा भ्याट, 20 लाख भन्दा कम मूल्यका विद्युतीय सवारीमा सड़क निर्माण दस्तुर, पेट्रोल र डिजेलको पैठारीमा लाग्ने हरित कर जस्ता विषयमा हेरफेर गरिएको उल्लेख छ। कछुवा गतिमा चक्रपथ विस्तार, 8 वर्षमा पनि बनेन 16 किलोमिटर सड़क शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायलले दक्षिण लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी राखेको छ, तर इरान समर्थित सशस्त्र समूह हिजबुल्लासँग भएको आंशिक युद्धविराम सम्झौतापछि राजधानी बेरुतमा भने कुनै आक्रमण नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। लेबनानी अधिकारीहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति घोषणा गरेको सम्झौता अनुसार हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने र त्यसको बदलामा इजरायली सेनाले बेरुतमा बमबारी नगर्ने सहमति बनेको थियो। पश्चिमी सुडानका डाफर र कोडोफान क्षेत्रमा जारी युद्धका बीच अन्तर समुदायिक हिंसा बढ़दै गएको संयुक्त राष्ट्रसंघले जनाएको छ। हैजाको सम्भावित प्रकोपले मानवीय संकट थप जटिल बनेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। मध्य डाफर र दक्षिण डाफर क्षेत्रमा प्रतिद्वन्दी समुदाय बीच भएको झडपमा मानवीय क्षति भएको भने छैन भने हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीको आवास समस्या समाधान गर्नका लागि देशभर 35,000 भन्दा बढ़ी जग्गा वितरण गरेको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय पुरूष टोलीले जापानमा हुने 20 औं एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत क्रिकेट विधामा स्थान सुरक्षित गरेको छ। एसियाडको छनौट अन्तर्गत सिंगापुरमा चलिरहेको प्रतियोगितामा मंगलबार हिजो मलेसियाले चीनलाई हराएसँगै समूह एबाट छनौट भएको हो। नेपालसँगै यस समूहबाट मलेसिया पनि छनौट भएको छ। मलेसिया र नेपाल एक खेल अगाडि नै अन्तिम चारमा पुगेका छन्। महिला टोली भने एसियाडमा छनौटबाट बाहिरिएको थियो। महिला टोली सेमी फाइनलमा चीनसँग डकोर लेविसमा पराजित हुँदै छनौट चरणबाटै बाहिरिएको थियो। यसैबीच मलेसियामा एसीसी प्रिमियर कपको आजदेखि शुरू हुँदैछ। पहिलो खेलमा नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल कोल्जो जाफर ओभलमा हुनेछ। महिला टी20 आईमा नेपाल र कतार बीच 4 पटक प्रतिस्पर्धा भइसकेको छ। गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको बागमती टी20 प्रतियोगितामा चितौन र भक्तपुरले शानदार जीत निकालेका छन्। चितौनले काठमाण्डौलाई 7 विकेटले हरायो। अर्को खेलमा लगातार दोस्रो जीत निकाल्ने क्रममा भक्तपुरले नुवाकोटमाथि 7 विकेटको जीत हात पारेको हो। पहिले ब्याटिङ गरेको नुवाकोटले 20 ओभरमा 9 विकेट गुमाएर 163 रन बनाएको थियो। चितौनका मनिष पुनले 2 विकेट हात पार्नुभयो। रोशनको अर्धशतकीय योगदान रहेको छ। र युद्धको चपेटामा परेको इराकले दोस्रो पटक फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गर्न 40 वर्ष प्रतीक्षा गर्यो। सन् 1986 इराकले पहिलो पटक विश्वकप खेलेको थियो। सन् 1986 फिफा विश्वकपमा छनौट भएको इराकले फ्रान्स, सेनेगल र नर्वे विरूद्ध खेल्नुपर्नेछ।
1: शैक्षिक गुणस्तर उकास्नका लागि सामुदायिक विद्यालयको अनुभव र सिकाइ रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर संजय महर्जन पानस मेडिको फर्मामा।
11: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
10: डाक्टर संजय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनाश भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइराइड टन्सिलले थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
12: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासेद्वारा बिरामी जाँच भइरहेको छ।
11: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 डाङ। फोन नम्बर 0825211904, मोबाइल नम्बर 9869077735 र 9858858286।
13: नया युगको नया आवाज रेडियो प्रकृति एफएम 93.4 MHz।
14: कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनुहुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अंग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
15: पहिलाको शिक्षा हेर्दाखेरि पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने 6-7-8 जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, इङ्ग्लिस जान लागेको छु।
14: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले शहरमा पढ्न पठाएका छोरा छोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पत्नी तिवारी:
16: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनुहुन्छ। कोलपुर नेपालगंज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्छ, हामीले पनि बच्चा यता ल्यायौँ, यता ल्याएर हाम्रो बच्चा यहीँ हाल्यौँ।
14: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
17: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिलेकाहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमूना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
14: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधानाध्यापक रतन बहादुर साई बताउनुहुन्छ।
3: दक्ष जनशक्ति छ हामीसँग, वेल एडमिनिस्ट्रेशन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पढ्थे, उजेल पढ्थे।
14: विद्यालयले विद्यार्थी आउजाउ त सहज बनाउन स्कूल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमूना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: पर्यटकको आवागमन आगमन उल्लेखे संख्यामा वृद्धि सबैभन्दा धेरै भारतीय नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार राष्ट्रपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता आज
0: संसदमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षी दलको अडान प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित पूर्व न्यायाधीशको नेतृत्वमा भूमि समस्या समाधान समिति
1: मुगुमा सामुदायिक विद्यालय प्रतिको आकर्षण विद्यार्थी नपुग्दा केही सामुदायिक विद्यालयमा पढ़ाई प्राविधिक पढ़ाई बन्द हुने अवस्थामा प्रत्येक वर्ष हिरासतमा चार र जेलमा 55 बन्दीको शंकास्पद मृत्यु
0: इजरायलद्वारा दक्षिणी लेबनानमा हवाई तथा सैन्य आक्रमण जारी अफगानिस्तानमा 35,000 भन्दा बढ़ी नागरिकलाई जग्गा वितरण पश्चिमी सुडानमा अन्तर सामुदायिक हिंसा बढ़दै गएको राष्ट्रसंघको भनाई
1: र एसियन खेलकुदमा नेपाली पुरूष टोलीको छनौट एसएससी महिला प्रिमियरमा कतारसँग नेपाल खेल्ने बागमती कप T20मा भक्तपुरसँग नुवाकोट 7 विकेटले पराजित
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ सरकारको बजेट आगामी आर्थिक वर्षको लागि जहाँ बिजुलीको खपत बढ़ाउने भनिएको छ तर बिजुलीमै लगाउने भ्याटको विषयले अहिले सरकारको आलोचना पनि भइरहेको छ एउटा खुल्ला स्थान जस्तो देखिन्छ जहाँ दुईजना व्यक्ति छन् अलि पाको उमेरका जस्ता देखिन्छन् एकअर्काको बीचमा बिजुली र बजेटको बारेमा संवाद भइरहेको जस्तो देखिन्छ एकजना व्यक्ति आक्रोशित छन् र उनको आक्रोशित अवस्थाको त्यो प्रश्नको जवाफमा अर्को एकजना व्यक्तिले केही भनिराखेको जस्तो देखाइएको छ नजिकै माथि यस्तो लेखिएको छ स्वदेशी विद्युतको उपयोग बढ़ाउने भन्छ तर भ्याट नै लगाउँछ कस्तो अचम्मको सरकार
1: हस्त प्राविधिक साथी रवि धितानलाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार देश

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
4: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ हुन्न भने।
3: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
5: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टड्काउने, दाँतमा रंग भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
5: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578935952।
6: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: तिबबै क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
2: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युम्यानिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 98478536596।
7: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल जेठ 20 गते, तदनुसार सन् 2026 जून 3 तारीक बुधबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो होलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा रोपाईको मुखमा मल अभाव हुँदा किसान चिन्तित। प्रदेश सरकारले अघि सारेका नीति कार्यक्रम र बजेट कार्यान्वयनमा कमजोरी। दाङको तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने।
1: दाङको तरिगाउँ एयरपोर्ट विस्तारका लागि 25 करोड़ बजेट विनियोजन। स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड़। अदुवा र हलेदोमा निर्भरहरूद्वारा बजारीकरण र कच्चा पदार्थको अभाव रहेको गुनासो।
0: र सल्यानमा एकजना फरार प्रतिवादी 8 वर्षपछि पक्राउ। एक हप्तामा 8 थान फरुवा बन्दुक बरामद। कर्णाली प्रदेशमा बाल विवाह अन्त्य, रणनीति कार्यान्वयनको तयारी।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
4: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ। घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
4: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
1: आज हामीसँग दाङबाट प्रकाशित नायक

0: रोजगार नीति निर्माण, श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्ने कार्यक्रम, सवारी सेवा डिजिटलीकरण, जीतगढ़ी र शिवगढ़ी किल्लाको संरक्षण, मायादेवी पदमार्गको सम्भाव्यता अध्ययन, प्रादेशिक भू उपयोग योजना, आर्टिफिसियल इन्टेलिजेन्स एआई र मेसिन लर्निङ क्षमता विकास, सिंचाई गुरू योजना, सामाजिक समावेशीकरण कार्यक्रम, शिशु स्याहार केन्द्र स्थापना र वन व्यवस्थापन जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिए पनि बजेटमा समावेश नगरिएको पाइएको छ। यसैगरी बजेट वक्तव्यमा समावेश 197 बुधा मध्ये रूकुम पूर्वका 7 वडामा सड़क ट्र्याक खोल्ने, 20 पर्यटन स्थल स्तर उन्नति गर्ने, कपिल वस्तुमा भौतिक पूर्वाधार गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गर्ने, बर्दियामा सिग्नेचर पुल निर्माण गर्ने, उद्योग तथा वाणिज्य सम्बन्धी कानून निर्माण, स्टार्टअप प्रवर्धन, असंगठित श्रमिकको तथ्याङ्क संकलन, किसान पहिचान र वर्गीकरण, प्रत्येक स्थानीय तहमा हेलीप्याड निर्माण, द्वन्द पीड़ितको परिपूरण एआई, साइबर सुरक्षा, डिजिटल साक्षरता, बहुआयामिक अनुसन्धान केन्द्र स्थापना तथा युथ करियर काउन्सिलिङ कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन्। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, स्थानीय स्तरमा उत्पादित कृषि उपजको डिजिटल मार्केट प्रविधिको प्रयोग गरी किसानदेखि बजारसम्मको अवधारणा लागू गर्ने, बाँझो जमीनलाई उपयोगमा ल्याई उत्पादन र उत्पादकत्व बढ़ाई, करार खेती कार्यक्रमलाई समावेशी गर्ने लगायतका कार्यक्रममा खर्च मिति विहिता अप्नाई अनुपादक खर्च कटौती गर्ने जस्ता कार्यक्रम समेटिएको छ। प्रदेश सरकारको आर्थिक वर्ष 2081-82 को नीति तथा कार्यक्रममा समेटिएको कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षा गर्नुपर्ने महालेखाले जनाएको छ। कार्यालय अन्तर्गत प्रदेश समन्वय समिति बैठक, सुशासन संवाद, वास्तुकला लेखा परीक्षण, सूचना प्रविधि शिक्षा र ई गवर्नेन्स जस्ता 12 कार्यक्रमका लागि विनियोजित 1,20,00,000 रूपियाँ खर्च हुन नसकेको पनि महालेखाले जनाएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले आत्महत्या न्यूनीकरण कार्यक्रमका लागि बजेट व्यवस्था नगरेको पाइएको छ। बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरूमध्ये विपद पुनर्संरचना प्रणालीलाई व्यवस्थित गर्दै जोखिम क्षेत्रको नक्साङ्कन र उद्धार सामग्री व्यवस्थापन गर्ने, प्रदेशका दुर्गम इलाकामा विपद उद्धार सहयोग गर्न एक स्थानीय तह एक हेलीप्याड निर्माण गर्ने, प्रदेशका 12 जिल्लामा पीड़ितहरूको परिपूरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम पनि कार्यान्वयन नभएको महालेखाले औल्याएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि प्रदेश गौरवका सिंचाई आयोजना, सिंचाई गुरू योजना, भूमिगत जल अध्ययन, अनुसन्धान इकाई स्थापना र आवश्यक कानून निर्माण लगायतमा बजेटमै समावेश नगरेको उल्लेख गरिएको छ। सामाजिक विकास मन्त्रालयले समेत प्रमुख शैक्षिक सुधार कार्यक्रममा बजेट विनियोजन नगरेको र बजेट वक्तव्यमा समावेश बहुआयामिक अनुसन्धान केन्द्र स्थापना, औद्योगिक क्षेत्रमा काम गर्ने कामदारको शिशु हेरचाहका लागि शिशु स्याहार केन्द्रको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा पनि बजेट विनियोजन नगरेको पाइएको छ। घोषणाको चाङ, कार्यान्वयनको अभाव, दर्जनौ योजनामा बजेट नै परेन, परेकाहरू पनि कार्यान्वयन भएनन्, सन्तोष खनालले लेखेको खबर आजको नयाँ एकबोध राष्ट्रिय दैनिकमा छापिएको छ।
1: स्थापना भएको झण्डै 70 वर्षपछि दाङको टरीगाउँ विमानस्थल विस्तारका लागि सरकारले आर्थिक वर्ष 2083-84 को बजेटमा 25 करोड़ रूपियाँ विनियोजन गरेको छ। बजेट विनियोजनसँगै विमानस्थलको धावनमार्ग विस्तार हुने र भविष्यमा 72 सिटसम्मका विमान अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ। टरीगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो विमानस्थल हो। दाङमा नियमित स्तरीय हवाई सेवा सञ्चालन हुन सके दाङ मात्र नभई समग्र राप्ती क्षेत्र अन्तर्गत दाङ, सल्यान, रोल्पा, रूकुम र प्युठानका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा यस क्षेत्रको समग्र विकास र समृद्धिमा ठूलो फटको मार्ने विश्वास व्यक्त गरिएको छ। 2011 सालदेखि सञ्चालनमा आएको टरीगाउँ विमानस्थल नेपालका पुराना विमानस्थल मध्ये एक हो। हाल विमानस्थलको धावनमार्ग 750 मिटर मात्रै कालोपत्री भएकाले 19 सिटसम्मका साना विमान मात्रै अवतरण गर्न सक्ने अवस्था रहेको छ। नयाँ बजेट मार्फत धावनमार्गलाई 1,500 मिटर पुर्याउने लक्ष्य राखिएको छ। प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार धावनमार्ग विस्तार सम्पन्न भएपछि तुलसीपुरबाट ठूला विमान सञ्चालनको सम्भावना बढ़ने र जसले दाङको आर्थिक, सामाजिक

0: तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ। लुम्बिनी प्रदेशको राजधानीका रूपमा रहेको दाङमा नियमित हवाई सेवा सञ्चालन हुन सके समग्र राप्ती क्षेत्रका बासिन्दाको जीवनशैली व्यापार व्यवसाय तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा समेत गरिएको छ। संघीय राजधानी काठमाण्डुसँग सहज हवाई पहुँच स्थापित हुँदा लगानी रोजगारी पर्यटन तथा सेवा क्षेत्रको विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। स्थानीयले वर्षौंदेखि टरीगाउँ विमानस्थलको विस्तारको माग गर्दै आएका छन्।
1: धान रोपाईको मुख्य सिजन शुरू भएसँगै लुम्बिनी प्रदेशमा रासायनिक मलको माग ह्वात्तै बढ़ेको छ। किसानको आवश्यकता अनुसार मल उपलब्ध हुन नसक्दा प्रदेशभरका किसान चिन्तित बनेका छन्। सरकारी तथ्याङ्कले नै मलको माग र आपूर्ति बीच ठूलो अन्तर देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडको प्रदेश कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 अहिलेसम्म प्रदेशका 11 जिल्लामा 52,903 मेट्रिक टन यूरिया र 23,696 मेट्रिक टन डीएपी मल आपूर्ति गरिएको छ। पोटास मल भने सहकारी र स्थानीय मागका आधारमा वितरण भइरहेको कार्यालयले जनाएको छ। जिल्लागत रूपमा हेर्दा रूपन्देहीमा सबैभन्दा बढ़ी 18,522 मेट्रिक टन मल पठाइएको छ। यसै गरी त्यसपछि दाङमा 13,892, कपिल वस्तुमा 13,287, बर्दियामा 9,905 र पश्चिम नवलप्रासीमा 7,848 मेट्रिक टन मल आपूर्ति गरिएको छ। पाल्पामा भने सबैभन्दा कम 1,806 मेट्रिक टन मल पुगेको छ। कृषि सामग्री कम्पनी प्रदेश प्रमुख सुमन पन्थीले खेतीको मुख्य सिजनमा मलको माग अत्याधिक रूपमा बढ़े पनि आपूर्ति सोही अनुपातमा हुन नसक्दा समस्या दोहोरिने गरेको बताउनु भएको छ। उहाँले अहिले कार्यालयमा करिब 5,000 मेट्रिक टन मल मौजदात रहे पनि त्यो किसानको आवश्यकताका आधारमा निकै कम रहेको पाइएको छ। प्रदेश सरकारले संघीय सरकारसँग थप मल उपलब्ध गराउन पटक पटक आग्रह गरे पनि माग अनुसारको मल आपूर्ति हुन नसकेको जनाएको छ। गत आर्थिक वर्ष 2081-82 लागि प्रदेशले 1,00,000 मेट्रिक टन डीएपी, 1,07,500 मेट्रिक टन यूरिया र 4,500 मेट्रिक टन पोटासको माग गरेको थियो। वितरण भने यूरिया 43,666 मेट्रिक टन, डीएपी 27,276 मेट्रिक टन र पोटास 2,541 मेट्रिक टनमा सीमित भएको थियो। रूकुम पूर्व बाहेक लुम्बिनी प्रदेशका सबै जिल्लामा रासायनिक मल वितरण गरिँदै आएको छ। रूकुम पूर्वलाई भने प्रदेश सरकारले अर्ग्यानिक जिल्ला घोषणा गरेकाले त्यहाँ रासायनिक मल आपूर्ति गर्न छोडिएको छ।
0: ऐरावती गाउँपालिका प्युठानका रेवत प्रसाद खनालले अदुवा तथा हलेदु खेती गर्न थालेको 30 वर्ष भयो। उहाँ लगायत यस क्षेत्रका किसानहरू मिलेर ऐरावती बहुद्देश्य साना किसान सहकारी सञ्चालनमा ल्याउनु भएको छ र सोही सहकारी मार्फत अदुवा तथा हलेदुको चक्लाबन्दी खेती प्रवर्धन कार्यक्रममा जोड़िनु भएको छ। अहिले सहकारीले अदुवा तथा हलेदुको उत्पादनसँगै अन्य किसानहरूले गरेको उत्पादन खरिद गरेर थोकमा बिक्री पनि गर्दै आएको सहकारीको व्यवस्थापक समेत रहनुभएका खनालले अहिले प्युठान जिल्लामा वर्षेनै 300 टन अदुवा तथा हलेदु उत्पादन हुने गरेको बताउनुभयो। त्यो मध्ये 225 टन जिल्ला बाहिर जाने र 75 टन अदुवा तथा हलेदो बिउ तथा मसलाको रूपमा जिल्लामै खपत हुने गरेको समेत उहाँको भनाइ छ। यद्यपि अदुवा तथा हलेदो उत्पादन तथा संकलन गरेर बिक्री गर्दा अनेकौं समस्या भएको र उक्त समस्या समाधानका लागि सरकारको तर्फबाट उचित व्यवस्था नहुँदा कृषकहरू उत्साहित नभएको तथा बिक्रीमा समस्या हुँदा व्यवसायहरू पलायन हुने गरेको पनि उहाँको भनाइ छ। अदुवा तथा हलेदो उत्पादनमा सबैभन्दा मुख्य समस्या किरा तथा रोगको प्रकोप हुने गरेको छ भने आधुनिक प्रविधिको पहुँच कृषकसम्म पुग्न सकेको छैन। त्यसै चक्लाबन्दी खेती गर्नका लागि जग्गाको समस्या हुने गरेको उहाँले बताउनुभयो। यस्ता समस्याले अन्य व्यवसायमा जस्तो लामो समयसम्म अदुवा तथा हलेदो बिक्री गर्दै आएका व्यवसायीहरू यो व्यवसायमा टिक्न नसक्ने अवस्था रहेको समेत उहाँले बताउनुभयो। यसैगरी सल्यानको शारदा नगरपालिका 14 मालनेटाका 48 वर्षीय ज्ञानदेव घरतीले पनि अदुवा र हलेदोको खेती आफू जान्ने भएदेखि नै गर्दै आएको बताउनुभयो। यो खेती सल्यानका शारदा नगरपालिकाका 200 घर परिवारको पुर्ख्यौली पेशा हो। सात रोपनी जमीनमा खेती गर्दै आउनुभएका उहाँले केही वर्ष अघिदेखि स्थानीय स्तरमा उत्पादन हुने अदुवा तथा हलेदो खरिद गरेर बिक्री पनि गर्दै आउनुभएको छ। भदौ र असोजमा 1 लट, मंगिर र पुसमा 1 लट, चैत्र र वैशाखमा 1 लट गरी तीन लटसम्म अदुवा तथा बेसारको उत्पादन लिने गरेको उहाँको भनाइ छ। यद्यपि उत्पादनमा हुने समस्या त छँदैछ, उत्पादन भएपछि पनि बिक्री गर्दा बिचौल्याको हालीमुहालीका कारण किसान मर्कामा परेको उहाँको गुनासो छ। अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले कार्यक्रम प्रदेश तथा स्थानीय तहसंघको सहकार्यमा अदुवा तथा हरेदोको बिउ उत्पादक व्यवसायी उद्योगी र सरकारवाला निकायहरूबीच आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा लुम्बिनी कर्णाली बागमती सुदूरपश्चिमका 14 जिल्लाबाट 50 जनाको सहभागी भएको किसान व्यवसायी र उद्योगीहरूले आफ्नो क्षेत्रको गुनासो सुनाएका थिए। कार्यक्रममा कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्र बहादुर रोकायले अब किसानले उत्पादन गरेर मात्र नहुने त्यसलाई विशिष्ट किसिमको पहिचान दिएपछि मात्रै त्यसले उचित मूल्य पाउने बताउनुभयो। क्वालिटीयुक्त ल्याभ नहुँदा किसानको उत्पादन बाह्य देशमा जान नसकेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो। त्यसै गरी कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले भारतबाट अत्याधिक विषादी प्रयोग भएको तरकारी तथा खाद्यान्न भित्री रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्ने संस्कारको विकास गरेमा मात्रै किसान व्यवसायी र उद्योगी सबैको हित हुने बताउनु भएको छ। अदुवा उत्पादनमा नेपाल विश्वको चौथो देश हो, तर यहाँका किसानले मूल्य नपाउने, व्यवसायीले संकलन गर्न नसक्ने तथा उद्योगीले कच्चा पदार्थ नपाउने अवस्था देखिएपछि तीनवटै पक्षलाई सहज हुने वातावरण बनाउने समेत कार्यक्रमका वक्ताहरूले जोड़ दिएका छन्। अदुवा र हलेदोमा निर्भरहरूको गुनासो, कृषकले मूल्य, व्यवसायले बजार र उद्योगीले कच्चा पदार्थ पाउँदैनन्, एकराज भण्डारीले लेखेको खबर आजको नयाँ अखबार राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
1: आजको परिवेशमा अब छोटो विश्राम।
2: किसानहरूका लागि खुशीको खबर,
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
2: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578-23-971।
1: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर,
0: दाङको तुलसीपुरबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित 4 जनालाई पक्राउ गरेको छ। लागू औषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति तुलसीपुर उपमहानगरपालिका 6 झुमरे क्षेत्रमा छापा मारेर 4 जनालाई नियन्त्रणमा लिएको हो। लागू औषध खरीद बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले झुमरे स्थित एक घरको कोठामा खानतलासी गर्दा लागू औषध सहित 4 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब प्रेक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। वहाँका अनुसार पक्राउ पर्नेमा तुलसीपुर छका 25 वर्षीय पवित्र डाँगी, सोइठाउँका 26 वर्षीय गोविन्द बुढा, तुलसीपुरकै वडा नम्बर 7 का 30 वर्षीय कमल केसी र 27 वर्षीय रिगल महतरा क्षेत्री रहेका छन्। उनीहरूको साथबाट प्रहरीले 10 ग्राम, 190 मिलिग्राम ब्राउन सुगर, 8 थान मोबाइल फोन र नगद 3,845 रूपियाँ समेत बरामद गरेको छ। पक्राउ परेका 4 जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सल्यानमा 8 थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरीले सल्यानले जानकारी दिएको छ। एक हप्ताको अवधिमा विभिन्न स्थानबाट 8 थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो। जसअनुसार बनगाड कुपुन्य नगरपालिका 12 चौर स्थित सिद्ध गुफा सामुदायिक वनबाट 3, बस्नेउरा सामुदायिक वनबाट 3 र त्रिवेणी गाउँपालिका 5 को डाँडासल्ले सामुदायिक वनबाट 2 गरी प्रहरीले 8 थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरीले सल्यानका सूचना अधिकारी समेत रहेका इन्स्पेक्टर देवराज भट्टराईले जानकारी दिनुभएको छ।
0: यसैबीच चोरी मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जाजरकोट जिल्ला अदालतको 2074 मंगसिर 23 गतेको फैसला आदेशले 9 महिना 4 दिन कैद सजाय तोकिएका चोरी मुद्दामा फरार प्रतिवादी सल्यानको कुमार गाउँपालिका 2 सुर्खेत निवासी 36 वर्षीय मान बहादुर कुमारलाई प्रहरीले पक्राउ गरेको हो। अदालतको लगत नम्बर 106 कायम भई हालसम्म फरार भएका कुमारलाई अस्थायी प्रहरी पोस्ट नेटा सल्यानबाट खटिएको प्रहरी टोलीले यही जेठ 19 गते पक्राउ गरेको हो। पक्राउ परेका कुमारलाई आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला अदालत सल्यानमा पेश गरिएको प्रहरीले जनाएको छ।
1: कर्णाली प्रदेशमा 10 जिल्लामा व्याप्त रहेको बाल विवाहलाई न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले निर्माण गरेको कर्णाली प्रदेशको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2082 कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपालको संविधान राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय दायित्व अनुसार तयार गरिएको कर्णाली प्रदेशको बाल विवाह अन्त्य सम्बन्धी रणनीति 2082लाई समुदाय स्तरसम्म पुर्याएर कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभएको छ।
0: तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ। उपमहानगरपालिकाले तुलसीपुरको वडा नम्बर 15 दक्षिण कुररियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो। दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठन पाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्गाले बताउनुभयो। गुठीका रूपमा सञ्चालन गर्न दिने गरी अनुमति प्रदान गरिएको उहाँको भनाई छ। स्थानीयले 3 वर्ष अघि थारू भाषाको विद्यालय सञ्चालनका लागि माग गरेका थिए। सोही निवेदनमाथि उपमहानगरपालिकाको 47 कार्यपालिका बैठकले निर्णय गरेको हो। अहिलेसम्म दाङमा थारू समुदायका लागि गुठी अन्तर्गत छुट्टै विद्यालय भने सञ्चालनमा छैन। उक्त विद्यालयलाई थारू भाषाबाट पढ़ाउनका लागि उपमहानगरपालिकाले स्वयंसेवक शिक्षक पनि उपलब्ध गराउने नगर प्रमुख खड्गाले बताउनुभयो। सबै थारू समुदायका विद्यार्थी पढ्न चाहेमा आवासीय समेत बनाउन सकिने उहाँको भनाई छ।
1: नारायणहिटी दरबार हत्याकाण्ड भएको हिजो 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते अर्थात हिजकै दिन तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी मध्यरातमा गोली चलेको थियो। गोली काण्ड घटनामा तत्कालीन राजा वीरेन्द्र शाहसहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार, निराजन, राजकुमारी श्रुति, शान्ति, राज्यलक्ष्मी सिंह, शारदा, राज्यलक्ष्मी शाह, राज्य शाह ज्यादी जयन्ती, राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाह गरी 10 जनाको हत्या भएको थियो। उक्त घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए। तर घटना अहिले पनि रहस्यमय रहेको छ। यद्यपि तत्कालीन उच्च स्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दिपेन्द्रले नै परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैले आफैलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरिएको थियो। तर उक्त प्रतिवेदनमाथि आम नागरिकले विश्वास गर्न सकेका छैनन्। यस घटनाबारे पटक पटक सत्य तथ्य विवरण सार्वजनिक गर्न माग हुने गरे तापनि सरकार र सुरक्षा निकायले अहिलेसम्म वास्तविक रिपोर्ट सार्वजनिक गरेको छैन, जसले गर्दा यो दरबार हत्याकाण्ड थप सशंकित र रहस्यमय बन्दै गएको छ। नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ।
0: र आज पनि मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुग्ने पनि अनुमान गरिएको छ। दिउँसोको समयमा विशेष गरी तराई क्षेत्रका आकाश खुल्ला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ़नाले अत्याधिक गर्मी हुने अनुमान गरिएको छ। मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी आसपासका क्षेत्रमा अत्याधिक गर्मी बढ़ने अनुमान गरिएको छ। पहाड़ी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपड़ा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न पनि स्वास्थ्य कर्मीहरूले आग्रह गरेका छन्।
1: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ।
0: नमस्कार।

0: कक्षा एघारमा भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा एघारका लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9558728504।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 7 बजेको प्रकृति समय सन्देश बासी र सडे गलेका खाने कुराहरू नखाऊ
2: मेरी आमोइनी गाटा बनाएछ माङ्गे अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
3: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
2: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन
3: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
4: हामी कहाँ साल चिसौ असना सालको चौक झ्याल ढोका कडी पाउनका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
5: कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरा चोक डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9558723894 9484814894
6: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो
7: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई डाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ पढाइ हुने विषयहरू
6: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट जन्म दर्ता नागरिकताको प्रतिलिपि 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000 नोट शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 डाङ मोबाइल नम्बर 9558821568 9435060 र 9490585816
8: छोराले खोजेको
9: आमाले रोजेको
8: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
9: गृहपति
8: माइलोदाई इरा भूपति भोग ब्रान्डको चामल खाउ स्वाद गुणस्तर र भरोसाको संगम अब त छन् खुसीको खबर
9: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिक को पूर्वपट्टि कुनामा
8: सम्पर्कका लागि फोन
9: 08259075753 र मोबाइल 9808864071
8: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
10: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
11: हाम्रा सेवाहरू
12: दन्त परीक्षण तथा परामर्श सेवा
11: दाँतको एक्सरे
12: दाँत सफा गर्ने
11: दाँत निकाल्ने
12: दाँत भर्ने
11: दाँतको जरादेखि उपचार गर्ने
12: कृत्रिम दाँत लगाउने
11: बच्चाहरूको दाँतको विशेष उपचार
12: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
11: दाँतको कस्मेटिक उपचार
12: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
13: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन डाङ मोबाइल नम्बर 9585725188 र 9848740188
14: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
15: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
16: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओली द्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापन का साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकल देखि दुई घर दक्षिण पूर्व तर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
17: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
16: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847833923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
17: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
18: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
16: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
18: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
16: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558861051 र 9558861052।
19: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4 MHz।
20: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम विचार मन्थनमा, म उपेन्द्र बस्नेतको। आज हामी खास गरी लुम्बिनी प्रदेशमा खानेपानी आयोजनाको अवस्था, समस्या र त्यसको समाधानका लागि के पहल भइरहेको छ भन्ने विषयमा छलफल बहस गर्दैछौ। यसको लागि राष्ट्रिय साना शहरी खानेपानी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गौतम हामीसँग हुनुहुन्छ। यहाँलाई स्वागत छ कार्यक्रम चार मन्थनमा।
21: धन्यवाद।
20: अब तपाई लुम्बिनी प्रदेशको अध्यक्ष भइसकेपछि दौडधुप निकै चलिरहेछ नि त
21: अहिले चाहिँ? भर्खरै अब 82 चैत्र 81 गते म लुम्बिनी प्रदेशको भेलाबाट म निर्वाचित भएर चाहिँ मैले जिम्मेवारी सम्हालेको छु। सम्हाले पश्चात हामीले अहिले के अरे कसरी खानेपानी अब सञ्चालन गर्ने, लुम्बिनी प्रदेशभरिका खानेपानीहरूलाई कसरी व्यवस्थित गर्ने, कसरी गुणस्तरीय खानेपानीहरू उपभोक्ताहरूको घरमा पुर्याउन सकिन्छ भन्ने कुरा र दूर दराजको अवस्था के छ, हाम्रा कति धाराहरू अहिले पनि त्यसको यकिन रेकर्ड हामीसँग छैन, किनभने अब ग्रामीण खानेपानी, शहरी खानेपानीहरू, यसको भरे अलिका मोडलका खानेपानीहरू भएको हुनाले अहिले त्यो चाहिँ अब पुरै डाटाहरू हामीले लिन सकिरहेको छौँ, डाटा लिने क्रममा पनि छौँ र त्यसपछिको अवस्था कसरी लैजाने भन्ने कुरा त्यो पोजिसनलाई हेरेर हामी अगाडि बढ्ने प्लानमा छौँ।
20: अब तपाईँ बेलझुण्डी खानेपानीको अध्यक्ष हुनुहुन्थ्यो, त्यसको मात्र तपाईँलाई जिम्मेवारी थियो, अब लुम्बिनी प्रदेशभरि भएका सयौं खानेपानीहरूको जिम्मेवारी थपियो होइन त?
21: म अब विगत केही वर्षदेखि म बेलझुण्डी खानेपानी संस्थाको अध्यक्ष भएर काम गर्ने अवसर पाइरहेको छु र अहिले पनि त्यो संस्थाको अध्यक्ष भएर सञ्चालन गरिरहेको, त्यसको केही लामो समयको अनुभव र मेरो चाहिँ सामाजिक अभियानको खानेपानी क्षेत्रमा जुन मेरो लगाव छ त्यसको परिणामले मैले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने अवसर पाएँ। त्यसले गर्दाखेरि अब त्यसले मलाई एउटा ऊर्जा पनि दिएको जस्तो लाग्छ मलाई, किनभने 18-20 वर्ष यो संस्थामा काम गरिसकेपछि खानेपानी क्षेत्रमा समग्र रूपमा खानेपानीलाई कसरी एउटा युनिटीको रूपमा नभएर एउटा चाहिँ के अरे लार्ज स्केलमा चाहिँ हामीले कसरी खानेपानी योजनाहरूलाई व्यवस्थित र भरपर्दो बनाउन सक्छौँ भन्ने कुराले यसलाई मलाई चाहिँ यसले चाहिँ एउटा प्रेरणा दिएको छ।
20: अब यो जस्तो नेपाल मा दुईवटा खानेपानी महासंघ छन्, एउटा शहरी खानेपानीको अगुवाई गर्ने, एउटा ग्रामीण खानेपानीको अगुवाई गर्ने, तर तपाईँहरू पछिल्लो समय शहरी खानेपानीले पनि ग्रामीण खानेपानीलाई सोभेट्न थालेछ।
21: होइन दुईवटा खानेपानीहरू छन् त्यो कुरा अब यो नीतिहरू बन्दैछ नेपाल सरकारको अब भर्खरै खानेपानीहरू कुराहरू जस्तो दुईवटा छन् हाम्रो चाहिँ के अरे एउटा फेडवासन भन्छ एउटा चाहिँ राष्ट्रिय सानासरी महासंघ भनेको छ अहिले अनि त्यो दृष्टिकोण र संगठन त्यसरी गएको छ तर खानेपानीको अब मतलब वर्गीकरण कसरी गरिरहेछ भने शहरी खानेपानी र ग्रामीण खानेपानी अब अहिले जस्तो मुलुकभरि अब चाहिँ के अरे संघीय अब लागू भइसकेपछि अब राष्ट्रिय के अरे स्थानीय सरकार अन्तर्गतको एउटा खानेपानी राखिया छ एउटा चाहिँ प्रदेश स्तरीयको छ एउटा चाहिँ के अरे संघीय स्तरको छ त्यसले यसलाई यसको चाहिँ मोडेललाई कसरी चाहिँ के अरे एउटा अब खानेपानी अब हामी यो सकभर चाहिँ एउटैमा लानुपर्छ भन्नेमा छौँ किन भनेपछि तपाईँको चाहिँ के अरे अब पानी त गुणस्तरीय खानु पाउनु पर्यो मानव जीवनसँग खेलवाड गर्न त भएन नि त्यसले गर्दाखेरि अब ग्रामीण खानेपानीको 200 धाराभन्दा तलको चाहिँ आफ्नै संस्था बनाउने उपभोक्ता समिति बनाउने भन्ने कुरा छ त्यहाँको खानेपानी गुणस्तरीय छ कि छैन खालि मूलबाट अथवा मुहानबाट पानी ल्याएर उपभोक्ताको घर दैलोमा मात्रै छोड्दाखेरि मात्रै त्यो पानी स्वस्थकर छ कि छैन भन्ने कुरा त एउटा चुनौती छ त फेरि त्यसलाई पनि चाहे ग्रामीण होस् चाहे सहरी खानेपानी होस् पानी त खानेपानी हो नि चाहे सहरको बस्ने मान्छेले खाओस् चाहे ग्रामीण क्षेत्रमा बस्ने मान्छे खाओस् त्यो त गुणस्तरीय हुनु पर्यो मानव जीवन उपयोगी हुनु पर्यो स्वास्थ्यको लागि हानिकारक हुनु भएन स्वास्थ्य अनुकूल हुनु पर्यो किनभने अब 70-80% मानव जीवन पानीले नै बनाएको छ अनि पानी नै खराब रह्यो भने मानव जीवनमा चाहिँ कतिवटा समस्या आइपर्छ चाहे मतलब अस्वस्थताको कारणले मान्छेहरूको घरमा कति पीड़ा हुन्छ अनि हस्पिटल जानु पर्यो उसको औषधि किन्नु पर्यो सारा कुरा गर्नु पर्यो कति जीवन क्षति हुन्छ चाहे चाहिँ आर्थिक तिर्ने हो चाहे उसको चाहिँ मतलब जुन उसको बनावट शरीर छ ऊ पनि गल्दै जान्छ यो स्थितिलाई लिएर हामीले चाहिँ के अरे त्यसकारण हामी सकभर चाहिँ ग्रामीण खानेपानी र के अरे यो शहरी खानेपानीको मोडेल चाहिँ एउटैमा जाओस् भन्ने हाम्रो चाहिँ चाहना छ किनभने चाहे 100 धारा किन नहोस् चाहे 10,000, 20,000, 18,000 धारा किन नहोस् जस्तो तपाईँको इटहरी खानेपानीमा अहिले 25,000 धारा छ अब तपाईँको चाहिँ के अरे लेखनाथ खानेपानी पोखरामा चाहिँ लगभग चाहिँ 17-20,000 धारा छन् र अब हाम्रा खानेपानीहरूमा कोही 500 छ कोही 1,000 छ अब पानी त त्यही त 17,000 धारा संख्या भएकोले पनि गुणस्तरीय खानेपानी पाउनुपर्छ र 500 धारा संख्या भएको मान्छेले गुणस्तरीय पानी खान पाउनुपर्छ उसको नै सबै अधिकारलाई अक्षुण्ण राख्नुपर्छ हामीले त्यस कारणले पनि हाम्रो सम्पर्क सकेसम्म त्यो किन यसको चाहिँ के अरे वर्गीकरण गर्ने किन वर्गीकरण गर्ने यसलाई अब एउटा कुरा वर्गीकरण गर्दा एउटा मात्र एउटा के हो भने नेपाल सरकारले लगानी गर्दाखेरि एउटा खालको एउटा चाहिँ मोडेलबाट जान उसलाई सजिलो हुन्छ भन्ने कुरा होला किनभने अब के अरे स्थानीय सरकारले यति 200 धारासम्म भएको अथवा 500 धारासम्म भएकोलाई स्थानीय सरकारले चाहिँ त्यसको आयोजना
20: तपाईँको अब पहलमा खानेपानी मान्छेलाई पुर्याउनु मात्रै होइन गुणस्तर स्वच्छ सफा पानी पुर्याउनु पर्यो
21: बिल्कुल
20: अब तपाईँ अध्यक्ष हुनुहुन्छ लुम्बिनी प्रदेशको कतिपय व्यक्तिहरू पदमा जाने तर काम नगर्ने हुन्छ तपाईँ लुम्बिनी प्रदेशको अध्यक्ष भइसकेपछि लुम्बिनी प्रदेशका कतिवटा खानेपानीमा पुग्नुभयो अहिलेसम्म अथवा ती खानेपानीको अवस्था कस्तो पाउनु भएको छ
21: होइन अहिले भर्खरै म भएको दुई महिना भएको छ सर तर पनि मैले अहिलेसम्म के अरे राम्रै गरिरहेको छु भन्न त म सक्दिनँ मैले अहिले सुरुमै भने हामीहरू अब कुन अवस्था धाराको अब के अरे हामी खानेपानी संस्थाहरू कहाँ छन् कस्तो अवस्था छन् भन्ने कुरैकै अहिलेसम्म हामीले राम्रै रेकर्ड चाहिँ हामीले तयार गर्न सकेको
20: रेकर्ड तयार गर्नुपर्ने होला खानेपानी अवस्था के छ बुझ्नुपर्ने होला मसिन गरी लाग्नुपर्ने होला नि होइन
21: यसको लागि हामीले त्यही त हामीले प्रयास गर्दैछौँ हामी निर्वाचित भइसकेपछि हामीले चाहिँ के अरे पहिलो बैठक चाहिँ के अरे लुम्बिनी प्रदेशको चाहिँ के अरे राप्ती उपत्यका
20: देउखुरीमा
21: हामीले पहिलो बैठक भौतिक रूपमा राखेका छौँ भर्चुअल नगरेर भौतिक रूपमा राख्न सफल भएका छौँ त्यो पनि ठूलो उपलब्धि हो किनभने म दाङ जिल्लाबाट अध्यक्षको नेतृत्व गरेको छु भने महासचिवले पूर्वी पाल्पाबाट गर्नुभएको छ कोषा अध्यक्षले नवरपलासी गर्नुभएको छ उपाध्यक्षले बाँकेबाट गर्नुभएको छ केही सचिवले चाहिँ प्युठानबाट गर्नुभएको छ रोल्पाबाट गर्नुभएको छ रुगुमबाट गर्नु बर्दियाबाट छ त्यो यस्तो टिमलाई पनि हामीले चाहिँ के अरे पहिलो मिटिङ हामीले भौतिक रूपमा चाहिँ के अरे हामीले लुम्बिनी प्रदेशको राजधानी अर्थात् उपत्यका राप्ती उपत्यका देउखुरीमा हामीले चाहिँ के अरे पहिलो बैठक सम्पन्न गर्न सफल भयौं त्यसले पनि हामीलाई एउटा उत्साह र ऊर्जा दियो किन सबै साथीहरू हामी त सब भोलिन्टियर हो नि हामी त भोलिन्टियरहरू पनि हामी चाहिँ सेवा सुविधा लिएर आएको त होइन नि तर पनि सबै साथीहरू चाहिँ झोला बोकेर चाहिँ भालुभाङमा आउनुभयो अथवा चाहिँ के अरे देउखुरीमा आउनुभयो र त्यसले एउटा र हामीले एउटा गहकिलो निर्णय गरेर पनि गर्न सफल भयौँ र त्यो तत्कालै हामीले चाहिँ लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई पनि हाम्रो यो प्रदेशको कार्यक्रमहरूको बारेमा ज्ञापन पत्र बुझाउने अवसर पनि पायौँ र उहाँले चाहिँ हामीले माननीय मुख्यमन्त्रीज्यूलाई पनि हामीले ज्ञापन पत्र दियौँ र खानेपानी सचिवज्यूलाई पनि हामीले चाहिँ ज्ञापन पत्र दिने अवसर त्यही टिमले हामीले चाहिँ अब के अरे निर्णय गरेर हामी तत्कालै निर्णय गरौँ, तत्कालै चाहिँ हामीले ज्ञापन पत्र दिने दिएर पनि हामी आएका हौँ। त्यस कारण यसले गर्दाखेरि हामी एक डेढ महिनामा हामी यसो गरे यसरी चाहिँ हाम्रो साथीहरू विभिन्न ठाउँबाट अब हामीले चाहिँ के अरे कमिटी गठन गर्दाखेरि पनि साथीहरू खुसी साथ चाहिँ सहभागी हुनुभएको छ, भौतिक रूपमा चाहिँ सहभागी हुनुभएको छ भने त ठुलो कुरा हो नि। भर्चुअल मिटिङ गर्ने बेलामा हामीले चाहिँ भौतिक रूपमा गरेका छौँ झोला बोकेर आएर, यो त ठुलो उपलब्धि हो नि। त्यस कारण यो यसलाई लाग्छ
0: हामी त बैठकै बसेको ठुलो उपलब्धि मान्न थालेपछि त अनि काम कसरी हुन्छ
21: भन्ने
0: नियमित प्रक्रिया हो नि।
21: नियमित प्रक्रिया
0: कामकाज गर्नलाई, बैठक बस्नलाई, सल्लाह गर्नलाई, ठाउँ ठाउँमा पुग्नलाई त
21: हामीले त्यही त मैले भन्दैछु। यो मलाई पनि यो पहिलो बैठक गर्दाखेरि के गर्दा साथीहरू आउनुहुन्छ आउनु एउटा पूर्वी पालोमा
0: त्यो चिन्ता थियो,
21: मलाई चिन्ता थियो। नवलपरासीमा कोषाध्यक्ष हुनुहुन्छ अनि प्युठानमा सचिव हुनुहुन्छ, अब मलाई उपाध्यक्ष मलाई यो टेन्सन थियो कि नेतृत्व लिइसकेपछि काम गर्नुपर्छ भन्ने मूल्य त मान्यतामा म सधैँ अडिग रहने मान्छे भावनाले, म काममा विश्वास गर्ने मान्छे भावनाले, म पद र नेतृत्वको लागि मैले त्यसलाई गौण ठान्ने भएको हुनाले मैले त्यो कुरा सकेन कि भन्ने मलाई चिन्ता थियो। केही साथीहरूले कि भर्चुअल गर्नु हुँदैन हुँदैन भनेर मैले थाहा तर तदनुसार साथीहरूसँग भएर हामीले चाहिँ गर्यौँ। त्यो पनि एउटा किन उपलब्धि हो भनेपछि साथीहरू उत्साह साथ साथीहरू सहभागी हुनुभयो। उत्साहक साथीहरू
0: खानेपानीको अथवा कुनै एउटा संस्थाको नेतृत्व लिइसकेपछि जिम्मेवारी माइसकेपछि मैले यो काम गर्छु भन्ने खालको मान्छेको चिन्ता हुन्छ, मान्छेको प्लान हुन्छ, त्यो अनुसार मान्छे अगाडि बढ्छ होइन। तपाईँको सोच तपाईँको चिन्ता के छ? अब
21: म अस्ति पनि हजुरको त्यो अघि पनि भन्नुभएको छ प्रश्न, मलाई चिन्ता लागेर म अस्ति के अरे नवलपरासी सुनौलको चाहिँ अधेरी खानेपानीको कार्यालयमा गएँ, त्यहाँ घण्टौँ साथीहरूसँग छलफल गरेँ, अन्तर्क्रिया गरेँ। त्यस्तै गरी बर्दाखारको चाहिँ खानेपानी तपाईँको चिसापानी खानेपानीमा म पुगेँ एवं प्रकारले म पसिराखेको छु, म घुम्ने काम गरिरहेको छु र यही क्रम चाहिँ अस्ति म प्युठानमा भने प्युठानमा वीरेत खानेपानीमा पनि म पुगेर आएँ। अब हामीले भर्खरै चाहिँ के अरे फेरि अब यो बाँकेर बर्दियाको कार्यक्रम गर्दैछौँ। अब यही 23 गते हामी कोहलपुरमा हामीले एउटा बाँकेर बर्दिया जिल्ला खानेपानीहरूलाई एक दिने अभिमुखीकरण अब र भेला हामीले गर्दैछौँ भने हामीले अलि हामी संगठित गर्दैछौँ साथीहरूलाई कहाँ कहाँ हुनुहुन्छ कसरी सिद्धिरहनु उहाँको चाहिँ हामीले चाहिँ उहाँहरूको चाहिँ सबै चाहिँ के अरे डाटाहरू लिँदैछौँ, कुन अवस्थाका आयोजनाहरू छन्, कति घरधुरी संख्यामा चलिरहेका छन्, कस्तो अवस्था छ भनेर हामीले त्यो चाहिँ के अरे अब डाटा लिनलाई हामी तयारी गरेर त्यस कारण यही भर्सी 23 गते हामीले एउटा फेरि बर्दियामा के अरे कोहलपुरमा सेन्टर पारेर मागेर बर्दियालाई हामी राखेर हामीले चाहिँ के अरे यसलाई अब यो तपाईँले भने जस्तोसँग म सहमत छैन किन गर्छौँ भनेर हामी अगाडि भएको हुनाले भर्खर एक डेढ महिना हामी यसरी गर्दैछौँ त भने दाङमा पनि त हामीले तपाईँले देखिहाल्नु भयो तुलसीपुर नगरपालिका स्तरीय चाहिँ के अरे कमिटी गठन गरेका छौँ, महासंघ अन्तर्गत कमिटी गठन गरेका छौँ, त्यसै गरी दाङ जिल्ला पनि गठन गर्यौँ। ध्रुव केसीको घरै खानेपानीका अध्यक्ष ध्रुव केसीको संयोजकत्वमा हामीले चाहिँ अध्यक्षतामा दाङ जिल्ला खानेपानी महासंघ पनि गठन गरेका छौँ भनेपछि त हामी त गइरहेका छौँ। एक डेढ महिनामा हामी कति फड्को मारिरहेछौँ र हाम्रा चाहिँ आयोजनाहरू कहाँ कस्ता अवस्थामा छन् भन्ने कुराको अब लेखाजोखा आउँदैछ नि आउँदैछ। त्यसपछि हामीले ती खानेपानीहरूलाई कसरी व्यवस्थित गर्न सकिन्छ नेपाल सरकार अन्तर्गत स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारसँग हामीले समन्वय हाम्रो केन्द्रीय अध्यक्ष अब चितपरिचित व्यक्तित्व हुनुहुन्छ अब त तुलसीपुर खानेपानीलाई यहाँसम्म पुर्याउने उहाँको जुन उहाँको चाहिँ मेहनत यहाँसम्म आयो तुलसीपुर खानी बनेको छ आज खेम राजु ओली मलाई लाग्छ उहाँ तुलसीपुरको लागि त उहाँ वरदानै हो जस्तो लाग्छ मलाई। त्यही त उहाँले चाहिँ उहाँले अलि महासंघको नेतृत्व गर्नुभएको छ केन्द्रीय महासंघको नेतृत्व गर्नुभएको छ उहाँ चाहिँ निरन्तर घुम्नु भएको छ उहाँ पूर्वमा झापादेखि लिएर चाहिँ के अरे तपाईँको चाहिँ कञ्चनपुरसम्म घुमिसक्नु भएको छ कि उहाँले छोड्नु भएको छैन हरेक चाहिँ के अरे आयोजनाहरूको मलाई लाग्छ 100 आयोजनाभन्दा बढी घुमिसक्नु भएको दौडा गरिसक्नु भएको छ र अहिले पनि हामीले त्यो आयोजनाभित्र केही सर्टेन कुराहरू खानेपानी र चाहिँ के अरे उपभोक्ता समितिको र नेपाल सरकारको बीचमा केही कुराहरू तालतम्य नमिलेको अवस्था हामीलाई भएको हुनाले त्यसको लागि महासंघले केही मुद्दाहरू इस्यु गरेको छ। त्यो मलाई लाग्छ खेमजी भर्खरै अध्यक्ष भएको एक वर्ष भएको स्थितिमा उहाँले चाहिँ यसलाई यति इस्यु गरिसक्नु भएको छ कि जसले गर्दाखेरि खानेपानी रहेछ है हाम्रो समाजमा सोसाइटीमा कम्युनिटीमा सहर ग्रामीण खाने आदि इत्यादि रहेछ खानेपानी रहेछ है भनेर हामी उपभोक्ता समिति कहाँ रहेछौ भन्ने कुराको पनि आज चाहिँ के अरे आज खेमजीको नेतृत्वले उजागर गरिरहेको छ। खानेपानीहरू अब सलबलाउनु पर्छ, खानेपानीहरूको आफ्नो छाता संगठनलाई बलियो र मजबुत बनाउनु पर्छ भन्ने खालको एउटा चिन्तनतिर त खेमजीले नेतृत्व प्रदान गर्नुभएको परिणाम चाहिँ आज हामीले यहाँ दाङमा पनि यति गर्न सफल भएका छौँ। के अरे गोविन्दजी,
0: अब तपाईँहरू खानेपानी आयोजनाहरूमा पुग्दाखेरि त्यहाँको रिस्पोन्स त्यहाँको कस्तो पाउनु भएको छ? उत्साह
21: अनि अत्यन्त उत्साहजनक साथीहरू हुनुहुन्छ किनभनेपछि अस्ति भर्खरै तपाईँको पूर्वी रामपुर पाल्पा खानेपानी सहरी खानेपानीमा हामीले आमन्त्रण गरिरहेको छ यहाँबाट खेमजीलाई प्रमुख अतिथि मलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरिरहेको छ उहाँहरू कति उत्साहित हुनुहुन्छ, म त्यो म जान सकिनँ, मेरो आफ्नै संस्थामा म अध्यक्ष भएको संस्थामा जेठ दुई गते साधारण सभा भावनाले म जान सकिनँ, मैले उहाँलाई आउन सकिनँ भन्ने कुराको सेवा प्रार्थी गरेको थिएँ। र खेमजीले नेतृत्व गर्नुभएको थियो, उहाँहरूको सप्ताहव्यापी खाने कार्यक्रम चलिरहेको छ, साधारण सभाको शब्द ब्लक स्तरीय कार्यक्रम भइरहेछ, सातवटा उहाँ के अरे स्थानीय सरकारले महत्व दिएछ, संघीयले दिएछ, माननीयहरू आउनुभएको छ, सांसदहरू आउनुभएको छ, स्थानीय नगरपालिकाले इन्भल्भ भएको छ, सारा चाहिँ उपभोक्ता समितिले इन्भल्भ गराएको त, आखिर ब्लक स्तरीय कार्यक्रम गरिरहेछन् पाल्पा पूर्वीमा
0: भनेको खानपानी आयोजनाहरूले अभिभावक पाए भन्नु मिल्छ,
21: अब मिल्छ त्यसमा त्यो गर्न
0: नगरमा जिल्लामा प्रदेशमा
21: गर्न खोजिरहेको छ। त्यसकारण अब ब्लक स्तरीय कार्यक्रम एक सप्ताहव्यापी कार्यक्रम गर्दैछन् साथीहरूले, हाम्रा विभिन्न खानेपानी उपभोक्ता समितिहरूले पनि, यो त सबैमा उत्साह उमङ्गताको परिणाम हो नि जस्तो लाग्छ मलाई। अस्ति पनि मैले 2 गते खानेपानी कार्यक्रम साधारण सभा 11 साधारण सभा सम्पन्न गरेँ मेलजुनी खानेपानीले, हाम्रो प्रमुख अतिथि तुलसीपुर महानगरपालिका प्रमुख टिकाराम खड्गाजीको प्रमुख अतिथिको चाहिँ आसन ग्रहण गर्नुभएको थियो, र हाम्रो सहभागिता हेर्नुहोस् राम्रो थियो, उपभोक्ताहरूको उहाँले चाहिँ एउटा राम्रो खालको चाहिँ हाम्रो अभिभावकत्व प्रदान गर्नुभयो, कतिपय कुरा अब हाम्रा चाहिँ के अरे सहलगानी आयोजना सम्पन्न गर्ने कुरामा हाम्रो कति कठिनाइहरू यात्रा पार गर्नु पर्यो, त्यस विषयमा पनि हाम्रो उपभोक्ताहरूले जिज्ञासा राख्नुभयो, कुरा उठाउनुभयो, चारा गर्नुभयो, त्यसको अन्य अब के अरे हाम्रो तुलसीपुर मेयरले चाहिँ अभिभावकत्व प्रदान गर्नुभयो।
0: अब तपाईँहरूले अब यो लुम्बिनी प्रदेशको जिम्मेवारी बसेर काम गरिरहँदाखेरि गएको 15 गते सरकारले बजेट भाषण प्रस्तुत गरेको छ, बजेट पनि ल्यायो होइन, त्यो बजेटलाई यहाँले कसरी लिनु भएको छ खानेपानी?
21: अब बजेटको कुरा अब एउटा खालको अब अलिकति अब मोडर्न टाइपको आएको छ विगत वर्षभन्दा केही छ, र केही कुराहरू अब बजेट ल्याउँदा केही कुराहरू त अब राम्रो गर्दा गर्दै कहीँ न कहीँ मिसप्लेस त भइहाल्छ, स्वाभाविक पनि हो, तर एउटा खालको बजेट नराम्रो भन्न मिल्दैन समग्रमा
0: खानेपानीको क्षेत्रमा।
21: अब खानेपानीको क्षेत्रको हकमा कुरा अब हाम्रा मैले अघि पनि भने हाम्रो अहिलेसम्म त महासंघहरूले काम गर्न सकेको अवस्था, जब खेमजीले राष्ट्रिय सानासरी महासंघको केन्द्रीय नेतृत्व सम्हाल्नु भयो, त्यसपछि उहाँले चाहिँ के अरे धुवाधार योभन्दा यो जिन्जी आन्दोलनभन्दा पहिलेको चाहिँ के अरे सरकार को राष्ट्रिय सभामा समेत हाम्रा 5 मुद्दाहरू संकल्प रूपमा पास भएका छन्, त्यो खेमजीकै नेतृत्वले गरेको छ। त्यही 5 मुद्दाहरू हाम्रो त्यहाँ के छ भने एउटा चाहिँ के अरे विद्युत महसुल घटाउनुपर्छ, एउटा चाहिँ के अरे नेपाल सरकारले मतलब संस्थाका आमदानी रहेको चाहिँ स्रोतको चाहिँ के अरे जो 25% कर लाउने त्यसको चाहिँ लगाउनु हुँदैन, त्यसपछि त्यहाँबाट चाहिँ के अरे हाम्रो गुणस्तरीय पानी खुवाउनलाई हामीसँग चाहिँ ब्लिच के अरे क्लोरिन हामीसँग गर्ने हामीसँग त्यो मेटेरियल हामीसँग छैन, विदेशबाट ल्याउनुपर्छ, त्यति महँगो पर्छ, त्यसकारण चाहिँ त्यो क्लोरिन गर्नलाई चाहिँ के अरे ब्लिचिङ पाउडरहरू पनि हाम्रै देशमा उत्पादन गर्नुपर्छ, र जो उत्पादन गरेर हाम्रा उपभोक्ताहरूलाई सहुलियत रूपमा चाहिँ के अरे आयोजना दियो, हामीले क्लोरिनमा गर्यौँ भने हाम्रो खानेपानी गुणस्तरीय र चाहिँ शुद्ध र गुणस्तरीय हुन्छ भन्ने मान्यतामा 4-5 मुद्दा हाम्रो चाहिँ के अरे महासंघले उठाएको थियो, संकल्प पास पनि भएको छ। त्यसपछि जन आन्दोलनपछि को पोजिसन अहिले आएपछि भर्खरै अब अहिले राष्ट्रसभाले नेतृत्व गरेको छ, जहाँ युवा नेतृत्व आएको छ, परिवर्तनका कुराहरू आएका छन्, उहाँहरूलाई हाम्रो राष्ट्रिय महासंघको अध्यक्ष खेमजीले बुझाइराख्नु भएको छ, र केही कुराहरू भएको छ। अस्ति भर्खरै यही जेठ 8 गते पनि राष्ट्रिय सानासरी महासंघको केन्द्रीय साधारण सभामा हामीले चाहिँ माननीय चाहिँ के अरे सुशान्त वैदिकलाई चाहिँ के अरे प्रमुख चिफ गेस्टको रूपमा पनि बोलाएका थियौं, र उहाँले पनि हाम्रा यी कुरालाई चाहिँ म चाहिँ सरकारसँग पहल गर्छु भन्ने कुरा भयो, र त्यसपछिमा केही परिणाम आएको छ। अस्तिको चाहिँ परिणाम के आएको छ भने जुन 25% हामीसँग आमदानी रहेको पैसा छ, जो हाम्रो चाहिँ के अरे एउटा चाहिँ के अरे त्यो किन राखिएको आमदानी भनेपछि हाम्रो अहिले तत्काल हाम्रो पम्प बिग्रियो, मोटर गयो, पाइप फुट्यो, भौगोलिक दृष्टिकोणले चाहिँ के अरे भूगर्भमा गएको पाइपहरू फुट्यो, कहिले चाहिँ के अरे सडक स्तर उन्नति गर्दाखेरि पाइपहरू गए भत्कियो भने तत्काल स्थानीय सरकार अथवा प्रदेश सरकारले हामीलाई पैसा त दिँदैन। त्यसकारण त्यो पैसा चाहिँ हामीले राखेको के हो भने नखाई गरेर राखेको पैसा के हो भनेपछि तपाईँको त्यत्काल चाहिँ यहाँनिर उपभोक्ताहरूलाई हामीले मर्म सम्हार गरेर चाहिँ के अरे
0: हो त्यसैबाट पनि पानी योजनामा रहेको जो पैसा छ, आन्तरिक जो बजेट छ अथवा त्यसको कोष छ, त्यसमा आन्तरिक कर लाग्दैन। अब
21: त्यो कुरा पनि कर लाग्दाखेरि हामीलाई ठुलो पीडा थियो, किनभनेपछि अब तपाईँसँग 50 लाख राख्छ भने 25% जानु कति पैसाको भन्नुहोस् त, अब तपाईँ मर यस्तै जान थाल्यो भने त हामी त सेवामूलक संस्था हो बाबा, नाफामूलक संस्था त होइन त, कदापि होइन, कहाँ छ
0: कर लाग्छ लाग्दैन,
21: अब त्यो 25% नलाग्ने भयो। त्यसरी एउटा उपलब्धि एउटा अब एउटा चाहिँ अलिक
0: तपाईँहरूको उपलब्धि
21: ठुलो उपलब्धि हो नि, हामीले ठुलो पीडा गराएको थियो नि। त्यसै अहिले एउटा हामी अब के एउटा के अरे एउटा हुने बिरुवाको चिल्लोपात नहुने बिरुवाको खर्चपात भनेको जस्तै, अब अहिले भर्खरै सरकार आएको छ, उहाँहरूले पनि हामीले बुझाउन हाम्रो पनि कर्तव्य हो, अहिले खानेपानी र के अरे यस्तो अवस्थामा छ, संविधानले यो व्यवस्था गरेका छ, 2072 निर्दिष्ट गरेका छ, किन मौलिक हक अधिकारभित्र लागेको कुरालाई हामीले किन चाहिँ उपभोक्ताहरूसँग चाहिँ नाफामूल्य संस्था त होइन नि, जस्तो अरू चाहिँ के अरे संस्थान कम्पनीहरू छन् खानेपानी काठमाडौँमा त छ नि एउटा नेपालन्द मोमिन्छ खानेपानी संस्थान भन्ने, यिनीहरूलाई यिनीहरू त सेवामूलक संस्था होइन नि, यिनीहरू नाफामूलक संस्थान, त्यसको रेसियोमा त्यसको चाहिँ के अरे क्राइटेरियामा हाम्रो त्यसको चाहिँ के अरे फ्रेमवर्क भित्र हामीलाई राख्नु भएन, हामी त विशुद्ध चाहिँ के अरे सेवामूलक हो नि, हामी नाफामूलक संस्था होइन नि, कमर्सियल संस्था होइन नि हाम्रो, त्यस कारण त्यो भएको हुनाले यो काट्नु हुनुपर्छ भन्ने भन्नाले त्यो कुरा अहिलेको सरकारले बुझिदिएको, त्यसका लागि म नेपाल सरकारलाई र विशेष गरेर हाम्रो चाहिँ के अरे अब प्युठान जिल्लाबाट निर्वाचन भएको सुशान्त वैदिकजीलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँले म पहल कदमी गर्छु यो अन्याय भएको छ भन्ने कुरा गर्नु, त्यसको प्रेरणा आएको छ भने यसले त हामीलाई एउटा उत्साह उमङ्गता गरेर अझ बाँकी छन् हाम्रा, पूर्णता त भएको छैन किनभने हाम्रो विद्युतको कुरा छ, जो सिँचाइमा चाहिँ छुट छ भने खानेपानीमा किन छुट छैन, जहाँ लाखौं रुपियाँ चाहिँ विद्युतमा पैसा गएको छ, त्यस कारण हामीले पनि त्यो छुट्यो, किन पहिलो त खानेपानी हो त्यसपछि सिँचाइ हो त्यसपछि यातायात हो, तर खानेपानीमै हाम्रो चाहिँ के अरे हामीले चाहिँ के अरे अब यो विद्युतमा महसुल चाहिँ के अरे छुट हुनुपर्छ भन्ने कुराहरू छन् हाम्रा, अनि यी सबै कुराहरू हाम्रो, अनि ब्लिचिङ पाउडरको कुरा मैले अघि गरेँ, अहिले हामीसँग ब्लिचिङ पाउडर कति महँगो छ हेर्नु, अहिले हामीसँग हरेक खानेपानीको पोजिसन हेर्नु, खानेपानी ब्लिचिङ पाउडर छैन,
20: खानेपानीमा ब्लिचिङ पाउडर हामीले राखिराख्नुपर्छ,
21: राखिराख्नुपर्छ किनभने क्लोरिन गर्ने हो त्यो त तपाईँको ट्रिटमेन्ट गर्ने हो, त्यो हामीले जब चाहिँ गरेनौँ भने त्यहाँ त तपाईँको चाहिँ के अरे किटाणुहरूलाई हामी नाश गर्न सकेनौँ भने त्यहाँको चाहिँ के अरे हामीले चाहिँ के अरे अब ब्याक्टेरियाहरूलाई नाश गर्न सकेनौँ भने त अनि त्यसले जीवनमा त त्यसले नेगेटिभ अथवा जीवनमा त के अरे शरीरमा त उसले चाहिँ के अरे एउटा नराम्रो चाहिँ के अरे
20: खानेपानी आजले यो प्रयोग गरिराखेका
21: छन्, यही हो गरेन, यही नै यसको मेन औषधि नै
20: ब्लिचिङ
21: पाउडर नै, हामी जति ट्रिटमेन्ट प्लान गरेका छौँ तपाईँको तुलसीपुरमा ट्रिटमेन्ट प्लान छ, प्रेसर ट्रिटमेन्ट प्लान छ, हाम्रो चाहिँ के अरे अब तपाईँको चाहिँ अब के अरे सोल्युसन ट्रिटमेन्टहरू छ, यस्ता क्रम दुईवटा दुई थरीको ट्रिटमेन्ट प्लान छ, त्यो ट्रिटमेन्ट प्लान गरे पनि अन्तिममा गर्ने भनेको क्लोरिन त्यही जी के अरे ब्लिचिङ पाउडर नै परेको अन्तिममा।
20: अब यो खानेपानी आयोजनाहरूमा को एउटा समस्या, जो ठूलो खानेपानी आयोजनामा पनि कतै पानी पुग्ने कतै पानी नपुग्ने समस्या छ, ग्रामीण खानेपानीमा झन् अब आर्थिकको सन् ठूलो समस्या छ, त्यसकारण अब स्थानीय सरकारले प्रदेश सरकारले बजेट ल्याउने तयारी गरिराखेको छ होइन, अब पहुँचको आधारमा पनि बजेट विनियोजन हुने गर्छ, जो ग्रामीणमा खानेपानीमा नेतृत्व लिएर बसिरहनु साथीहरूको पहुँच नपुग्दाखेरि त्यहाँ पनि बजेट जाँदैन, अब यसलाई एउटै चाहिँ उसमा रेसियोमा हालेर काम गर्नको लागि यहाँहरूको अब तयारी के छ?
21: अब यसको लागि हामीले के भने अब एकद्वारे प्रणाली भवन राम्रो हुन्छ, किनभने अब त्यही चिज अब मैले राखेको छु, स्थानीय सरकारले पनि राखेको छ, प्रदेशबाट राखेको छु मैले, अब मेरो पहुँचले भनौँ एकछिन इक्जाम्पल है, सँगैबाट पनि राखेको छु भने, अनि एउटा चाहिँ दूरदराज खानेपानीले पैसा 20,000 पनि पाउँदैन, यो त भएन नि, किनभने त्यसलाई पनि व्यवस्थित गर्नुहोस्, त्यसमा यस्ता यसका समयमै यसका पहिचान गर्नु पर्यो कि, उसले कहाँ यसको त कोर्डिनेसन हुनु पर्यो, बेलजुनी खानेपानीले अब कहाँ कहाँ आयोजना माग गरेका छ, त्यसो कुरा त कोर्डिनेसन हुनु पर्यो नि, त्यस कारण त्यो कुराको यकिन गरियो सक्यौँ भने अनि सबै समानुपातिकले हिसाबले चाहिँ के अरे आयोजनाहरूमा बजेट लगानी हो भने ती आयोजनाहरूको अब एउटा सुदृढीकरणतिर लाग्छन्, अब बेलजुनीले लग्यो, तुलसीपुरी लग्यो, घोराईले लग्यो, अमृतपुरी लग्यो, मानव चाहिँ के अरे अर्को चाहिँ के अरे अब हरिपुरी लग्यो, झुर्पनी लग्यो, अब आदि इत्यादि लमैले लग्यो, प्रगतिनगर लग्यो, भालुवाङले लग्यो भने त लग्नेले लगेर नि नलग्ने लग्नै पाउने स्थिति छैन, त्यसै त्यसको पनि एउटा चाहिँ के अरे एउटा एउटा कोर्डिनेसन हुनु पर्यो, गर्नुपर्छ, हामीले सिस्टममा जानुपर्छ, यसलाई सिस्टममा जानु पर्यो, अब सिस्टममा जानुपर्छ, बेलजुनीले कहाँ कहाँ के अरे आयोजनाको लगानी गरेर चाहिँ हेर्नु पर्यो, नगरपालिका क्षेत्रभित्र हेर्नु पर्यो स्थानीय सरकारले गर्नुपर्छ, जस्तै
20: भनेको पहुँचको आधारमा स्थानीय सरकारबाट पनि प्रदेश सरकारबाट सङ्घीय सरकारबाट पनि बजेट आउँदैन, अब
21: सकभर आउँदैन, हामी यो पहल गर्दैछौँ, पहल गर्दैछौँ, त्यो आउँदैन भनेर मैले, किनभने यो हाम्रो हाम्रो ट्रेनै चेन्ज भएको छैन नि त ओबेन सर, अझ हामी त्यो ट्रेनमा छौँ नि त, त्यस कारण हाम्रो त्यो त्यही कन्सेप्टमा छ नि, म दौडेर ल्याउने कि तपाईँ दौडेर ल्याउने कि अर्को दौडेर ल्याउने भन्ने कुरा त चलिरहेको छ नि, तर त्यसलाई पनि हामीले न्यूनीकरण गरेर त्यसलाई पनि न्यूनीकरण गर्नेतिर हाम्रो चाहिँ महासंघ लाग्नेछ भन्ने कुरा म यहाँलाई विश्वास दिलाउँछु।
20: अब पछिल्लो समय खानेपानीका मुहानहरू सुक्न थालेका छन्, यद्यपि खानेपानीको मुहान खोज्ने क्रम जारी छ, डिबोरिङ खन्ने क्रम पनि जारी छ, तर खानेपानी टिकाउ भइराखेको अवस्था छैन, एक दुई वर्ष मुहान चल्छ, डिबोरिङहरू चल्छन् पछि बन्द हुन्छन् अथवा सुक्छन् तिनी मुहान र डिबोरिङहरू, यसको दीर्घकालीन उपायको लागि के तयारी छ?
21: दीर्घकालीन तयारी त अब हामी भने अब तयारी त हामी हाम्रो महासंघले त एउटा चाहिँ के अरे पुलो काम गर्ने हो, महासंघले
20: एउटा
21: नेपाल सरकार
20: हामीले त खोजी मात्रै कोटेन्ट मात्रै ल्याउने मात्रै गर्यो हामी दिने काम गरेनौँ, हामीले भनेको मतलब संरक्षणतिर हामी लागेनौँ, संरक्षणको उपाय के हुन सक्छ?
21: संरक्षण उपाय किन हुँदैन? हुन्छ नि, संरक्षण नगरेर त कुनै चिज हुँदैन, तपाईँको त्यो त समुद्रबाट चाहिँ के अरे तपाईँको चाहिँ के अरे पानी ल्याएको छ, तपाईँको ढलको पानी चाहिँ रिफाइन गरेर चाहिँ के पानी खानेपानीमा प्रयोग गरिरहेको छ, गरेर हुँदैन दुनियाँमा, कहाँ छैन त गरेर दुनियाँमा भइरहेको छ त, ढलको पानी पनि त तपाईँको चाहिँ के अरे रिफाइन गरेर के अरे खानेपानीमा प्रयोग भएको छ त विश्वभरि हेर्नु न त, तर के भने हाम्रो इच्छाशक्ति हुनु पर्यो, त्यसको लागि के हुन्छ भने राज्य पनि पोजिटिभ हुनु पर्यो. किनभने राज्य पनि किन पोजिटिभ हुनु पर्यो भने जस्तो अब फेरि एउटा विकासको लागि अब फेरि यस्तो कुरा गर्यो महासंघको अध्यक्षले भन्ने कुरोबाट त्यो कति अन्यथा नलागोस्. जस्तो दाङकै कुरा गरौँ म इक्जाम्पल. दाङमा सिमेन्ट कारखानाको हेर्नुहोस् कुन परिस्थिति छ. अस्ति हाम्रो दुई नम्बर क्षेत्रको मान्यजीले पनि कुरा उठाउनु भएको छ, बङ्गला चुलेको खानेपानीको कुरा, सिमेन्ट कारखानाको कुरा उठिया छ. हेर्नु न संसदमा कुरा उठिरहेछ त. यो कुराहरूलाई कसरी निराकरण गर्न सकिन्छ. जस्तो हाम्रा चुन ढुङ्गाहरू उत्खनन गरिएका चाहिँ भेगहरूलाई कसरी संरक्षण गर्न सकिन्छ. त्यतातिर हाम्रो
0: राज्यमा त्यो पनि कुरा भयो. अर्को पाटो के हो भन्दाखेरि हामीले पानी पोखरीहरू
21: मैले भन्दैछु त्यसरी गएको हुनाले अब यसको पनि वैकल्पिक सोचहरूतिर हामीले उन्मुख हुनुपर्छ. जस्तो स्थानीय सरकारले हाम्रो कतिवटा क्षेत्रमा कति ठाउँमा पानी पोखरीहरूको चाहिँ एउटा चाहिँ के अरे तयार गर्न सक्छौँ, जहाँ पानी रिचार्ज गर्न सक्योस्, जहाँ पानी बर्खाको पानी अथवा कहीँबाट ल्याएर पानी चाहिँ त्यसलाई राखेर कलेक्सन गरेर त्यो रिचार्ज गर्नुहोस्. त्यही क्रमले के अरे प्रदेश ल्याओस्. त्यही क्रमले हामी विभिन्न ठाउँमा चाहिँ अब र कहाँ पानीको हाइड्याम गराउनुपर्छ भन्ने कुराको पनि र पानी पोखरीहरूको सामना साथसाथै वृक्षारोपण त झन् अनिवार्य भइगयो. आज हिजो पनि अहिले पनि त तपाईँको अहिले जलवायुको कुरा आइरहेको छ. हिजो साँझ मैले न्युज सुने मैले के अरे बीबीसी उसले भनिरहेको छ कि अझै त यो अहिलेको अहिले यो वर्षको चाहिँ के अरे यति तापक्रम बढ्नेछ, जलवायुले यति चाहिँ के अरे नोक्सानी गर्दैछ भन्ने कुरा आइरहेछ, जलवायु यति खतरनाक रूप लिइरहेछ भन्ने कुरा आइरहेछ भने चाहिँ त्यसको लागि त हामीले वृक्षारोपण अब चाहिँ हामीले अझ भन्न सकिन्छ भने त अझ हामीले चाहिँ हरेक टोलमा चाहिँ के अरे चाहिँ साना साना पोखरीहरू चाहिँ निर्माण गर्न लगानी गर्नुपर्छ सरकारले. त्यसमा चाहिँ महासंघले पनि भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ. त्यसो गर्यो भने केही हदसम्म हाम्रा चाहिँ स्रोतहरू केही हाम्रा संरक्षण गर्न सकिन्छ भन्ने कुरा मलाई लाग्छ ओभेन सर.
0: अब हामी कार्यक्रमको अन्तिम चरणमा आइपुगेका छौँ. मैले सोध्न छुटेको तपाईँले यो कुरा त भन्ने पाए हुन्थ्यो, त्यस्तो केही लागेको छ.
21: अब तपाईँ जस्तो के अरे यो क्षेत्रमा खानेपानीमा धेरै तपाईँ स्वयं पनि अब कुनै बेला सचिव भएर काम गरिसकेको मान्छे र खाने क्षेत्रमा तपाईँ धेरै रुचि राख्नुहुन्छ, खानेपानीमा हरेक कार्यक्रममा तपाईँले टाइम दिनुभएको छ, तपाईँ यो हाम्रो चाहिँ प्रकृति एफले हामीलाई टाइम दियो, सबै बुझ्नु भएको छ. तपाईँले कुरा प्रश्न गर्नुपर्ने कुरा सबै खोजलिसक्नु भएको छ भन्छ. त्यसमा तपाईँ यस्तो परिपक्व मान्छेलाई मैले अब भन केही छुट्या जस्तो त मलाई लाग्दैन. तपाईँले खानेपानी क्षेत्रमा सबै कुरा सोचिसक्नु केही छैन. अब यो महान कार्यमा हामी सबैले सबैलाई पानी संरक्षण हरेक ठाउँमा हालै वृक्षारोपण गरौं र हरेक चाहिँ के अरे टोलबाट चाहिँ यो कुरा उठ्यो स्थानीय सरकारमा हाम्रा ठाउँ टोलमा चाहिँ के अरे पानी पोखरीहरूको चाहिँ तयार निर्माण गर्नतिर लागौ र अन प्रदेशमातिर लागौ र हामीले चाहिँ आयोजनाहरूलाई समेत शुद्ध र गुणस्तरीय पानी खानेतिर हामी सबैलाई हाम्रो खानेपानी हो भन्ने कुरातिर हामी सबै लागि परौ भन्ने कुरा म सबै उपभोक्ताहरूलाई सबै सरकारहरूलाई सम्बन्धित निकायहरूलाई म विशेष गरेर आग्रह गर्न चाहन्छु. र अब हामी फेरि अब नेपाल सरकारसँग हाम्रो कुराहरू केन्द्रीय अध्यक्षले गरिराख्नु भएको छ र
0: पूर्ण समय दिनुभयो यसको लागि यहाँलाई.
21: म यहाँलाई पनि हाम्रो महासंघको तर्फबाट बोलाएर जसरी चाहिँ अब हाम्रा कार्यक्रमहरू जसरी प्रस्तुति गर्ने अवसर दिनुभयो म तपाईँ र तपाईँ रेडियो प्रकृति एफएम परिवारलाई महासंघको तर्फबाट हृदय धन्यवाद व्यक्त गर्दछु.
0: धन्यवाद. राष्ट्रिय साना शहरी खानेपानी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गोत्रसँग गरेको छलफलसँगै आजको विचार मन्थनको समय सकिएको छ. म पनि बिदा हुन्छु. नमस्कार.
1: सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज.
2: भर्ना खुल्यो.
22: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ.
2: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्. थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 0825209555.
23: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
24: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
23: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स.
24: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ. साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ.
23: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ. प्रोप्राइटर सञ्जिता ओली. मोबाइल नम्बर 97452279774.
3: सेवा गर्ने मौका दिनुहोस्।
4: सूचना सूचना सूचना
5: गोर्खा ग्रुप दाङ द्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
4: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
5: हराम वितरण 2083 वैशाख 29 गति देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
4: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
5: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
4: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
5: सम्पर्क घोराई 98578-30-715,
4: तुलसीपुर 98578-61-51,
5: लमही 98578-50-707।
4: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
6: खुशीको खबर।
7: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
26: मोबाइल नम्बर 9680-79-194 र 9822-81-56।
6: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
27: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
27: थप जानकारीका लागि गुरुजदुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
29: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रो पनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
28: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
27: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
28: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
27: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9858861051 र 9858861052।

0: जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ प्रधानाध्यापक हिमबहादुर भण्डारी मोबाइल नम्बर 9849505052 र 9858722504।
1: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउ है।
2: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
3: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
2: वन जंगलमा जाँदा चुरोट खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
4: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
2: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
0: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश। मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
5: देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
0: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ मोबाइल नम्बर 9857821568, 9435060 र 9490585816।
6: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
2: जनहितमा रेडियो प्रकृति
5: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
0: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ फोन नम्बर 0825203016 र मोबाइल नम्बर 9847635096।

0: ಪ್ರದರ್ಶನ ಹಿರಿಯ ಬರ್ಕತಿ
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-5-78-40-601।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825259225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
2: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहू बस्नेत, मोबाइल नम्बर 98478306027 र 98225227062।
3: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर, शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
4: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
5: खास जानकारीको लागि तुलसीपुर दाङमा रहेको भायनेटको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
6: कक्षा 11 भर्ना खुल्यो।
7: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिम बहादुर भण्डारी, मोबाइल नम्बर 98449005052 र 98578209504।

0: तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: बिहान 8 बजेको प्रकृति समय सन्देश, स्वच्छ वातावरण, स्वस्थ जीवन।
2: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
2: एक पटक सम्झनै पर्ने नाम शिव शक्ति पोल्ट्री फिड सप्लायर्स।
3: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोपराइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
4: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
5: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
6: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ, घाँटी सम्बन्धी, थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
4: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
5: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5, दाङ, फोन नम्बर 0825211904, मोबाइल नम्बर 98699773735 र 98578852686।
7: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
6: हाम्रा सेवाहरू: नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
8: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ,
9: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
7: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली ग लाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206601, मोबाइल 97487071 र 98107131380।
10: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
11: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन, दाङ।
12: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिण तर्फ रहेको पनि जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अङ्ग लाइन, दाङ, प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578720756।
13: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिला केयर हस्पिटलमा।
14: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिला केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
13: 10 बेड आईसीयू सेवा,
14: 10 बेड एनआईसीयू सेवा,
13: 10 बेड एसडीयू सेवा,
14: नर्मल डेलिभरी तथा सीएस सेवा,
13: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
14: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
13: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। रातिला केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 082-522-686 र 590-475।
15: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0141-29।
16: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
17: तपाई सँगसँगै

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: भर्ना खुल्यो।
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 082-5209555।
3: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
4: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
4: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
3: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि, समीक्षालय भवन।
4: प्रोप्राइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 98478443 र 98478464770। सेवा गर्ने मौका दिनुहोस्।
5: होइन कालोबा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: अब के हुनु नि बाबु, डाक दुखेर मर्न लागिसके मात्र कहीँ गएछ भन्न भने
5: किन पिर गर्नुहुन्छ कालोबा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
2: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
2: नोट: 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578353952।
8: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
2: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा 15 गते साँझ 4 बजे, भर्ना शुरू 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
2: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578161051 र 98578161052।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
9: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
10: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
9: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904001, मोबाइल नम्बर 97487060011 र 98578460601।
11: सूचना गोर्खा ग्रुप दाङ द्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
12: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
11: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
12: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
11: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
12: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
11: सम्पर्क घोराई 98578-30-715,
12: तुलसीपुर 98578-61-51,
11: लमही 98578-50-707।

0: सकेसम्म खाना खेतबारीमा सकभर बिहान र बेलुका काम गर्न र धेरै थकान र अचेत हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको 76 वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सीमानामा रहेको 8091 मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज 76 वर्ष पूरा भएको हो। यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको भूगलमा पर्छ। 8000 मिटर भन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् 1950 जून 3 फ्रान्सका मौरिज हर्गोज र लुई लसनलले यो अन्नपूर्णको शिखर चुमेका थिए। त्यसको 3 वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको हो। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी यो दिवस मनाउन समेत लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो। पर्यटन विभागका अनुसार अघिल्लो वर्षभन्दा 536 जनाले आरोहण गरे। पर्यटन विभागका अनुसार अघिल्लो वर्षसम्म 536 जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ़नका लागि यस वर्षको वसन्त यापमा 4 समूहका 27 जनाले अनुमति लिएका छन्। दैलेखमा बुवाले कुटपिट गर्दा छोराको ज्यान गएको छ। जिल्ला सदरमुकाम नारायण नगरपालिका 9 खर्कका 73 वर्षीय कविराज थापाले 44 वर्षीय छोरा यादव थापालाई गैराती कुटपिट गरेका थिए। पारिवारिक विवादका कारण कुटपिट भएको र छोरा यादवको गर्दन पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। घाइते अवस्थामा उपचारका लागि दैलेख अस्पताल पुर्याउँदै गर्दा छोरा यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। कुटपिटमा संलग्न कविराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। मध्यपूर्वमा अमेरिका र इरान बीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युसियम टापुमा आत्मरक्षाका लागि सैन्य कार्यवाही गरेको जनाएको छ। कतारी संचार माध्यम अल जजिराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ। कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै त्यहाँ आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दावी छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले अमेरिकी कार्यवाहीको जवाब स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ। इरानी संचार माध्यमहरूका अनुसार अमेरिकी सेनाले हर्मुज जलमार्ग नजिकै रहेको एउटा इरानी तेल ट्याङ्कर तथा केस्म टापुको दक्षिणी क्षेत्रमा रहेको संचार टावरमा प्रहार गरेको थियो। आईआरसीजीले यसपछि अमेरिका तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। मध्यपूर्वमा बढ़दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण भइरहेको छ। अब खेल खबर मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा कतारले नेपाललाई 77 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 4 बलमा 76 रनमा अल आउट भयो। अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि भूटानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेल आउँदो जेठ 23 गते हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। चारवटै क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल हुनेछ। यो प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सहकारीमा कमजोर नियमनले विश्वास गुमेको निष्कर्ष। निर्णय प्रक्रियामा भएको कमी कमजोरीले धेरै सहकारी संस्थाहरू समस्याग्रस्त। मधेस र कोशीका तराई क्षेत्रमा आज पनि तातो दिन हुने। तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्व तयारी आवश्यक। अन्नपूर्ण आरोहणको 76 वर्ष पूरा। हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा कार्यक्रम गरी मनाइँदै। अमेरिका र इरान बीचको तनाव चर्कियो। हर्मुज क्षेत्रमा रहेको क्युस्युम टापुमा अमेरिकाको आक्रमण। र एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारले नेपाललाई 77 रनको लक्ष्य दियो।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: ರೇಡಿಯೋ ಪ್ರಕೃತಿ ಎಫ್ಎಂ 93.4 ಮೆಗಾಹರ್ಟ್ಜ್.
1: ಅತ್ಯಾಧುನಿಕ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೇವಾ ಅಬ ತುಳಸೀಪುರಕೋ ಸುಲಭ ಸಿಟಿ ಸ್ಕ್ಯಾನ್ ಸೆಂಟರ್ ಮಾ.
2: हजुर, वरिष्ठ रेडियोलॉजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलॉजिस्टहरुबाट
3: शरीरका विभिन्न भागमा भएका ट्यूमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सीटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्.
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर दाङ.
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-485-060-11 र 98-578-40-601.
5: खुसीको खबर.
6: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर जानकारी गराउँदछ. आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्.
7: हाम्रा सेवाहरू:
6: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच,
7: अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच,
6: सबै प्रकारका चस्मा र लेन्सको सुविधा,
7: कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक.
6: आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म.
7: थप जानकारीको लागि
6: नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
7: मोबाइल नम्बर 98-680-79-194 र 98-22-81-56-76.
5: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ.
8: छोराले खोजेको,
9: आमाले रोजेको,
8: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
9: गृहपति,
8: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद, गुणस्तर र भरोसाको संगम. अब त थन खुसीको खबर.
9: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार.
8: का लागि आधिकारिक विक्रेता
9: मोहिनी ट्रेडर्स, तुलसीपुर 5 ग लाइन लाङ, रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा.
8: सम्पर्कका लागि फोन
9: 08259075 3 र मोबाइल 9808864071.
8: दुवै मिलेर नवरत्न भोग, गृहपति, माइलोदाई
9: र भूपति भोग आज रोज्नुहोस्, स्वाद र उपहार दुवै जित्नुहोस्.
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्.
11: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ.
10: हामी कहाँ उपलब्ध सेवाहरू:
12: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
12: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
12: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा.
13: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा. सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल. मोबाइल नम्बर 98-560-38-443 र 98-1085-97-72.
14: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
15: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ. अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त.
14: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
15: यसका बाजे लाटाले हाँडेर बारीको पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे. म चाहिँ गुटुङटुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा.
16: हामी कहाँ सार, सिस्टो, असना, सालको चौकस, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ.
17: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका छ गुमरासो डाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 9858823894, 9854184994।
18: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet। अब सबै कनेक्टेड।
19: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
18: ViaNet
20: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रहाली तुलसीपुरलाई सम्झनुहोस्।
21: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
22: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
23: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
21: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
20: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहारी गलाइन तुलसीपुर दाङ, फोन नम्बर 0825206001, मोबाइल 97487061 र 9810871380।
24: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
25: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
26: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
25: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
27: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
25: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
27: प्रविधिको रफ्तार सँगै हामी तपाई सँगै।
28: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 9828801429।
25: खुसीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
0: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
1: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
2: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
1: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
2: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
1: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
2: प्रोप्राइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
3: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ
25: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
3: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
6: किन त्रिगरेकी नानी जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
7: हजुर हामी कहाँ काँचो नम्बर 1 सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
8: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
7: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चाचाको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
8: सधैँ सेवा गर्ने अवसर दिनुहोस्
14: घट बोलाएछ माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
15: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो डाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
14: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ त्यहीँ गएर ल्याए हुँदैन
15: यसका बाजे लाटाले हाँडेर बारीको पाच्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे म चाहिँ गुटुङचुम दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा
16: हामी कहाँ साल सिसौ अस्ना सालको चौका झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ
17: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुम्रासो डाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9847814894
29: छोराले खोजेको
30: आमाले रोजेको
29: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
30: गृहपति
29: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
31: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
29: तुलसीपुर का लागी आधिकारिक विक्रेता
31: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लांग रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
29: संपर्क का लागी फोन
31: 08259075573 र मोबाइल 9808864071
29: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
31: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
1: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
25: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पाठ पुर्जाहरू सुफथ मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहु बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227662
1: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
9: खुशीको खबर
25: तपाई हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ
25: मोबाइल नम्बर 9780719194 र 9822856576
9: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
3: किसानहरूका लागि खुसीको खबर
25: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एकपटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
3: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
11: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
25: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9845327695 र 9010126000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्स जानकारी गराउँदछौ।
4: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
3: हराम वितरण 2083 वैशाख 29 गति देखि जेठ 14 गते दिउँसो 3 बजे सम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
4: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
3: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
4: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
3: सम्पर्क घोराई 98578730715,
4: तुलसीपुर 98578761,
3: लमही 98578750707।
4: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
5: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
7: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू नाक सम्बन्धी, हात छेउ आइरहने, नाक चिलाउने, गन्ध बासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
5: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
6: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 0825219004, मोबाइल नम्बर 9869777735 र 9858858286।
8: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
9: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
10: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
9: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
9: 10 बेड आईसीयू सेवा,
10: 10 बेड एनआईसीयू सेवा,
9: 10 बेड एसडीयू सेवा,
10: नर्मल डेलिभरी तथा सीएस सेवा,
9: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
10: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
9: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन्दान। फोन 082-522-686 र 590-475।
11: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू:
13: दन्त परीक्षण तथा परामर्श।

नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ नेपालकै पहिलो सामुदायिक वातावरण मैत्री रेडियो, रेडियो प्रकृति एफएम 93.4।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड, हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर, दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97487-060-11 र 98578-40-601।
7: गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नु पर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
7: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
5: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 082-520-005, मोबाइल नम्बर 98578-21524 र 98578-22915।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
10: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू?
13: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
13: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
13: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
12: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
11: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल, मोबाइल नम्बर 98560-38443 र 98105-9772। गोर्खा सेकेन्डरी स्कूल तुलसीपुरमा भर्ना खुल्यो।
10: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघार तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटेल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
10: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङ, मोबाइल नम्बर 9558761051 र 9558761052।
14: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
15: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
14: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
10: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
16: हामी कहाँ उपलब्ध सेवाहरू,
17: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
10: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
16: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 9861317600 र 9558735952।
18: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
11: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा भर्ना खुल्यो।
10: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा एघारमा म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847836596।
10: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
19: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा एघारमा विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू,
10: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स, एजुकेशन र साविक व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू, इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9578821568, 9435060 र 9490805816।
11: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
10: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
11: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश। कक्षा एघारमा भर्ना खुल्यो।
10: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा एघारका लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 रुद्रास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849505052 र 9858822504।
11: भर्ना खुल्यो।
10: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
11: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555।
10: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला? म त हैरान भइसके।
20: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
10: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
21: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 9847873923 र 9742965913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
21: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
22: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन, त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौं, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौं। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
23: जनहितमा रेडियो प्रकृति

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 10 बजेको प्रकृति समय सन्देश सवारी दुर्घटनाबाट बचौं र बचाऊ
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश आउट किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Vianet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
2: Via Vianet
4: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
5: हाम्रा सेवाहरू नसा तथा हाडजोडे रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
6: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ
7: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
5: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
4: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 082-525-601 मोबाइल 97-487-07-11 र 98-10-87-31-80
8: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
5: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
9: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
5: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि दुई घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 98478-33923 र 97492-65913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
10: प्रविधिको रफ्तार सँगै हामी तपाई सँगै
11: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नहुने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 98228-041-29
5: खुसीको खबर तपाईहरुकै चिर परिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918
12: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिब्री दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क। मात्र रु 10 र रु 20 मा उपलब्ध।
13: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
14: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
14: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
13: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
14: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864770। सेवा गर्ने मौका दिनुहोस्।
15: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाउ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर 6 हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
15: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग, तुलसीपुर 5 अंगलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 9857720756।
17: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
18: के भो बोलादै, के गुनगुनाइरहेको?
17: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
18: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
17: यति सजिलै?
18: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
12: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
19: किन पिर गरेकी नानी, जाउँ मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
20: हजुर, हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
21: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
20: ज्योति गहना पसल, विष्णु भूषालसँग सँगै चाचाको घरमा, तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720308।
21: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
22: घर त बनाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ त?
23: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
22: मेरी आमै नि, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समित तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
23: यसका बाजे लाटाले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भटकट कञ्चनजङ्घा समित तथा फर्निचर उद्योगमा।
21: हामी कहाँ सार, चिचौ, असना, सालको चौका, झाल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ। कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर महानगरपालिका 6 गुमरा चोक दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857823894, 9847824894।
12: छोराले खोजेको
24: आमाले रोजेको
12: सम्पूर्ण गृहिणीको रोजाई, नवरत्न भोग,
24: गृहपति,
12: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ, स्वाद गुणस्तर र भरोसाको संगम। अब त थन खुसीको खबर,
24: नवरत्न भोग, गृहपति, माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
0: तुलसीपुर का लागी आधिकारिक विक्रेता
24: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गोलाइन लांग रोनियार क्लिनिक को पूर्व पट्टी कुनामा
0: संपर्क का लागी फोन
24: 08259075573 र मोबाइल 9808864071
0: दुबई मिलेर नवरत्न भोग गृहपति माइलोदाई
24: र भूपति भोग आज रोज्नु होस् स्वाद र उपहार दुबई जित्नु होस्
13: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848306627 र 9825227662
13: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाइ
2: खुशी को खबर
3: तपाई हाम्रो सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
6: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680791194 र 9822186576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
25: किसानहरूका लागि खुसीको खबर
26: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
25: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 9857823971
27: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
28: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ
29: हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्पबुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालिकको काम पनि गरिन्छ
26: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9010-12-6000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: या दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार,
1: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू, नाक सम्बन्धी हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बग रहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मास्क पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी थाइरोइड टन्सिल थुक निल्दा अड्केको जस्तो महसुस हुने लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार, बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म,
2: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
0: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904, मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286।
3: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
4: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
3: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
4: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
3: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
4: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
3: सम्पर्क घोराई 98-5-78-30-715,
4: तुलसीपुर 98-5-78-61-51,
3: लमही 98-5-78-50-707।
4: गोर्खा स्कुल दान, गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942, 023-535-942।
6: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
7: स्वास्थ्यमा समस्या छ, जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
6: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
6: 10 बेड आईसीयू सेवा,
7: 10 बेड एनआईसीयू सेवा,
6: 10 बेड एसडीयू सेवा,
7: नर्मल डेलिभरी तथा सीएस सेवा,
6: 24 घण्टा इमर्जेन्सी।

0: यूएसजी लैब सेवा
1: अत्याधुनिक ऑपरेशन कक्ष सहित दूरबीन विधि ठूला तथा साना ऑपरेशन सेवा
0: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा बिरामी को सेवा में हम प्रतिबद्धता राप्ती लैब केयर हॉस्पिटल प्रणाली तुलसीपुर सात मोतीपुर र तुलसीपुर पांच गोलाइन दान फोन 082-522-686 र 590-475
2: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दन्त परीक्षण तथा परामर्श सेवा,
3: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
3: दाँत निकाल्ने,
4: दाँत भर्ने,
3: दाँतको जरादेखि उपचार गर्ने,
4: कृत्रिम दाँत लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
4: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
3: दाँतको कस्मेटिक उपचार,
4: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर पाँच गलाइन दाङ, मोबाइल नम्बर 9858725188 र 9848404188।
5: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
6: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
5: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
6: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
5: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर पाँच सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452-27974। सेवा गर्ने मौका दिनुहोस्।
7: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
8: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
2: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
6: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97485-060-11 र 98-578-40-601।
9: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
8: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सिट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
8: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578-61051 र 98578-61052।
10: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
8: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर पाँच बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
10: हामी कहाँ उपलब्ध सेवाहरू,
11: दाँत निकाल्ने,
10: नयाँ दाँत राख्ने,
11: झिक्न नपर्ने गरी दाँत राख्ने,
10: दाँत भर्ने, दाँत सफा गर्ने,
11: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
10: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
9: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा, संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल, मोबाइल नम्बर 9856383443 र 9810857772।
12: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
13: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसकेमा त कहीँ गए सन्च हुन्न भने
12: किन पिर गर्नुहुन्छ काइलो बा? म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
14: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाले, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
15: हामी कहाँ उपलब्ध सेवाहरू?
16: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
14: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
15: स्वर्गद्वारी डेन्टल हस्पिटल, वीरेन्द्र चोक, तुलसीपुर, रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 9861317600 र 9858835952।
17: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमुना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमुना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स, म्यानेजमेन्ट, एजुकेशन, सोसियोलोजी, कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि गुरुजजुर नमुना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङ, फोन नम्बर 0825200005, मोबाइल नम्बर 9858821524 र 9858822915।
9: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
14: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी दाङ, फोन नम्बर 0825200316 र मोबाइल नम्बर 9847736596। भर्ना खुल्यो।
14: नेपालकै 7 उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555। गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
14: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
9: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
18: सबैलाई खबर गरेर छिट्टै निभाउन जाउँ है।
19: ला बल्ल निभ्यो। गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
20: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
21: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
22: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
21: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
23: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
24: कक्षा 11 भर्ना खुल्यो।
25: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9858722504। मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
26: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू:
25: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू: इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1000। नोट: शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9857821568, 9435060 र 9490585816।
27: जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु हरेक नागरिकको कर्तव्य हो।
28: जनहितमा रेडियो प्रकृति।
29: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
30: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
29: के रे, नानी त भर्खर 17 की लागि होइन र?
30: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
29: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
30: ए हो र?
31: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तमकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बिहान 11 बजेको प्रकृति समय सन्देश रुख रोपौं वन जोगाऊं
2: जब इन्टरनेट हुन्छ सुपर हिट छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट Violet Superhit Internet Pack. अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट 200 Mbps केबल वार्षिक 11,200 मा एक महिना सित्तैमा साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट आजै जोड्नुहोस् Violet अब सबै कनेक्टेड
3: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Violetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ
4: Violet
5: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्
6: हाम्रा सेवाहरू नसा तथा हाडजोडी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन
7: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ
8: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
6: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा
5: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्राली गलाइन तुलसीपुर दाङ फोन नम्बर 0825206001 मोबाइल 97487071 र 98107381380
9: स्वस्थ जीवन हाम्रो कामना सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना
10: कम्प्युटर ल्यापटप प्रिन्टर अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने कहाँ बनाउने होला म त हैरान भइसके
11: ए बहिनी पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ तपाईँको यी समस्याको समाधान एउटै छानामा हुने ठाउँ छँदैछ नि अवतार टेक्नोलोजी वर्ल्ड
10: हजुर आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू फिङ्गर प्रिन्ट हाजिर मेसिन ल्यापटप कम्प्युटर अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ म्याकबुक सेटअप सर्भर कम्प्युटर सेटअप इन्टरनेट एन्ड नेटवर्किङ सेटअप आईटी सपोर्ट एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ
10: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली मोबाइल नम्बर 9847833923 र 9742965913 नोट सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ
9: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै
12: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन अब चिन्ता लिनु पर्दैन विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक गानोगोला युरिक एसिड बाथरोग पत्थरी सुगर जन्डिस पाइल्स निमोनिया दम नसा च्यापिएको हात भाँचिएको कब्जियत छारोरोग सुत्केरीको दुध नआउने महिनावारी गडबडी पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्डा दाङ घरेलु उपचार केन्द्र मोबाइल नम्बर 9828401429
10: खुसीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918
13: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन अब शक्तिशाली माइक्रो स्क्रबरका साथ जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ टिलिक्क मात्र रु 10 र रु 20 मा उपलब्ध
14: के तपाई विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ
15: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ
14: यदि त्यसो हो भने तपाईको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस
15: हजुर विवाह पार्टी पूजा व्रतबन्ध सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस् साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ
14: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन
15: प्रोपराइटर सिन्धुली श्रेष्ठ मोबाइल नम्बर 9847844683 र 9847864770 सेवा गर्ने मौका दिनुहोस्
16: स्कूल कलेज बिहे पार्टी वा स्पोर्ट का लागि आकर्षक टिकाऊ र स्टाइलिश जुत्ता खोज्दै हुनुहुन्छ अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ
17: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ
16: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अंगलाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
19: के भो बोलादै के गुनगुनाइरहेको
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
19: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ आफ्ना भने राम्रा गहना नै छैन पैसा भएर मात्र के गर्नु कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन
21: किन पिर गरेकी नानी जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल
22: हजुर हामी कहाँ काँचो नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगढद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै चचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिबिक सम्पर्क मोबाइल 9857720308
23: सधैँ सेवा गर्ने अवसर दिनुहो
24: घटा बनाएछस् माग्ने अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त
25: अब कहाँबाट ल्याउनु बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ अब यो झ्याल ढोका चौकस यो दाको त कुरै नगरौ साह्रै गाह्रो पो छ त
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ त्यही गएर ल्याए हुँदैन यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे म चाहिँ गुटुङचुङ दगुरेर गएँ अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा
23: हामी कहाँ साल सिसौ असना सालको चौक झ्याल झोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर उपमहानगरपालिका 6 गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857823894 9847814894
26: छोराले खोजेको
27: आमाले रोजेको
26: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
27: गृहपति
26: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाउ स्वाद गुणस्तर र भरोसाको संगम अब त थानकुसीको खबर
27: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार
26: तुलसीपुर का लागि आधिकारिक विक्रेता
27: मोहिनी ट्रेडर्स तुलसीपुर 5 गलाइन लाङ रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा
26: संपर्क का लागि फोन
27: 08259075753 र मोबाइल 9808864071
26: दुबै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
27: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्
0: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा
1: हामी कहाँ ल्यापटप डेस्कटप प्रिन्टर फोटोकपी मेसिन सीसीटीभी नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्टपुर्जाहरु सुफत मूल्यमा बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर सन्तोष साहू बस्नेत मोबाइल नम्बर 9848303627 र 9825227662
0: इमेल itstore.dang@gmail.com मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ
2: खुशीको खबर
3: तपाईं हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस् हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच सबै प्रकारका चस्मा र लेन्सको सुविधा कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9680719194 र 9822185576
2: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ
4: किसानहरूका लागि खुसीको खबर
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको एस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ साथै जापानिज टेक्नोलोजीको माछाको दाना युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ एक पटक प्रयोग गरेर त हेर्नुहोस् सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान फोन नम्बर 082-416-0002 र मोबाइल नम्बर 9857723971
6: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला
3: ओहो दाई के सोचमा परिरहनु भएको छ त नेचुरल नर्सरी छँदैछ नि मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ हजुर तपाईलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल विभिन्न प्रजातिका फलफूलका बिरुवा बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला दुबोमाला पुष्प बुकी सयपत्रीका माला सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस् यति मात्रै होइन घरमा पुगेर मालीको काम पनि गरिन्छ थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ दाना फ्याक्ट्री नजिकै सञ्चालक बुद्धिराज पौडेल मोबाइल नम्बर 9435-27695 र 9010-12-6000 एकपटक सेवा गर्ने मौका दिनुहोस्

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209225, मोबाइल 98578209225।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
4: तपाई सँगसँगै

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
1: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
2: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चौरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
3: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाथ्यौ आइरहने, नाक चिलाउने, गन्धवासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मास्क पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड टन्सिल थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
1: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
2: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ। फोन नम्बर 0825219004, मोबाइल नम्बर 9869770735 र 9858858286।
4: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएनसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
5: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाट केयर हस्पिटलमा।
6: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्तीलाट केयर हस्पिटल प्राली, तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
5: 10 बेड आइसीयू सेवा,
6: 10 बेड एनआईसीयू सेवा,
5: 10 बेड एसडीयू सेवा,
6: नर्मल डेलिभरी तथा सीएस सेवा,
5: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
6: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
5: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्तीलाट केयर हस्पिटल प्राली, तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
7: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
8: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: फारम वितरण 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू

0: जेठ 16 गते देखि 20 गते सम्म मात्र कक्षा सञ्चालन जेठ 21 गते देखि सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटल म्यानेजमेन्ट समूहका लागि 240 जना
1: थप जानकारीका लागि गोरखा सेकेन्डरी स्कूल तुलसीपुर दाङ मोबाइल नम्बर 9857861051 र 9857861052
2: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
3: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ
2: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स
3: हजुर हामी कहाँ ब्रोइलर कुखुराको दाना सल्ला गाई भैँसीको दाना खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ
2: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स तुलसीपुर 5 सल्यान रोड दाङ खानेपानी कार्यालयको ठिक अगाडि राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ प्रोप्राइटर सञ्जिता ओली मोबाइल नम्बर 97452279774 सेवा गर्ने मौका दिनुहोस्
1: भर्ना खुल्यो
0: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ
1: थप जानकारीका लागि गुरु जजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9857821524 र 9857222915
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा
1: हजुर वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर क्यान्सर नाक कान घाँटी एपेन्डिक्स मृगौला अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान
1: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904001 मोबाइल नम्बर 97487061 र 9857406601
6: सूचना
7: गोर्खा ग्रुप दाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ
8: 2082 सालको एसए परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना
7: हराम वितरण 2083 वैशाख 29 गति देखि जेठ 14 गते दिउँसो 3 बजेसम्म न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ
8: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ
7: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन् साथै यातायातको सुविधा पनि उपलब्ध छ
8: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ
7: सम्पर्क घोराई 9857830715
8: तुलसीपुर 9857861051
7: लमही 9857850707
8: गोर्खा स्कुल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य
2: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्
1: हजुर विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बिपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ
6: हामी कहाँ उपलब्ध सेवाहरू:
9: दाँत निकाल्ने,
6: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
6: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
6: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
0: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक, दाँत उपचार केन्द्र, तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। संचालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772। भर्ना खुल्यो।
1: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमानिटिज, ल र एजुकेशन संकायमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिप सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ, फोन नम्बर 0825209555।
5: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकै भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू:
11: दन्त परीक्षण तथा परामर्श सेवा,
10: दाँतको एक्सरे,
11: दाँत सफा गर्ने,
10: दाँत निकाल्ने,
11: दाँत भर्ने,
10: दाँतको जरादेखि उपचार गर्ने,
11: कृत्रिम दाँत लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
11: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
10: दाँतको कस्मेटिक उपचार,
11: साथै मुखमा आउने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन दाङ, मोबाइल नम्बर 9558825188 र 9848404188।
12: हाम्रो वनमा ल ल ल सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
13: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
14: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
13: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
14: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्छन्।
13: वनलाई आगोबाट बचाउँ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
1: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
0: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
1: मध्यपश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जेनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 0825203116 र मोबाइल नम्बर 9847635696। कक्षा 11 भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङमा कक्षा 11 लागि एजुकेशन, म्यानेजमेन्ट, कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधरास दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 9849405052 र 9578722504।
0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर 3 रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
15: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
16: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
15: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578121568, 98435060 र 98490585816।
17: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
18: अब के हुनु नि बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्च हुन्न भने।
17: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
15: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा नेउपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
19: हामी कहाँ उपलब्ध सेवाहरू, मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
15: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
20: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631717600 र 98578935952।
21: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
22: मध्याह्न 12 बजेको प्रकृति समय सन्देश।
23: नमस्कार, म मदन पौड्याल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा, तालिम प्राप्त डाक्टर र स्वास्थ्य कर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई। राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित, जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता। आज विश्व साइकल दिवस नेपालमा पनि मनाइँदै काठमाडौँमा भएको र्यालीमा सांसद पनि सहभागी। रूसद्वारा युक्रेनमा हवाई आक्रमण, 22 जनाको ज्यान गयो, 138 जना घाइते। र एसीसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजय शुरूआत। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। मनसूनमा हुन सक्ने स्वास्थ्य समस्या न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका सबै पालिकामा तालिम प्राप्त डाक्टर र स्वास्थ्य कर्मी सहितको द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा रहेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले ऱ्यापिड रेस्पोन्स टीम तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले संघ, प्रदेश र पालिकासँग समन्वय गरी मनसून जन्य विपद तथा त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याको सामना गर्न विशेष कार्ययोजना बनाएको हो। कार्ययोजना कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको डाक्टर अधिकारीले बताउनुभयो। साथै उहाँले बढ़दो तापक्रम, आर्द्रता र निरन्तर वर्षाको कारण विभिन्न प्रकारको संक्रामक रोग फैलने सम्भावना उच्च हुन सक्ने हुँदा यसको प्रतिकारको लागि सरकार तयारी अवस्थामा रहेको बताउनुभयो। मनसूनमा खानेपानीका स्रोतहरू दूषित हुन सक्ने, बाढ़ी तथा डुबानका कारण फोहोर पानी खानेपानीका मुहानमा मिसिन सक्ने तथा सरसफाई व्यवस्थापन प्रभावित हुन सक्ने भएकोले स्वास्थ्य चुनौती थप जटिल बन्न सक्छ। यस्तो अवस्थामा आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा अन्य आपतकाल आपतकालीन उपकरणको व्यवस्थापनलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको सहायक प्रवक्ता अधिकारीले बताउनुभयो। सरकारले मनसूनको समयमा रोग नियन्त्रण र रोकथामको लागि जनचेतना अभिवृद्धि अभियानलाई पनि प्राथमिकता दिएको उहाँको भनाई छ। मन्त्रालयले व्यक्तिगत सरसफाई, परिवार तथा समुदायलाई स्वच्छता, खाद्यान्नको सुरक्षित भण्डारण, स्वच्छ खानेपानीको प्रयोग र वातावरणीय सरसफाईको विषयमा नागरिकलाई सचेत गराउन पालिकासँग समन्वयमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। सहायक प्रवक्ता डाक्टर समीर अधिकारीले नागरिकलाई उमालेर वा शुद्धिकरण गरिएको पानी मात्र पिउन, बासी तथा असुरक्षित खाना नखान, फलफूल तथा तरकारी राम्ररी सफा गरेर मात्र खान तथा कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। नेपाल संयुक्त राष्ट्रसंघीय महासभा यूएनजीएसको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा निर्वाचित भएको छ। नेपालका लागि यो ठूलो कूटनैतिक उपलब्धि हो। बहुपक्षीयता, अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा तथा विश्वव्यापी निशस्त्रीकरणका प्रयासप्रति 7 दशकभन्दा लामो समयदेखि व्यक्त नेपालको प्रतिबद्धताप्रतिको अन्तर्राष्ट्रिय मान्यता हो। प्रथम समितिको अध्यक्षमा निर्वाचित भएपछि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले सदस्य राष्ट्र ले नेपालमाथि गरेको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले यो जिम्मेवारी निष्पक्षता, पारदर्शिता र समावेशिताको आधारमा प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको न्यूयोर्क स्थित नेपालको स्थायी नियोगले जनाएको छ। समितिले निशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विश्व साइकल दिवसको अवसरमा आज काठमाण्डुमा साइकल र्याली गरिएको छ। नेपाल साइकल सोसाइटीको आयोजनामा भएको र्यालीमा साइकल प्रेमीको सहभागिता थियो। खुल्ला मंचबाट बिहान साइकल र्याली शुरू भएको थियो। साइकललाई वातावरण मैत्री, स्वास्थ्य मैत्री तथा दिगो यातायातको माध्यमका रूपमा प्रयोग गर्ने उद्देश्यले आयोजित र्यालीमा सांसदहरूको समेत सहभागिता रहेको थियो। सहभागीले साइकल मैत्री पूर्वाधार निर्माण, सुरक्षित सड़क र दिगो शहरी यातायातको आवश्यकतामा जोड़ दिएका छन्। हरेक वर्ष जून 3 तारीखमा विश्व साइकल दिवस मनाउने गरिन्छ। यस वर्षको नारा हरित भविष्यका लागि साइकल भन्ने रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा लुम्बिनी प्रदेशमा एमालेका 4 जना मन्त्रीले दिए राजीनामा, सुनको भाव आज घटबड भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: खुशीको खबर तपाईहरुकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइराइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरुले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-523-0032 र मोबाइल नम्बर 98-12-91-918।
4: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
7: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
8: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
24: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
8: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-595-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 MHz।
23: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz। यतिन्जेल हामीले मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा राखेको स्वास्थ्य मन्त्रालयको भनाई, राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। लुम्बिनी प्रदेश सरकार मन्त्री परिषदबाट एमालेका 4 जना मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले बताउनुभयो। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री ढकाल, सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारू हुनुहुन्छ। एमाले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्ने तयारी गरेको छ। यसैबीच नेकपा एमालेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला आजदेखि काठमाण्डुमा शुरू भएको छ। पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यशालाको उद्घाटन गर्नुभएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावपछि ओली आज पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको हो। आज सुनको भाव यथावत रहेको छ, चाँदीको भने भाव घटेको छ। हिजो सुनको भाव तोलामा 400 रूपियाँले बढ़ेर तोलाको 3,11,300 रूपियाँमा कारोबार भएकोमा आज भाव यथावत नै रहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले घटेको हो। हिजो तोलाको 5,405 रूपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको 5,370 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसले युक्रेनका विभिन्न शहरमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा 22 जनाको ज्यान गएको छ, 138 जना घाइते भएका छन्। सयौं ड्रोन र दर्जनौं क्षेपास्त्र प्रयोग गरी गरिएको आक्रमणले युक्रेनको राजधानी किएव सहित मध्य र पूर्वी युक्रेनका धेरै शहरमा ठूलो जनधनको क्षति भएको समाचार संस्था एपीले जनाएको छ। युक्रेनी अधिकारीका अनुसार डिनिप्रोमा 16 जना तथा राजधानी किएवमा 6 जनाले ज्यान गुमाएका छन्। विस्फोटका कारण अपार्टमेन्ट क्षतिग्रस्त भएका छन् भने धेरै क्षेत्रमा खोज तथा उद्धार कार्य अहिले चलिरहेको छ। युक्रेनी वायुसेनाका अनुसार रूसले कुल 73 क्षेप्यास्त्र र 656 ड्रोन प्रहार गरेको थियो। तीमध्ये 40 क्षेप्यास्त्र र 602 ड्रोन नष्ट वा निष्क्रिय पारिएको दावी युक्रेनको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय समर्थनको अपील समेत गर्नुभएको छ। अब खेल खबर। मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले कतारलाई 8 विकेटले हरायो। कतारले दिएको 77 रनको लक्ष्य नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको लागि बोलिङतर्फ रूबिना छेत्रीले 3 विकेट लिइन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 रन बनाइन्। पूजा महतोले अभिजित 28 रन जोड़िन्। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 रन बनाएको थियो। कतारका लागि ओपनर गेटरुडे चरिन्दुले सर्वाधिक 25 रन बनाई। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भूटानसँग खेल्नेछ। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। र दक्षिण एसियाली देशहरूको ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल भारतको गोवामा रहेको पण्डित जवाहरलाल नेहरू रंगशालामा दिउँसो 4:15 शुरू हुनेछ। विगत 5 वर्ष यता नेपाल बंगलादेशसँग पराजित हुँदै आएको छ। सन् 2022 र 24 भएको साफ च्याम्पियनशीपको फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो। समूह चरणको खेलमा नेपालले भूटानलाई 1-0 र श्रीलंकालाई 2-0 गोलले हराउँदै सेमी फाइनलमा पुगेको हो। बंगलादेशले समूह चरणको खेलमा मालदिप्सलाई राउँदा भारतसँग हार बिहोरेको थियो। आजै भारत र भूटान बीचको दोस्रो सेमी फाइनल खेल राति 8:15 हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगा हर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसून जन्य स्वास्थ्य जोखिम न्यूनीकरण गर्न देशभर प्रतिकार्य टोली तयारी अवस्थामा, तालिम प्राप्त डाक्टर र स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य मन्त्रालयको भनाई। राष्ट्रसंघीय प्रथम समितिको अध्यक्षमा नेपाल निर्वाचित, जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता। आज विश्व साइकल दिवस, नेपालमा पनि मनाइँदै काठमाण्डुमा भएको र्यालीमा सांसद पनि सहभागी। रूसद्वारा युक्रेनमा हवाई आक्रमण, 22 जनाको ज्यान गयो, 138 जना घाइते। एसीसी महिला प्रिमियर कपमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले आज बंगलादेशसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगा हर्ज र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: ओहो ल परमेश्वर, यो खबर आज पनि रुख काटेछ हैन? यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
2: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
1: त्यही त खै, यिनलाई चेत किन नआओला?
3: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
4: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौं, पानी खेर नफालौं, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौं।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपीडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू नसा तथा हार्जोनी रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेक जाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रणाली गलाइन तुलसीपुर दान फोन नम्बर 082-5206-1, मोबाइल 97-487-0711 र 98-10-87-3180।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौ, सरसफाई गरेनौ, त्यसरी आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो, हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
8: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
7: वन जंगलमा जाँदा चुरोड खाने जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
7: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश। कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
10: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
2: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
2: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98-478-33923 र 97-492-65913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
11: प्रविधिको रफ्तार सँगै हामी तपाईसँगै।
12: के तपाई पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यातिएको, हात भाँचिएको, कब्जियत, छारे रोग, सुत्केरीको दुध नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालुराम थारू तुलसीपुर 10 पड्ढाजाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228-0129।
13: गोर्खा ग्रुप डाङद्वारा सञ्चालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराई, गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कुल लमहीमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
14: 2082 सालको एसी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
13: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाट आवेदन दिन सकिनेछ।
14: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
13: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
14: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
13: सम्पर्क घोराई 98578-30-715,
14: तुलसीपुर 98578-61-51,
13: लमही 98578-50-707।
14: गोर्खा स्कुल डान्स गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
2: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेक जाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन डाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 98121-9918।
15: कागती र खरानीको प्राकृतिक शक्तियुक्त ध्वनि हर्बल साबुन, अब शक्तिशाली माइक्रो स्क्रबरका साथ, जसको खस्रोपनले जिद्दी दाग हटाई भाडा चम्काउँछ अझ चिलिक्क, मात्र रु 10 र रु 20 उपलब्ध।
16: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
17: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
16: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
17: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
16: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन,
17: प्रोपराइटर सिन्धुली श्रेष्ठ, मोबाइल नम्बर 98478-44-683 र 98478-64-770। सेवा गर्ने मौका दिनुहोस्।
1: गोर्खा सेकेन्डरी स्कुल तुलसीपुरमा भर्ना खुल्यो।
2: यस गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर डाङमा कक्षा 11 तर्फ विज्ञान समूह, व्यवस्थापन समूह र होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: फारम वितरण वैशाख 29 गतेदेखि, फारम बुझाउने अन्तिम मिति जेठ 14 गते 3 बजेसम्म, प्रवेश परीक्षा जेठ 15 गते बिहान 7:30 बजे, प्रवेश परीक्षा नतिजा जेठ 15 गते साँझ 4 बजे, भर्ना शुरू जेठ 16 गतेदेखि 20 गतेसम्म मात्र, कक्षा सञ्चालन जेठ 21 गतेदेखि। सीट संख्या विज्ञान समूहका लागि 240 जना र म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट समूहका लागि 240 जना।
2: थप जानकारीका लागि गोर्खा सेकेन्डरी स्कुल तुलसीपुर दाङ, मोबाइल नम्बर 98578-61-051 र 98578-61-52।
1: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
2: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्ग लाइन दाङ प्रोप्राइटर पदम बहादुर नेपाली मोबाइल नम्बर 9857720756।
18: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
19: के भो बोलादै के गुनगुनाइरहेको?
18: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
19: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
18: यति सजिलै?
19: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
20: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु? कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
21: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल ज्योति गहना पसल।
22: हजुर, हामी कहाँ नम्बर 1 सुन चाँदीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
23: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
22: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ प्रोप्राइटर हरिविक सम्पर्क मोबाइल 9857720308।
23: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
24: घर त बनाएछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
25: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दागको त कुरै नगर, साह्रै गाह्रो पो छ त।
24: मेरी आमै नि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
25: यसका बाजे लाटाले हानेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गएछ यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए अहिले भर्खर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
23: हामी कहाँ साल सिस्टो अचना सालको चौका झ्याल ढोका कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
26: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका छ गुमरासो दाङ प्रोप्राइटर हेमन्त प्रकाश ओली सम्पर्क मोबाइल नम्बर 9857723894 9848714894।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: लगनशीलता र सामूहिक प्रतिबद्धता हाम्रो शान, गुणस्तरीय र सर्वसुलभ शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ देशकै नमूना विद्यालयको रूपमा स्थापित यस गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर 4 रक्षा चौर दाङमा कृषि बाली विज्ञान सहित कक्षा 11 साइन्स म्यानेजमेन्ट एजुकेशन सोसियोलोजी कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टमा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि गुरुजजुर नमूना माध्यमिक विद्यालय तुलसीपुर चार रक्षा चौर दाङ फोन नम्बर 0825200005 मोबाइल नम्बर 9858821524 र 9858822915।
1: भर्ना खुल्यो।
2: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर 6 बरुवा गाउँ दाङ फोन नम्बर 0825209555।
27: छोराले खोजेको
28: आमाले रोजेको
27: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
28: गृहपति
27: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थान खुसीको खबर,
28: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
27: का लागि आधिकारिक विक्रेता
28: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिक को पूर्व पट्टी कुनामा।
27: संपर्क का लागि फोन
28: 08259075 र मोबाइल 9808864071।
27: दुबै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
28: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुबै जित्नुहोस्।
16: आईटी सम्बन्धी समस्याहरुका लागि मिड वेस्ट आईटी स्टोर तपाईको साथमा।
0: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227262।
16: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
3: खुशीको खबर।
4: तपाई हाम्रै शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ। मोबाइल नम्बर 9680719194 र 9822186576।
3: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: किसानहरूका लागि खुसीको खबर।
1: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98578-23-971।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
1: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुदेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27-695 र 98-10-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भूषाल स्टोर,
2: प्रोप्राइटर विष्णु भूषाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: कक्षा 11 भर्ना खुल्यो।
4: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98549505052 र 98578222504।
5: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
6: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डीफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
7: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने।

0: सम्पर्क पानस मेडिको फर्मा राप्ती प्रादेशिक अस्पताल अगाडि तुलसीपुर 5 डाङ। फोन नम्बर 0825219904, मोबाइल नम्बर 9869077735 र 9858858286।
1: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।
2: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित राप्ती लाइफ केयर हस्पिटलमा।
3: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगंज जाने सोचमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
2: 10 बेड आईसीयू सेवा,
3: 10 बेड एनआईसीयू सेवा,
2: 10 बेड एसडीयू सेवा,
3: नर्मल डेलिभरी तथा सीएस सेवा,
2: 24 घण्टा इमर्जेन्सी यूएसजी ल्याब सेवा,
3: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठूला तथा साना अपरेशन सेवा,
2: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती लाइफ केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 गलाइन दान। फोन 0825226686 र 590475।
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
6: दन्त परीक्षण तथा परामर्श सेवा,
5: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
5: दाँत निकाल्ने,
6: दाँत भर्ने,
5: दाँतको जरादेखि उपचार गर्ने,
6: कृत्रिम दाँत लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
5: दाँतको कस्मेटिक उपचार,
6: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धानमूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत मुख तथा हड्डीको चोटपटकको उपचार।
7: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 गलाइन डाङ, मोबाइल नम्बर 9558825188 र 9848401188।
8: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
9: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू:
8: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू: इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क रु 1000। नोट: शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजे बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9858 21568, 9845

0: 35 60 49 र 98 94 85 86 16।
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोपराइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452 27 974। सेवा गर्ने मौका दिनुहोस्।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
5: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
6: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर 6 घोराई रोड, हात्ती खुवा चोकदेखि 20 मिटर उत्तरतर्फ, तुलसीपुर, दाङ।
5: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
7: राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
4: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकायतर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडा देवी, दाङ, फोन नम्बर 082-5320-316 र मोबाइल नम्बर 98-478-36-596।
8: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
4: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी कहाँ उपलब्ध सेवाहरू?
9: दाँत निकाल्ने,
8: नयाँ दाँत राख्ने,
9: झिक्न नपर्ने गरी दाँत राख्ने,
8: दाँत भर्ने, दाँत सफा गर्ने,
9: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
8: गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
7: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ, भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषण राज कडेल, मोबाइल नम्बर 98-560-38-443 र 98-10-85-97-72।
10: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
11: अब के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ भन्नु भने।
10: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आज नै स्वर्गद्वारी डेन्टल हस्पिटलमा लैजान्छु नि।
4: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू?
12: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
4: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
7: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहिमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
13: दाँत सम्बन्धी सम्पूर्ण उपचार
0: अब एकै ठाउँमा।
13: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
14: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओहो, ल पढ्नुहोस् त यो खबर, आज पनि रुख काटेछ। होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
18: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
17: त्यही त खै, यिनलाई चेत किन नआओला?
19: जताभावी रुख नकाटौं, वातावरणलाई स्वच्छ राखौं।
20: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
21: कागती र थरानी

0: तपाई अहिले सुन्दै हुनुहुन्छ नेपालकै पहिलो वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम 93.4 MHz।
1: बेलुका 6 बजेको प्रकृति समय सन्देश। प्लास्टिक जन्य वस्तुहरूको प्रयोग कम गरौं।

0: नमस्कार, बेलुकी 6 बजेको प्रकृति मूल खबरमा सहकर्मी प्रेमकुमारी मगरसँगै म चेतन ओलीको तपाईंलाई हार्दिक स्वागत छ। तपाई यति बेला हामीलाई दाङरा आसपासका जिल्लामा 93.4 मेगाहर्ज इन्टरनेट अनलाइन रेडियो प्रकृति .com सँगै सल्यानको रेडियो कपुरकोट 106.7 मेगाहर्ज लगायत विभिन्न मोबाइल एप्लिकेशनबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ।
1: मूल खबर शुरू गरौं। अहिलेसम्म स्टुडियोमा प्राप्त प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा एमालेका 4 जना मन्त्रीहरूद्वारा सामूहिक राजीनामा। एमालेका मन्त्री फिर्ता भएपछि कांग्रेसमा पनि हेरफेरको दबाव। प्रदेशमा सांसदको योजनाका लागि रकम बढ़ाउने तयारी।
1: दाङकोटरी गाउँ विमानस्थल विस्तारका लागि 25 करोड़ रूपियाँ बजेट विनियोजन। तुलसीपुरको छिल्लीकोट दरबार क्षेत्रमा उत्खनन नहुँदा संरक्षण चुनौती। सल्यानमा बहुविवाह मुद्दामा फरार रहेकी एक महिला 2 वर्षपछि पक्राउ।
0: तत्काल एमालेको नेतृत्व नछाड्ने अध्यक्ष ओलीको घोषणा। रासोपाका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। अब सीमाबाट 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार कर नलाग्ने।
1: र विदेश खबरमा, दिल्लीको एक होटेलमा आग लागि कम्तीमा 21 जनाको ज्यान गयो। खेल खबरमा, एसीसी महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजय शुरूआत।
2: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
3: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि। मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
4: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालिकको काम पनि गरिन्छ।
3: थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै। सञ्चालक बुद्धिराज पौडेल। मोबाइल नम्बर 9843-27695 र 9810-12-60-00। एक पटक सेवा गर्ने मौका दिनुहोस्।
0: अब मूल खबर विस्तारमा।
1: लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदबाट नेकपा एमालेका 4 जना मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालले जानकारी दिनुभएको छ। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री ढकाल सहित सिंचाई मन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषि मन्त्री दिनेश पन्थी र स्वास्थ्य मन्त्री खेम सारू रहनु भएको छ। एमाले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्ति गर्ने तयारी समेत गरेको छ। लुम्बिनीका मुख्यमन्त्रीमा अहिले आचार्य एमालेका हुनुहुन्छ।
0: यसैबीच नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका 4 जना मन्त्रीले राजीनामा दिएपछि पार्टीले नयाँ मन्त्री सिफारिश गरेको छ। एमाले स्रोतका अनुसार नयाँ मन्त्रीका लागि गुल्मीका दिल्ली राज भूषाल, अर्घा खाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसी प्रसाद चौधरी र बाँकेका रत्न खत्री सिफारिश हुनुभएको हो। खत्रीले यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ भने भूषाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ हुनुहुन्छ। एमाले दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएर पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको एमाले प्रदेशसभा सदस्यले बताएका छन्। कांग्रेससँगको सत्ता साझेदारी र सरकार पुनर्गठनको विषयमा लामो समयदेखि छलफल भइरहेका बेला एमाले आफ्ना मन्त्रीहरू परिवर्तन गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्री सहित एकै पटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया केही समय रोकिएको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले एमालेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो। प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि मन्त्रालयको संख्या घटाएर 8 कायम गर्ने निर्णय गरिसकेको छ। उक्त विषय सरकारको नीति र कार्यक्रममै समेटिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री चयनको विषयमा अहिले छलफल चलिरहेको र अन्तिम निर्णय हुन बाँकी रहेको बताउनु भएको छ।
1: यसैबीच लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले पार्टी निर्देशन अनुसार राजीनामा दिएपछि सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि मन्त्री हेरफेरको दबाव परेको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले एमालेका मन्त्रीहरू फिर्ता बोलाइएपछि नयाँ राजनीतिक परिस्थिति सृजना भएको बताउनुभयो। उहाँले बजेट निर्माणपछि सत्ता साझेदार दलहरूसँगको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने तयारी रहेको उल्लेख गर्नुभयो। यता नेपाली कांग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालले भने बजेट अघि कांग्रेसका मन्त्रीहरू परिवर्तन नहुने स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार पार्टीका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माको निर्देशन अनुसार बजेट निर्माणको प्रक्रिया पूरा भएपछि मात्रै मन्त्री परिवर्तनबारे निर्णय हुने छ। एमाले मन्त्री फिर्ता बोलाएको विषय आफ्नो ठाउँमा छ, तर कांग्रेसबाट तत्काल मन्त्री परिवर्तन हुँदैन, ढकालले भन्नुभयो। हाल लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट धनेन्द्र कार्की, अर्थमन्त्री सरोज थापा, शहरी तथा खानेपानी विकास मन्त्री जन्मजय तिमल सिन्हा, सामाजिक विकास मन्त्री प्रचण्ड विक्रम नेउपाने, उद्योग पर्यटन तथा यातायात मन्त्री र देवकरण प्रसाद कलवार, वन तथा वातावरण मन्त्री रहनु भएको छ।
0: लुम्बिनी प्रदेश सरकारले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा विकास योजना सञ्चालन गर्न घुमाउरो ढंगबाट बजेट उपलब्ध गराउने अभ्यासलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने तयारी गरेको छ। लुम्बिनी प्रदेश सभा सदस्यहरूले हरेक वर्ष आफ्नो क्षेत्रका योजनाका लागि बजेट वृद्धि गर्न सरकारमाथि दबाव दिने गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा पनि उनीहरूले आफ्ना क्षेत्रका लागि सञ्चालन हुने योजनामा बजेट बढ़ाउन माग गर्दै मुख्यमन्त्री सत्यनारायण आचार्यसँग भेट गरेका छन्। आगामी आर्थिक वर्षका लागि समानुपातिक सांसदहरूको योजनाका लागि बजेट रकम वृद्धि गर्नुपर्ने मागसहित केही दिन अगाडि लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खान केसीको नेतृत्वमा एक टोलीले मुख्यमन्त्रीसँग भेट गरेको थियो। महिला सांसद सञ्जालको संयोजकत्वको हैसियतमा उपसभामुख केसीले मुख्यमन्त्री आचार्यसँग भेट गरी चालू आर्थिक वर्षको तुलनामा सांसदका योजनाका लागि बजेट रकम बढ़ाएर विनियोजन गर्न आग्रह गर्नुभएको थियो। लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष समानुपातिक सांसदका योजनाका लागि प्रति सांसद 1,10,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदका लागि 3,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। त्यसअघि आर्थिक वर्ष 2081-82 समानुपातिक सांसदलाई 1,00,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदलाई 2,75,00,000 रूपियाँ बराबरका योजना दिइएको थियो। यसै गरी आर्थिक वर्ष 2081-82 समानुपातिक सांसदका लागि 75,00,000 रूपियाँ र प्रत्यक्ष निर्वाचित सांसदका लागि 1,25,00,000 रूपियाँ बजेटको व्यवस्था गरिएको थियो। स्रोतका अनुसार आगामी आर्थिक वर्षका लागि प्रत्यक्ष निर्वाचित सांसदलाई 4,00,00,000 रूपियाँ र समानुपातिक सांसदलाई 2,00,00,000 रूपियाँसम्मका योजना उपलब्ध गराउने विषयमा मुख्यमन्त्री आचार्यले सकारात्मक संकेत दिनुभएको छ। यद्यपि यस विषयमा औपचारिक निर्णय भने सार्वजनिक भइसकेको छैन। विगतमा संघीय सरकारले सांसद विकास कोषका नाममा सांसदहरूलाई बजेट उपलब्ध गराउने अभ्यास गरेको थियो। सोही अभ्यासलाई पछ्याउँदै लुम्बिनी प्रदेशमा पनि प्रदेशसभा सदस्यहरूले सिफारिश गरेका योजनाका लागि बजेट नियोजन गर्ने परम्परा रहँदै आएको छ। यद्यपि यहाँ समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदले प्राप्त गर्ने योजना गत बजेटमा करिब दोब्बर अन्तर रहँदै आएको छ। लुम्बिनी प्रदेश सभामा 52 जना प्रत्यक्ष निर्वाचित र 35 जना समानुपातिक सांसद छन्। यद्यपि 4 जना प्रत्यक्ष निर्वाचित सांसदले प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार बन्नकै लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएपछि अहिले प्रदेशमा 83 सदस्य मात्रै छन्। सांसदहरूले विभिन्न मन्त्रालय मार्फत आफ्ना निर्वाचन क्षेत्र वा सरकारका योजनाहरू बजेटमा समावेश गराउने गरेका छन्। तर हरेक वर्ष समानुपातिक सांसदहरूले आफूहरूलाई प्रत्यक्ष निर्वाचित सांसदको तुलनामा कम बजेट दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्।
1: दाङको टरीगाउँ विमानस्थलको धाउनमार्ग विस्तारका लागि आर्थिक वर्ष 2083-84 बजेटमा 25,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका 12 रहेको विमानस्थलको धाउनमार्ग विस्तारका लागि उक्त बजेट विनियोजन गरिएको दाङ निर्वाचन क्षेत्र नम्बर 3 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले जानकारी दिनुभयो। हालको 750 मीटर धावनमार्गलाई विस्तार गरी 1500 मीटर पुर्याउन उक्त बजेट विनियोजन गरिएको उहाँको भनाई छ। यसले दाङसहित लुम्बिनी प्रदेशका नागरिकलाई हवाई सेवामा सहज पहुँच प्रदान गर्नुका साथै आर्थिक सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा समेत गरेको सांसद सुवेदीले बताउनुभयो।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाभित्र दुईवटा ऐतिहासिक दरबार क्षेत्र रहेका छन्। तुलसीपुर उपमहानगरपालिका 11 अवस्थित दंगीशरण राजाको ऐतिहासिक सुकुराकोट दरबार क्षेत्र र वडा नम्बर 19 रहेको छिल्लीकोट स्थित चल्लवंशीय राजाको दरबार क्षेत्र प्रमुख रहेका छन्। सुकुराकोट दरबार क्षेत्रमा पुरातत्व विभागद्वारा उत्खनन कार्य सम्पन्न भइसकेको भए पनि छिल्लीकोट दरबार क्षेत्रमा भने उत्खनन कार्य हुन बाँकी रहेको छ। छिल्लीकोट कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रवीर पुनका अनुसार दरबार क्षेत्रभित्र खन्ने क्रममा इटा र झिंगडी फेला परेका छन्। दरबार क्षेत्रको ऐतिहासिक पृष्ठभूमिबारे विस्तृत जानकारीका लागि पुरातत्व विभागसँग पटक पटक उत्खननको माग गरिएको उहाँले बताउनु भएको छ। उहाँले गढ़ी संरक्षणका लागि नेपाली सेनाले समेत चासो देखाएको बताउनुभयो। तीनै तहका सरकारको सहयोगमा अहिले दरबार क्षेत्रमा तारबार र पर्खाल निर्माण गरी संरक्षणको काम भइरहेको छ। उहाँका अनुसार समितिले नै दरबार क्षेत्रको जगको अवस्थाबारे अध्ययन गर्ने र महत्वपूर्ण संरचनामा थप पूर्वाधार निर्माण नगर्ने निर्णय गरेको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्गाले पनि पुरातत्व विभागलाई छिल्लीकोट दरबार क्षेत्रमा उत्खननका लागि आग्रह गरिएको बताउनु भएको छ।
1: सल्यानमा बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि लामो समयदेखि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्यान जिल्ला अदालतको 2081 वैशाख 25 गतेको फैसला आदेशले 2 वर्ष 6 महिना कैद सजाय तोकिएकी बहुविवाह मुद्दाकी फरार प्रतिवादी शारदा नगरपालिका 6 45 वर्षीय चन्द्रा बुढाथोकीलाई पक्राउ गरिएको हो। अदालतबाट सजाय कायम भई हालसम्म फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले आज पक्राउ शारदा नगरपालिका 2 स्थित खलंगा बजार क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी चन्द्रालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी थप कार्यवाहीका लागि जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभएको छ।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत सल्यान स्थित अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले अदुवा र बेसार खेतीको उत्पादन गुणस्तरीय बिउ व्यवस्थापन र बजारीकरणका विषयमा व्यापक पहल थालेको छ। यसै क्रममा हिजो दाङको तुलसीपुरमा विभिन्न जिल्लाका बिउ उत्पादक कृषक व्यावसायिक उद्योगी कृषि क्षेत्रसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि र अन्य सरकारवालाहरूको सहभागितामा अन्तर्क्रिया कार्यक्रम गरिएको छ। कार्यक्रममा सल्यान रोल्पा रूकुम दाङ प्युठान कैलाली कञ्चनपुर बर्दिया नौलप्रासी लगायतका जिल्लाका किसान उद्योगी व्यवसायी र विभिन्न उद्योगका प्रतिनिधि तथा सरकारी निकायका अधिकारी सहभागी रहेका थिए। अन्तर्क्रियामा कृषि क्षेत्रका विभिन्न निकायका प्रतिनिधिले अदुवा र बेसार खेतीको वर्तमान अवस्था गुणस्तरीय बिउ उत्पादन उत्पादन लागत रोग व्यवस्थापन बजार पहुँच तथा व्यवसायीकरणका विषयमा धारणा राखेका थिए। किसानहरूले उत्पादनपछि उचित मूल्य नपाउँदा ठूलो आर्थिक क्षति बिहोर्नु परेको गुनासो गरेका छन्। सल्यानको बाक्सो नगरपालिका 7 किसान तारादेव ओलीले यस वर्ष करिब 300 क्विन्टल अदुवा उत्पादन गरे पनि उचित मूल्य नपाउँदा करिब 15 लाख रूपियाँ घाटा बिहोर्नु परेको बताउनु भएको छ। उहाँ जस्ता किसान धेरैले क्षति बिहोरेको बताएका छन्।
1: तपाई अहिले बेलुकी 6 बजेको प्रकृति मूल खबर सुनिरहनु भएको छ। खबरको सिलसिला जारी नै छ। रेडियो सुन्दै गर्नुहोला।
3: खुशीको खबर तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर सुगर थाइराइड दम पेट छाती टाउको नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल, तुलसीपुर 5 गलाइन दाङ, फोन नम्बर 082-523-032 र मोबाइल नम्बर 98-12-91-918।
5: होइन काइलो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
6: के हुनु रे बाबु, दाँत दुखेर मर्न लागिसके म त कहीँ गएसन्छ हुन्न भने।
5: किन पिर गर्नुहुन्छ काइलो बा, म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
3: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्धर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
7: हामी कहाँ उपलब्ध सेवाहरू,
8: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँटी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
3: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
9: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै, सम्पर्क मोबाइल नम्बर 98-631-17-600 र 98-578-35-952।
10: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
1: विश्रामपछि प्रकृति मूल खबरमा तपाईलाई फेरि स्वागत छ। अब बाँकी खबर।
0: नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो सुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ़ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी दुई दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोहोर्याएर मात्रै विधि सम्बद्ध ढंगले विश्राम लिने उल्लेख गर्नुभएको हो। अध्यक्ष ओलीले पार्टीभित्र अनुकूल परिस्थितिमा उत्साहित हुने र प्रतिकूल समयमा जिम्मेवारीबाट पछिने प्रवृत्तिको आलोचना गर्नुभएको छ। विगत केही समयदेखि स्वास्थ्यका कारण कार्यकर्ता र नागरिकको बीचमा सघन रूपमा पुग्न नसकेको स्वीकार गर्दै उहाँले अब आफू पूर्ण स्वस्थ भएको र सक्रिय रूपमा सार्वजनिक गतिविधिमा फर्किने बताउनुभयो। आफ्नो नेतृत्वको विषयमा चर्चा गर्दै उहाँले महाधिवेशनले आफूलाई प्रधानमन्त्री बन्नका लागि मात्र नभई संघर्षको नेतृत्व गर्न अध्यक्ष चुनेको स्मरण गराउनु भएको छ। अध्यक्ष ओलीले राजनैतिक दल र नागरिक बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्नेमा पनि जोड़ दिनुभएको छ।
1: भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो। भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी समेत दिनुभएको छ। भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका लागि कुराकानी भएको बताइएको छ। भेटपछि सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसात गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने बताउनु भएको छ। भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी भएको पनि बताउनु भएको छ। उहाँले साझा समृद्धि र उज्जवल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख समेत गर्नुभएको छ। छिमेकी पहिला नीति अन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताउनुभयो। दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझै उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि बताउनुभयो। सभापति लामिछानेले भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि अस्ति सोमबार भारत जानु भएको हो। हिजो लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो। हिजै उहाँले भाजपा मुख्यालयमा अध्यक्ष नवीन सहित शीर्ष नेताहरूसँग समेत भेटवार्ता गर्नुभएको थियो।
0: सांसदहरूको विरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिएको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विपक्षी दलहरूले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरे पनि सांसदहरूले नमानेपछि बैठक आउँदो 26 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो। यसअघि हिजो पनि प्रतिनिधि सभाको बैठक पनि विपक्षीको अवरोधकै कारण सोमबारसम्मका लागि स्थगित भएको थियो। प्रधानमन्त्री शाहले जेठ 17 गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्न उत्तरमा सांसदका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको बताउनु भएको थियो। उहाँको त्यो भनाईको विरोध अहिले चौतर्फी रूपमा भइरहेको छ।
1: सरकारले सार्वजनिक गरेको सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 को प्रतिवेदनले पछिल्लो समय सहकारी क्षेत्रमा विश्वास गुम्दै गएको निष्कर्ष निकालेको छ। सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरूपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रति विश्वास कमजोर बन्दै गएको प्रतिवेदनको निष्कर्ष छ। प्रतिवेदन अनुसार सहकारी संस्था दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा थप गर्ने क्रममा पर्याप्त अध्ययन, आवश्यकता विश्लेषण तथा मापदण्डको पालना नगरी स्वीकृति दिएको समेत पाइएको छ।
0: सरकारले स्थल मार्गबाट आउँदा भन्सार नतिरी 100 रूपियाँ भन्दा धेरैको सामान भित्र्याउन नपाइने नियमको सीमा बढ़ाएको छ। अर्थ मन्त्रालयले साबिकमा 100 रूपियाँसम्म रहेको सीमा बढ़ाएर 500 रूपियाँ पुर्याएको हो। राजपत्रमा प्रकाशित सूचनामा 500 रूपियाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने उल्लेख छ। सरकारले भारतबाट किनमेल गरी नेपाल ल्याइने सामानमा भन्सार लाग्ने व्यवस्थाको कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले घरायसी सामानको खरिदमा केही सहुलियत दिनुपर्ने माग गरेका थिए। स्थल मार्गबाट सीमा ओहोरदोहोर गर्ने व्यक्तिलाई भन्सार छूट नदिइने भनी अघिल्लो वर्षको जेठमा राजपत्रमा प्रकाशित व्यवस्था यस वर्ष कड़ाईका साथ कार्यान्वयन गरेपछि सीमा क्षेत्रमा तनाव समेत देखिएको थियो। अघिल्लो वर्ष नै 100 रूपियाँको सीमा तोकिएको भए पनि साना किनमेलमा व्यवहारतया भन्सार नलाग्ने अभ्यास थियो। नयाँ सरकारले कार्यान्वयनमा कड़ाई गरेको हो। तराई मधेसका बासिन्दा धेरैजसो दैनिक उपभोग्य वस्तु किन्न भारतै जाने गरेका छन्। यस्तै कतिपयले सीमा पारी वैवाहिक सम्बन्ध समेत रहेकाले माइतीबाट ल्याएको उपहारमा पनि भन्सार तिर्नु परेको गुनासो गर्दै आएका थिए।
1: मूल खबरमा अब विदेश खबर। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कैयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनुको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले जनाएको छ। मालवीय नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा आज बिहान आगलागी भएको हो। होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण भने अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई अस्पताल लगिएको थियो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार अस्पताल पुर्याइएका 39 मध्ये 18 जनाको अस्पताल पुग्न अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचारहरू छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेको समेत खबरमा उल्लेख छ। घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धुले दुःख समेत व्यक्त गर्नु भएको छ।
0: र मूल खबरको अन्तमा खेल खबर। मलेसियामा आजदेखि शुरू भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। नेपालले कतारलाई 8 विकेटले हराएको हो। कतारले दिएको 77 रनको लक्ष्य पछ्याएको नेपालले 10 ओभर 5 बलमा 2 विकेट गुमाएर हटाएको हो। नेपालका लागि बलिङतर्फ रूबिना छेत्रीले 3 विकेट लिनुभयो भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक 33 रन बनाउनुभयो। पूजा महतोले अभिजित 28 रन जोड्नुभयो। कतारका साहरिन बाब खान र खादिजा अहमदले 1-1 विकेट लिनुभयो। त्यसअघि टस हालेर पहिला ब्याटिङ गरेको कतारले 16 ओभर 5 बलमा अल आउट हुँदै 76 रन बनाएको थियो। कतारका लागि ओपनर गेट रुडे चन्दिरूले सर्वाधिक 25 रन बनाउनु भएको थियो। नेपालले अब भोलि आफ्नो दोस्रो खेल भूटानसँग खेल्ने भएको छ।
1: यिनै खबरसँगै हामी प्रकृति मूल खबरको पुछारमा आइपुगेका छौं। विदा हुनु अघि अहिले प्रसारण गरिएका प्रमुख खबरका शीर्षकहरू फेरि एकपल्ट।
0: लुम्बिनी प्रदेशमा एमालेका चारजना मन्त्रीद्वारा सामूहिक राजीनामा। एमालेका मन्त्री फिर्ता भएपछि कांग्रेसमा पनि मन्त्री हेरफेरको दबाव। प्रदेशमा सांसदको योजनाका लागि रकम बढ़ाउने तयारी।
1: दाङको टरीगाउ विमानस्थल विस्तारका लागि 25 करोड़ बजेट विनियोजन। तुलसीपुरको छिल्लीकोट दरबार क्षेत्रमा उत्खनन नहुँदा संरक्षणमा चुनौती। सल्यानमा बहुविवाह मुद्दामा फरार रहेकी एक महिला 2 वर्षपछि पक्राउ।
0: तत्काल एमालेको नेतृत्व नछाड्ने अध्यक्ष ओलीको घोषणा। राष्ट्रपाका सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीच भेटवार्ता। अब सीमाबाट 500 रूपियाँसम्मको सामान ल्याउँदा भन्सार कर नलाग्ने।
1: र विदेश खबरमा दिल्लीको एक होटलमा आगलागी हुँदा कम्तीमा 21 जनाको ज्यान गयो। खेल खबरमा यसै महिला प्रिमियर कप क्रिकेटमा कतारलाई हराउँदै नेपालको विजयी शुरूआत।
0: हवस् त, बेलुकी 6 बजेको प्रकृति मूल खबर सकियो। रेडियो प्रकृतिका प्राविधिक रोमापुन र रेडियो कपुरकोट सल्यानका प्राविधिक प्राप्ति विष्टीलाई धन्यवाद दिँदै सहकर्मी प्रेम कुमारी मगरसँगै म चेतन ओली पनि विदा हुन्छौ। नमस्कार।

0: त मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भरपर्दो गन्तव्य
2: सृजना नर्सरी एन्ड एग्रो फार्म
1: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
2: साथै पोषण युक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपीट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
1: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
2: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
1: संचालक सेवकराम भण्डारी मोबाइल नम्बर 9558720178 र 9814411448
3: सृजना नर्सरी एन्ड एग्रो फार्म हरियाली जीवनको सुन्दर शुरूआत
4: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: हाम्रा सेवाहरू
6: दन्त परीक्षण तथा परामर्श सेवा
5: दाँतको एक्सरे
6: दाँत सफा गर्ने
5: दाँत निकाल्ने
6: दाँत भर्ने
5: दाँतको जरादेखि उपचार गर्ने
6: कृत्रिम दाँत लगाउने
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा
5: दाँतको कस्मेटिक उपचार
6: साथै मुखमा हुने घाउ खटिरा अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया मुखको जोर्नीमा आउने समस्याहरूको उपचार दाँत मुख तथा हड्डीको चोटपटकको उपचार
1: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ मोबाइल नम्बर 9558725188 र 9848404188
7: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साच्चै ठूलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी क्यान्सर सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नु पर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोल छापा बीएमसी अस्पताल सँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023-535-942 023-535-942
8: होइन काइलो बा तपाईँ सधैँ आया गर्नुहुन्छ
9: अब के हुनु रे बाबु दाँत दुखेर मर्न लागिसके त कहीँ गएसन्च हुन्न भने
8: किन पिर गर्नुहुन्छ काइलो बा म तपाईँलाई आज नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि
1: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य ओरल सर्जन डाक्टर हेमन्तराज पाठक इन्डोडन्टिक्स डाक्टर मनिषा न्युपाने डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ
10: हामी कहाँ उपलब्ध सेवाहरू
11: मुखको शल्यक्रिया दाँत सफा गर्ने टल्काउने दाँतमा रङ भर्ने चाँदी भर्ने बच्चाका दाँत मिलाउने दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने नयाँ दाँत बनाउने नमिलेको बाङ्गुटीको दाँत मिलाउने दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने दाँतमा रहेका दाँत धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने
1: नोट 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ
10: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631700 र 98578535952।
12: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
13: खुशीको खबर।
14: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ।
15: मोबाइल नम्बर 98680791694 र 98228156576।
13: नोट: दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
16: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
17: ए बहिनी, पनि किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
16: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा सञ्चालित पुरानो अवतार कम्प्युटर एन्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
18: हाम्रा सेवाहरू: फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मर्मत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एन्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटी सँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
16: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478533923 र 97492965913। नोट: सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
18: प्रविधिको रफ्तार सँगै हामी तपाईँ सँगै।
19: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
16: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखौवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
19: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली, मोबाइल नम्बर 98578520756।

0: सबैलाई मन पर्ने ओखटी साबुन सधैं प्रयोग गर्नुहोस्।
1: सम्पर्क स्थान भुसाल स्टोर,
2: प्रोप्राइटर विष्णु भुसाल, सुर्खेत रोड तल्लो बाटो तुलसीपुर दाङ, फोन 0825209025, मोबाइल 98578209025।
1: साथै किराना सम्बन्धी सम्पूर्ण सामानहरू थोक तथा फुटकर मूल्यमा बिक्री वितरण गरिन्छ।
3: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
4: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
2: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
5: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खोवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 0825904601, मोबाइल नम्बर 97485060011 र 98578840601।
6: नजिक सबैभन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज।
7: तपाई सँगसँगै

0: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
1: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
0: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
1: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, सल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
0: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड, दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
2: अब दैनिक रूपमा वरिष्ठ छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेनी थापा र वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सञ्जय महर्जन पानस मेडिको फर्मामा।
3: डाक्टर जेनी थापाद्वारा दिइने सेवाहरू: छाला चिलाउने, विभिन्न किसिमका दाग, अनुहारको डन्डेफोर, कालो पोतो, चाया, दुबीको उपचार, अनुहारको चाउरीपना, कपाल झर्ने समस्या, यौन अङ्ग चिलाउने, यौन रोग तथा कुष्ठरोग सम्बन्धी उपचार।
4: डाक्टर सञ्जय महर्जनद्वारा दिइने सेवाहरू: नाक सम्बन्धी, हाच्छ्यौ आइरहने, नाक चिलाउने, गन्ध वासना थाहा नपाउने, नाक बन्द हुने, सिगान बगिरहने, रुघाखोकी धेरै लाग्ने, पिनास भएको, नाकबाट रगत आउने, नाकमा मासु पलाएको, कान सम्बन्धी चक्कर आउने, कान चिलाउने, कान कराउने, रगत आउने, कान पाकिरहने, दुख्ने समस्या, कानको श्रवण शक्तिको चेक जाँच गर्नुका साथै मेसिन जडान पनि गरिन्छ। घाँटी सम्बन्धी: थाइरोइड, टन्सिल, थुक्निँदा अड्केको जस्तो महसुस हुने, लगायत दूरबीन प्रविधिद्वारा नाक कान घाँटीको चेक जाँच तथा उपचार। बिरामी जाँच हुने समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म।
2: साथै प्रत्येक महिनाको पहिलो आइतबार र सोमबार नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर मोहन बेलवासीद्वारा बिरामी जाँच भइरहेको छ।
3: सम्पर्क पानस मेडिको फर्मा, राप्ती प्रादेशिक अस्पताल अगाडि, तुलसीपुर 5 दाङ, फोन नम्बर 082-521-904, मोबाइल नम्बर 98-6-99-77-735 र 98-5-78-58-286।
5: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। ViaNet Superhit Internet Pack, अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 Mbps केवल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् ViaNet, अब सबै कनेक्टेड।
6: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको ViaNet को शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: ViaNet।
8: मेरी आमोइनी घरत भोलि आइछस् माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछस् त?
9: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
8: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चौकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
9: यसका बाजे लाटाले हाँडेर बारीका पाट्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङ टुङ दगुरेर गए, अहिले भटक कञ्चनजङ्घा समिट तथा फर्निचर उद्योगमा।
10: हामी कहाँ साल, चिसौ, असरा, सालको चौक, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
11: कञ्चनजङ्घा समेल तथा फर्निचर उद्योग, तुलसीपुर उपमहानगरपालिका 6 गुमरासोक दाङ, प्रोप्राइटर हेमन्त प्रकाश ओली, सम्पर्क मोबाइल नम्बर 98-578-23894, 98-478-14894।
12: के तपाईँ विज्ञापनमा लगानी गरी आफ्नो व्यापार व्यवसायको प्रवर्धन गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामी तपाईँको माध्यम बनेर आएका छौ। विज्ञापन शाखा रेडियो प्रकृति एफएम 93.4 MHz, सल्यान रोड, तुलसीपुर दाल, सम्पर्क फोन नम्बर 082-521-847
13: र 082-521-880।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: बेलुका 7 बजेको प्रकृति समय सन्देश अधिकार सँगै कर्तव्यको पनि बोध गरौं।

0: तिम्रो ठुलो ज्ञानले गर्छ।
1: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
2: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ। हजुर, तपाईँलाई पनि बाह्रै महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबो माला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ। थप जानकारीका लागि नेचुरल नर्सरी, तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 9845327695 र 9810126000। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
2: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
1: एकपटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर्स।
2: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा फुटकर सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाँडा पनि उपलब्ध छ।
1: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 9742279774। सेवा गर्ने मौका दिनुहोस्।
3: दैनिक विशेषज्ञ सेवा सहित 24 घण्टा इमर्जेन्सी र ओपिडी सेवाको लागि अब चिनारी हस्पिटल प्रणाली तुलसीपुरलाई सम्झनुहोस्।
2: हाम्रा सेवाहरू: नसा तथा हार्जोने रोग विशेषज्ञ डाक्टर रूपेश कुमार शेरसन,
4: बाल रोग विशेषज्ञ डाक्टर ऋषिकेश काफले, मुटु पेट तथा फिजिसियन डाक्टर फरहान खान, प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर शेखर थापा र सोमनाथ भण्डारी लगायत विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक बिरामीहरूको चेकजाँच तथा उपचार गरिन्छ।
5: साथै नाक कान घाँटी छाला तथा यौन समस्या एवं मनोरोगको उपचार तथा परामर्श जनरल सर्जन डाक्टर गोवर्धन नेपालद्वारा दूरबीन विधिबाट अपरेशन सेवा
2: र वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा दैनिक भिडियो एक्सरे सेवा।
3: विस्तृत जानकारीको लागि चिनारी हस्पिटल प्रहरी ग लाइन तुलसीपुर दान, फोन नम्बर 0825206001, मोबाइल 9747807011 र 9810781380।
6: स्वस्थ जीवन हाम्रो कामना, सर्वसुलभ विशिष्ट स्वास्थ्य सेवा हाम्रो चाहना।
7: सबैलाई कभर गरेर छिट्टै निभाउन जाउँ है।
8: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौ, त्यसरी आज दुःख पाइयो। अब तुरन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौँ है।
9: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
8: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
9: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
8: वनलाई आगोबाट बचाउ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौ।
2: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएमद्वारा वन डढेलो नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: के तपाईँ दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
13: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
12: हामी कहाँ उपलब्ध सेवाहरू?
14: दाँत निकाल्ने,
12: नयाँ दाँत राख्ने,
14: झिक्न नपर्ने गरी दाँत राख्ने,
12: दाँत भर्ने, दाँत सफा गर्ने,
14: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई पार्ने,
12: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
15: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 9856038443 र 9810857772।
16: छोराले खोजेको
17: आमाले रोजेको
16: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
17: गृहपति
16: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थनखुसीको खबर।
17: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
16: का लागि आधिकारिक विक्रेता
17: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
16: सम्पर्कका लागि फोन
17: 08259075 र मोबाइल 9808864071।
16: दुवै मिलेर नवरत्न भोग गृहपति माइलो दाई
17: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
18: अब काठमाडौँकै उच्च स्तरीय स्वास्थ्य सेवा सुविधा दाङको तुलसीपुर र मोतीपुरमा अवस्थित रातिलाज केयर हस्पिटलमा।
19: स्वास्थ्यमा समस्या छ? जिल्ला बाहिर काठमाडौँ बुटौल नेपालगञ्ज जाने सोचमा हुनुहुन्छ?
18: यदि त्यसो हो भने कुनै चिन्ता छैन, ढुक्क हुनुहोस् रातिलाज केयर हस्पिटल प्राली तुलसीपुर र मोतीपुरबाट। सबै प्रकारका विशेषज्ञ सेवाहरू 24 घण्टा प्रदान भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: तुलसीपुर र मोतीपुरबाट विशेषज्ञ डाक्टरद्वारा दिइने विशेषज्ञ सेवाहरू:
18: 10 बेड आइसीयू सेवा,
19: 10 बेड एनआईसीयू सेवा,
18: 10 बेड एसडीयू सेवा,
19: नर्मल डेलिभरी तथा सीएस सेवा,
18: 24 घण्टा इमर्जेन्सी यूएसडी ल्याब सेवा,
19: अत्याधुनिक अपरेशन कक्ष सहित दूरबीन विधिबाट ठुला तथा साना अपरेशन सेवा।
18: सरल सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सेवामा हाम्रो प्रतिबद्धता। राप्ती ल्याब केयर हस्पिटल प्राली तुलसीपुर 7 मोतीपुर र तुलसीपुर 5 ग लाइन दान। फोन 082-522-686 र 590-475।
20: मेरी आमोइनी घट बोलाएछ माग्ने, अब यो झ्याल ढोका अनि चौकस कहाँबाट ल्याउँछ?
21: अब कहाँबाट ल्याउनु, बरु यो जमानामा सुन किन्न साह्रै सजिलो छ। अब यो झ्याल ढोका चौकस यो दाँतको त कुरै नगरौ, साह्रै गाह्रो पो छ त।
20: मेरी आमोइनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 गुमरा चोकदेखि अलिकति दक्षिण पश्चिमतिर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योग छ, त्यही गएर ल्याए हुँदैन?
21: यसका बाजे लाताले हानेर बारीको पात्यामा पुर्याइदियो भनेको त बुद्धि पो दिएर गयो थियो यसका बाजे। म चाहिँ गुटुङचुङ दगुरेर गए, अहिले भर्खर कञ्चनजङ्घा श्रमिक तथा फर्निचर उद्योगमा।
22: हामी कहाँ साल, सिसौ, असना, सालको चौका, झ्याल, झोका, कडी पाउनुका साथै फर्निचर सम्बन्धी सम्पूर्ण सामानहरू होलसेल एवं फुटकर बिक्री गरिन्छ।
23: कञ्चनजङ्घा समिल तथा फर्निचर उद्योग तुलसीपुर महानगरपालिका 6 गुमरासो दाङ। प्रोप्राइटर हेमन्त प्रकाश ओली। सम्पर्क मोबाइल नम्बर 9857-23894, 9847-14894।
24: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ।
0: हो, यो साच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौं। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा बीएमसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 023-535-942 023-535-942।
1: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
4: डाक्टरद्वारा उपचार हुने रोगहरू
1: छारे रोग, मिर्गी रोग, बाख्री रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
4: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा, एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
5: बिरामी चेक जाँच हुने मिति आषाढ 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म। सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा तुलसीपुर 5 दाङ राप्ती प्रादेशिक अस्पताल अगाडि।
24: रक्तदान जीवनदान
25: महादान रक्तदान रक्तदान गरी गरौ जीवन दान।
5: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति, समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। मिति यही जेठ 30 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ दाङ कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 98479-0900 र 98578-54880।
26: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: मावी तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
1: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावी तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
0: डिप्लोमा तहतर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तहतर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विदाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 9558821568, 9435060 र 9490585816।
2: ओहो, ल पढ्नुहोस् त यो खबर। आज पनि रुख काटेछु होइन, यसरी दिनु रुख काटेपछि वन कसरी जोगिएला र खै?
3: वन मात्र होइन, हामी वरपरको वातावरण पनि जोगिँदैन रुख नभएपछि।
2: त्यही त खै, यिनलाई चेत किन नआओला?
4: जताभावी रुख नकाटौ, वातावरणलाई स्वच्छ राखौ।
5: वातावरण मैत्री रेडियो प्रकृतिद्वारा जनहितका लागि जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपतिका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। एमालेमा पार्टी पुनर्गठनको लागि हस्ताक्षर अभियान आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने एमाले अध्यक्ष ओलीको भनाई।
1: पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यससम्म मैले विश्राम लिने स्थिति बन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता गर्न राष्ट्रिय सभामा माग। विज्ञापनका लागि मात्र खोलिएका संचार माध्यमहरूमाथि कड़ाई गर्ने सरकारको नीति।
2: विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ।
0: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा 6 उपसमिति गठन। कानून न्याय तथा मानव अधिकार समितिद्वारा कार्यविधि पारित।
3: माननीय मदन कृष्ण श्रेष्ठज्यूले अलिक कन्फ्यूज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
0: र इरानले गरेको हमलामा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एकजनाको मृत्यु। साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग नेपाल पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सवारी धनीहरूको सिण्डिकेटले कुनै बेलामा सड़कहरू कब्जा थिए र उपभोक्ता तथा यात्रुहरू निकै पीड़ामा थिए। जति नै थोत्रा भए पनि समितिको नामको सिण्डिकेटमा गाड़ीहरू बाहेक नयाँ सवारी साधन चल्न दिँदैन थिए। अब पनि नयाँ दर्ता बन्द गरिएपछि सम्भवत पुरानै थोत्रा गाड़ीहरूको एकलौटी हुने हो कि होइन, यसमा सरकार सचेत हुनु आवश्यक छ।
5: राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति फिर्ता नलिए तत्काल राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा विभिन्न दलका सदस्यहरूले प्रधानमन्त्रीले भारतको जमीन नेपालले मिचेको भन्ने अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति अत्यन्त गम्भीर, दुर्भाग्यपूर्ण तथा गैर जिम्मेवार भएको बताउनुभयो।
6: प्रधानमन्त्रीले केही दिन अघि सर्वौं संसद प्रतिनिधि सभामा नेपालको भारतीय भूमि अतिक्रमण गरेको भन्ने आशय व्यक्त गर्नु अत्यन्तै गम्भीर र दुर्भाग्य विषय हो। यदि प्रधानमन्त्रीसँग आफ्नो भनाई पुष्टि गर्ने ठोस प्रमाण छन् भने ती प्रमाण संसद र नेपाली जनता समक्ष प्रस्तुत गरिनुपर्छ। यदि त्यस्ता प्रमाण छैन भने उहाँले राष्ट्रियसँग स्पष्ट रूपमा क्षमा याचना गर्नुपर्छ। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सृजना गर्ने छूट कसैलाई पनि छैन।
5: त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको हो। विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुभयो। उहाँले कपोकल्पित, आधारहीन र नाटकीय अभिव्यक्ति दिएको आरोप समेत लगाउनुभयो।
7: हालसम्म नेपाललाई र भारतलाई थाहै नभएको, सीमा विज्ञहरूले समेत जानकारी नपाएको, कहीँ कतै बाट पनि पुष्टि नभएको कपोकल्पित, आधारहीन अभिव्यक्ति दिएर सच्चा नेपालीलाई लज्जाबोध मात्रै गराएन, नेपालीको हित विपरीत बोलेर राष्ट्रघात गर्नु हो।
5: नेकपा एमाले सांसद सम्झना देवकोटाले प्रधानमन्त्रीले संसदमा बोलेको विषयले सड़कदेखि सदनसम्म आलोचना सरकाएको भन्दै तत्काल सुधार गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो। जिम्मेवार पदमा बसेर प्रधानमन्त्री तथ्यहीन विषयलाई सार्वजनिक गरेको भन्दै त्यसको विरोध समेत गर्नुभयो।
8: बिना तयारी राष्ट्र प्रमुख जस्तो एउटा व्यक्तिको इतिहासमा पहिलो पटक सुनियो कि यति राष्ट्र हितको विरूद्धमा राष्ट्रियता र स्वाभिमान सार्वभौम सत्ता जनपन सम्पूर्ण जनता र मुलुकको विरूद्ध उहाँले बोल्ने कुरा दुर्भाग्यवश भयो भयो मलाई लाग्छ। नेपाल भारतको सीमा सम्बन्धमा दिनुभएको असत्य, भ्रमक, गैर जिम्मेवार र राष्ट्रघाती अभिव्यक्तिले आम नेपाली जनताहरू सदनदेखि सडक सड़कसम्म पोखेका छन्, अब सम्हाल्न गाह्रो छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहनुभएका अध्यक्ष लामिछानेले आज प्रधानमन्त्री मोदीलाई भेट्नु भएको हो। भेटमा नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि सभापति लामिछानेले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभएको छ। नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै उहाँले साझा सभ्यतासँग सम्बन्ध डिजिटल करिडोर र सहज तथा निर्वाध सम्पर्क विस्तारका माध्यमबाट दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। पार्टीभित्र अध्यक्ष ओलीले नेतृत्व छाड्नुपर्ने बहस चलिरहँदा उहाँले यस्तो बताउनु भएको हो। फागुन 21 को निर्वाचनपछि पहिलो पटक आज सार्वजनिक कार्यक्रममा बोल्नुभएको अध्यक्ष ओलीले भर्खर महाधिवेशनबाट निर्वाचित भएकाले विधि र पद्धति अनुसार नै आफ्नो बहिर्गमन हुने प्रश्न पार्नु भएको हो। अप्ठ्यारो परिस्थितिमा नेतृत्व छाड्ने गरी आफू अध्यक्ष नबनेको भन्दै अध्यक्ष ओलीले आफू लक्षित गतिविधि बन्द गर्न निर्देशन समेत दिनुभएको छ। काठमाडौँमा शुरू भएको पार्टीको दुई दिने सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटनमा अध्यक्ष ओलीले भन्नुभयो,
1: गएको पुस 3 गते मलाई अध्यक्ष छान्नु भएको थियो। जस्तो सुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु हो। संघर्षको नेतृत्व गर्नु अप्ठ्यारो अवस्था आएकै छ, त्यस अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि तयारी गर्नु भनेर मलाई अध्यक्ष छानेको। कोही आशंका हुन सक्छ मैले विषयमा झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनु होला। म अप्ठ्यारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति बन्छ।
5: प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले विभिन्न विषयको अध्ययन तथा समन्वयका लागि 6 उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार ती उपसमितिहरू गठन गर्ने निर्णय सर्वसम्मतिले गरेको हो। समितिकी सभापति डाक्टर ओजस्वी शेरचनका अनुसार समिति परामर्श तथा समन्वय उपसमिति, स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, शिक्षा सम्बन्धी अध्ययन उपसमिति, विज्ञान प्रविधि तथा नवपर्व वर्तन अध्ययन उपसमिति, सूचना तथा संचार अध्ययन उपसमिति र खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ। यी सबै उपसमितिहरू समितिका सभापतिको मातहतमा रहने गरी उपसमितिको संयोजनको जिम्मेवारी सभापति स्वयंले गर्ने व्यवस्था रहेको छ। बैठकमा उपसमिति गठनको निर्णय सुनाउँदै सभापति डाक्टर शेरचनले भन्नुभयो,
9: समिति परामर्श तथा समन्वय उपसमिति गठन गर्न प्रस्ताव गर्नु, माननीय सदस्य प्रभात काल, माननीय सदस्य सीता थपलिया, माननीय सदस्य रिंगला यादव, माननीय सदस्य रमेश कुमार मल्ल, माननीय सदस्य राधिका रम्तेल र माननीय सदस्य महावीर, माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी उल्लेखित प्रस्तावलाई पारित गर्न अनुरोध गर्दछु। माननीय सदस्यहरू समिति परामर्श तथा समन्वय उपसमिति गठन सम्बन्धी प्रस्ताव समितिबाट पारित भएको व्यवहार जारी गराउँछु।
5: यसैबीच संघीय संसद अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले वफादार छलफल गरी सो कार्यविधिलाई सर्वसमितिले पारित गरेको हो। समितिकी सभापति समीक्षा बास्कोटाले समितिका माननीय सदस्यहरूबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई समेत समितेर उक्त कार्यविधि पारित गरिएको जानकारी दिनुभयो। कार्यविधिमा प्रतिनिधि सभा नियमावलीमा गरिएका नयाँ व्यवस्थालाई समेत समावेश गरिएको छ।
3: कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि 2083 माननीय सदस्यहरूबाट प्राप्त भएको सम्पूर्ण सुझावहरूलाई समावेश गरेर सर्वसम्मतिले पारित गर्न निर्णयार्थ पेश गर्दछु। यसलाई सर्वसम्मतिमा मान्य मदन कृष्ण श्रेष्ठज्यूले अलि कन्फ्युज भन्नुभयो, तर हामीले यथेष्ट छलफल गरेर उपस्थित सम्पूर्ण सदस्यहरूबाट सर्वसम्मतिबाट पारित गरेको म जानकारी गराउन चाहन्छु।
5: सरकारले विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यमहरूमाथि कडाई गर्ने भएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्चनाले लोक कल्याणकारी विज्ञापनका लागि मात्रै खुलिएका संचार माध्यममाथि कडाई गर्नुपर्ने समय आइएको बताउनु भएको हो। मन्त्रालयमा आयोजित अन्तर्गतको विषयगत समितिको बैठकमा बोल्दै वहाँले जनताको करबाट संकलित रकमको दुरूपयोग हुन नदिने धारणा राख्नुभयो। मन्त्री तिमिल्चनाले विज्ञापन र अनुदान प्राप्त गर्ने त्यसैले मात्र अधिकांश संचार माध्यमहरू सञ्चालनमा रहेको भन्दै त्यस्ता मीडिया हाउसको अध्ययन गरिने बताउनुभयो। संचार माध्यमहरूको प्रभावकारिता, रोजगारी सृजना तथा सार्वजनिक हितमा पुर्याइएको योगदानको समीक्षा गर्न आवश्यक रहेको औल्याउनुभयो।
2: विज्ञापनको लागि मात्रै स्थापना भएको संचार माध्यमले देशलाई के फाइदा पुर्याएको हुन्छ? त्यो अनुदान अथवा त्यो विज्ञापनको पैसा लिनको लागि मात्रै चल्ने रेडियो, टेलिभिजन र छापिने पत्र पत्रिका, त्यो कति कपी छापिन्छ, कति घण्टा चल्छ, त्यसमा काम गर्ने मान्छेहरू के कस्ता हुन्छन्, त्यसले के कस्तो रोजगारी दिएको हुन्छ, कि नेपालको संचार जगतले त्यस्तो लोक कल्याणकारी विज्ञापनको पनि त्यसलाई पनि समर्थन गर्ने हो।
5: साझा खबरमा अब खेल खबर। साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भारतको गोवामा भएको रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको खेलमा नेपाल बंगलादेशसँग 2-1 गोलले पराजित भयो। खेलको 13 मिनटमा गीता राणाले गोल गर्दै नेपाललाई अग्रता लिएकी थिइन्, तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्काएको थियो। त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले अर्को गोल गर्यो। प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज राति भारत र भूटान खेल्दैछ। अब बंगलादेशले उपाधिका लागि फाइनल मा यो खेलको विजेतासँग खेल्नेछ।
0: सन्तोषी रावल बझाङमा सामान्य वर्षा र हल्का हावाहुरी चल्ने बित्तिकै बिजुली जाने समस्याले जिल्लावासी पीड़ित।
10: हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ।
0: भरपर्दो विद्युत सेवा दिन माग रिपोर्टसँगै संसदमा प्रतिपक्षी दलका सांसदहरूका असन्तुष्टि बारेमा कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: खुशीको खबर, तपाईहरूकै चिरपरिचित देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङमा दैनिक बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म प्रमुख कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर पदमराज अधिकारीद्वारा प्रेसर, सुगर, थाइरोइड, दम, पेट, छाती, टाउको, नसा सहित सम्पूर्ण रोगको चेकजाँच तथा उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। बिरामीहरूले समयमै परामर्श लिई स्वास्थ्य सेवाको लाभ लिनुहुन अनुरोध छ। थप जानकारीका लागि देउराली मेडिकल हल तुलसीपुर 5 ग लाइन दाङ, फोन नम्बर 0825230032 र मोबाइल नम्बर 9812919918।
12: किसानहरूका लागि खुशीको खबर,
11: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राली तुलसीपुरमा गाई, भैंसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैंसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
12: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 0824160002 र मोबाइल नम्बर 9857823971।
13: नयाँ युगको नयाँ आवाज, रेडियो प्रकृति एफएम 93.4 MHz।
14: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
15: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
14: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। शंखुवास सभाको भोटखोलामा पर्ने चीनको नाका किमाथाङकामा पहिलो पटक सवारी साधन पुगेको छ। किमाथाङकाको पालिका स्थित योजना अनुगमनका लागि भोटखोला गाउँपालिकाका उपाध्यक्ष साहना लामा सहितको टोली पहिलो पटक भोटखोला गाउँपालिकाको गाड़ी लिएर योजना अनुगमनमा पुग्दा स्थानीय बासिन्दाले खुशियाली मनाएका छन्। रेडियो खाँदबारी एफएम शंखुवासभाले यो खबर पठाएको हो। बझाङमा सामान्य वर्षा तथा हल्का हावाहुरी लाग्ने बित्तिकै बिजुली जाने समस्या रहेको छ। पटक पटक हुने विद्युत अवरोधका कारण जिल्लावासीको दैनिकी प्रभावित बनेको छ।
16: अलिकति पानी पर्नासाथ बिजुली काट्ने गरिएको भन्दै स्थानीयवासीले नेपाल विद्युत प्राधिकरणप्रति गुनासो गर्दै आए पनि समाधान नभएको बताउने गरेका छन्। रातिको समयमा विद्युत अवरूद्ध हुँदा नागरिक अन्धकारमा बस्न बाध्य हुने गरेका छन् भने मोबाइल ल्यापटप लगायत विद्युतीय उपकरण चार्ज गर्न समेत समस्या हुने गरेको बताउनुहुन्छ जय पृथ्वी नगरपालिका 10 चैनपुरका गोकुल सिंह।
10: यो अलिकति पानी पर्ने बित्तिकै विद्युत बन्द हुने, अलिकति हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने, यसले गर्दाखेरि हरेक कुराहरूमा समस्या मान्छेलाई अँध्यारोको चपेटामा पारेको छ बझाङ जिल्लालाई। विद्यार्थीहरूलाई त भन्ने छैन, उनीहरूले होमवर्कै गर्न पाएको छैन, पढाइ लेखाइमा त्यस्तै किसिमको बर्बाद छ, अरू उद्योग व्यवसायमा पनि त्यस्तै किसिमको ठप्प छ। यसलाई यो समाधान कहिले होला भन्नेमा हामी चिन्तित छौँ। अब यो विद्युत प्राधिकरणले अलिकति ध्यान दिनु पर्ला जस्तो लाग्छ मलाई। यस्तो तरिकाले हामीले कतिसम्म बस्ने? अब महसुल लिएकै छ, अब हामीले चाहिँ विद्युत त यस्तो बेलामा पनि बाल्न पाउनु पर्यो नि। अलिकति हावाहुरी आउने बित्तिकै चाहिँ बन्द हुने, लाइन काटिने,
16: बिजुली नियमित नआउँदा सञ्चार सेवा समेत प्रभावित हुने गरेको छ। पठन पाठनमा पनि समस्या हुने गरेको गुनासो गर्दै अर्का स्थानीय रेशमी खड्का।
17: बझाङमा अलिकति पानी पर्न साथ हावाहुरी चल्ने बित्तिकै विद्युत बन्द हुने गरेको छ। अब हामी त विद्यार्थी मान्छे लेखपढ गर्न पनि धेरै समस्या हुन्छ, कहिले काहीँ हाम्रो बेलुका होमवर्क पनि छुट्ने गरेको छ, विद्युत नआउँदा अनलाइन क्लासहरू पनि छुट्ने गरेका छन्।
16: गाउँघरमा नागरिकले वैकल्पिक ऊर्जा योजना नहुँदा पनि बिजुलीको समस्या नहटेको बताउने गरेका छन्। 26 पाती भेरा गाउँपालिका।

0: खबुदो हुँदैन खासै हावाहरूको कारणले बढी धेरै लाइन्छ अवरुद्ध हुन्छ अनि रुखका हाँगाहरू चाहिँ लाइनमा पर्छन् त्यो लाइनमा परिसकेपछि त्यो लाइन तपाईँको अवरुद्ध हुन्छ लाइन लाग्दैन समस्याको जड भनेको त्यो रुखको हाँगाहरू र रुखहरू र बाँसले गर्दाखेरि चाहिँ लाइनमा पर्दाखेरि चाहिँ लाइन दिने ठाउँमा चाहिँ अवरुद्ध हुन्छन् रुख लगाएर कतिपय हाम्रो ठाउँमा गाउँपालिकामा टापरको तपाईँको प्रसार लाइन र बिना लाइन पनि क्षति भएको छ त्यसको मरम गर्न पनि प्राविधिक टोली यहाँबाट चैनपुरबाट प्राविधिक टोली र बाँसबाट प्राविधिक टोली पठाउनु पर्ने हुन्छ
1: बारम्बार बिजुली अवरुद्ध हुँदा गरिएको गुनासोको सम्बोधन नभएकोमा बझाङवासी दुखी त छन् नै बिजुलीको विकल्प खोज्न पनि उनीहरूले अनुरोध गरेका छन् सुनिल मण्डेल सीआईएन रेडियो खप्तडावाज बझाङ
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सरकारले ठूला निर्णय गर्दा सबैको राय लिनुपर्ने प्रतिपक्ष सांसदहरूको माग
3: यिनै प्रधानमन्त्रीजी देखे योभन्दा अगाडि होइन त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो
2: अहिलेका प्रधानमन्त्री प्रतिको असन्तुष्टि लगायतका कुराकानी बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: तपाईको बगैंचा सुन्दर बनाउने कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
5: सृजना नर्सरी एण्ड एग्रोफार्म
4: यहाँ फलफूलका बिरुवा बाह्रमासे तथा सिजनल फूलका बिरुवा तरकारीका बिरुवा सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्
5: साथै पोषणयुक्त तयारी माटो गडौलाको मल बोन मिल कोकोपिट कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्
4: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैंचा अझ व्यवस्थित र आकर्षक बन्नेछ
5: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रोफार्म तुलसीपुर छ स्टार चोक रजौरा दाङ
4: सञ्चालक सेवकराम भण्डारी मोबाइल नम्बर 9858720178 र 9134411448
6: सृजना नर्सरी एन्ड एग्रोफार्म हरियाली जीवनको सुन्दर शुरूआत
7: नयाँ युगको नयाँ आवाज रेडियो प्रकृति एफएम 93.4 MHz
8: स्ट्रिमिङ का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ रासोपाको बहुमत भए पनि कानून निर्माण र संसदीय प्रक्रियामा एक्लै हिँडे बाटो लिन नहुने प्रतिपक्ष दलका सांसदहरू बताउँछन् साथी लीलप्रकाशनले नेकपाका सांसद गणेश विकसँग कुराकानी गर्नुभएको छ
3: हिजो के थियो भन्दाखेरि एउटै पार्टीको बहुमत हुँदैन थियो त्यो स्पष्ट बहुमत नहुँदाखेरि कहिलेकाहीँ चाहिँ यस्ता खालका कानूनहरू चाहिँ समयमा पास नभइकन अलिकति लम्बिनुपर्ने खालको स्थितिहरू सिर्जना हुन्थ्यो तर अहिले चाहिँ स्पष्ट बहुमत भएको हुनाले त्यो स्पष्ट बहुमतले चाहिँ कानूनहरू चाँडो पास हुन सक्छन् भन्ने चाहिँ एउटा सुविधा छ अर्को कुरा के छ भन्दाखेरि हाम्रा कानूनहरू 2034 सालका 2018 सालका 2021 सालका कानूनहरू लिएर हामी अहिले पनि काम गरिराखेका छौँ होइन जस्तै भूमि सुधारको ऐन हामी 2021 काम गरिरहेका छौँ होइन अनि त्यसपछि हामी जाने श्रम ऐन 2029 काम गरिराखेका छौँ यस्ता थुप्रै छन्
10: त्यो समसामयिक बनाउन नसक्नु भनेको दुईटी ऐन नपुगेर त्यस्तो भएको थियो
3: दुईटी ऐन नपुगेर पनि हो अर्को कुरा चाहिँ हाम्रो जुन संरचना छ नि समाजको संरचना त्यो समाजको निरन्तरताको संरचनाको निरन्तरता भने जस्तै राणाकालीन चाहिने कतिपय चाहिने के भन्छ मनस्थिति लिएर प्रवृत्ति लिएर मान्छे यो लोकतन्त्रसम्म आइपुगे गणतन्त्रसम्म आइपुगे होइन तिनै कर्मचारीहरू आए तिनै जाने कतिपय नेताहरू आए जसका कारणले गर्दाखेरि त्यो रोकिँदै आयो जस्तो अहिले एउटा अवसर के छ त भन्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका कतिपय मान्यजीवहरू अहिले नयाँ खालको चाहिने संसार बुझेका नयाँ एउटा फ्रेस युवाहरू हुनुहुन्छ होइन अब उहाँहरूले चाहिने यो टेक्नोलोजी बुझ्नु भएको छ अहिलेको डिजिटलको युग बुझ्नु भएको छ त्यस कारणले गर्दाखेरि हिजोका चाहिँ परम्परागत कानूनहरूमा अहिलेको डिजिटलाइजेसनमा जाने लाने एउटा ठूलो अवसर छ
10: अहिले त्यो देखिन्छ
3: किनभने उहाँहरूका प्रस्तुतिहरू हेर्दाखेरि होइन उहाँहरूले जाने बोलेको कुराहरू हेर्दाखेरि प्रस्तुतिहरू

0: देख्दाखेरि राम्रै खालको चाहिँ नि सम्भावनाहरू देखिन्छ।
1: अरूको त्यस्तो देख्दाखेरि आफूले पनि प्रतिस्पर्धा गरौँ गरौँ जस्तो चाहिँ
0: होइन, यस्तो हो। युवा भनेको जम्मै चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका मान्छे सबै हामीलाई जेठा छन् भन्ने त भएन नि त। हाम्रा चाहिँ पार्टीमा पनि त युवाहरू हुनुहुन्छ नि त होइन। जस्तै अब नेपाली कंग्रेसको चाहिँ इलामबाट जितेर आउनुभएको चाहिँ निष्कल राई जाने भर्खरकै हुनुहुन्छ, सुभाष नेमाङ होइन, हाम्रै पार्टीको रमेश मल्लजीदेखि लिएर चाहिँ हाम्रो पार्वती विश्वकर्मादेखि थुप्रै साथीहरू युवा हुनुहुन्छ नि त। अब हामी पनि पहिलोबाट गा हुनाले नयाँ नै हौं।
1: तर अब पहिलेको संसदकोमा कस्तो देखिन्थ्यो भने चाहे जतिसुकै युवा भए पनि पार्टीगत रूपमा चाहिँ आफ्ना छुट्टा छुट्टी कितामा उभिने देखिने खालको हुन्थ्यो। अहिलेका सांसदहरू युवा होस् अथवा अरू उमेर समूहको होस्, यदि राम्रो छ भने एकै ढिक्का भएर सँगसँगै हिँड्ने जस्तो त्यो छाँटकाट देखिन्छ कि देखिन्न?
0: होइन, त्यो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सरकारमा भर पर्ने सम्भावना देखिन्छ होइन। जस्तै मैले चाहिँ म दलित कम्युनिटीबाट चाहिँ हामी सांसद भएका साथीहरूको बीचमा कहिले काहीँ यसो छलफल गर्न खोज्छु। अब 17 जना मध्ये 14 जना त राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू हुनुहुन्छ
1: दलित समुदायबाट
0: होइन। अब उहाँहरू तयार हुनुभयो भने हामी 3 जना तयार भएर चाहिँ सँगै जान सक्छौँ होइन।
1: तयार देख्नु भएको छैन,
0: अब हामी मात्र तयार भएर ल साथीहरू केही गरौँ भने अब उहाँले पार्टीलाई सोध्नुपर्ने, पार्टीले के भन्छ, अर्कोले के भन्छ भन्ने उहाँहरूलाई समस्या होला होइन। अब हामीलाई पनि कतिपय होला, तर पनि जाने त्यो मैले के भन्नु खोजेको त भन्दाखेरि उहाँहरूको बहुमत भएको हुनाले उहाँहरूले चाहँदाखेरि यसरी जाउँ भन्यो भने मेरो विचारमा त्यो सुवाङजीको प्रस्तुति सुनिन्छ, त्यो निष्कलजीको प्रस्तुति सुनिन्छ, अब हाम्रै प्रमुख सचेतक युवराज दुलालजी हुनुहुन्छ, उहाँ चाहिँ अब उहाँको प्रस्तुतिहरू हेर्दाखेरि उहाँहरूको क्षमता हेर्दाखेरि चाहिँ यो तपाईँले भनेको कुराबाट त कुरामा चाहिँ हामी फरक राख्नुपर्छ भन्ने कुरामा हामी कतै पनि छैनौँ होइन। तर चाहिँ अब उहाँहरूले चाहिँ बहुमतको दम्ब देखाएर चाहिँ तिमीहरू नभए पनि हुन्छ, हामी एक्लैले यो सब गर्न सक्छौ, अहिले हामी संसार बुझेर आएका छौँ, अर्थमन्त्री विश्व घुमेर आएको, पर्यटन मन्त्री त्यस्तै, अरू सबै त्यस्तै, त्यस कारणले गर्दाखेरि तिमीहरू चाहिँदैन। जस्तो अब केही महिला नेताहरू हुनुहुन्छ होइन राष्ट्रिय स्वतन्त्र पार्टीको होइन, अब कतिपय उद्योगीहरू विविध खालको जाने उद्योगकै नेतृत्व गरेर आएका साथीहरू त्यहाँ मान्ने भएर आउनु भएको छ, उहाँहरूको जाने त्यो सेक्टरल जुन क्षमता छ त्यो वास्तवमा राम्रो छ होइन। त्यसले गर्दाखेरि त्यो कुरालाई चाहिँ सबैलाई जाने साझा बनाएर उनीहरूले लिन सक्ने स्थिति बन्यो भने महत्वपूर्ण छ। तर जाने अब यो तिमीहरू पुराना हो, तिमीहरूले 35 वर्षदेखि खायौ, तिमीहरूले जाने केही पनि गरेनौ भन्यो भने अब यदि उनले भने अस्ति गर्ने भए त सुकुम्बासी समस्या अस्ति नै हल हुन्थ्यो नि त होइन। यो त बटन दबाएर हुने कुरा त छैन होइन, यो त संरचनाले यसरी बाँधिया छ कि उहाँले त्यो घर भत्काउँदै आउनुभयो, जब उहाँको आफ्नै सांसदहरू पढ्न थालेपछि घर भत्काउने काम बन्द गर्नुभयो,
1: भत्काउन पाइएन भनेर अदालतमा
0: मुद्दा पनि पर्यो होइन। अनि त्यसले गर्दाखेरि मुद्दा बन्द भए पनि अहिले पनि भड्काउने काम त सुरु।
1: तपाईँको अब अहिले सांसद हुनुभन्दा अगाडि त एउटा अभियन्ता अधिकार कर्मीको रूपमा पनि हुनुहुन्थ्यो, र यो जुन भूमिहीन सुकुम्बासी मध्ये हामी सबैलाई के लाग्छ भने अधिकांश दलित समुदायबाट अलिक बढी पनि हुन सक्ला, यो जुन खालको एउटा सरकारले कदम चाल्यो नि, तपाईँको बुझाइमा चाहिँ यो जुन लामो समयपछि सरकारले एउटा व्यवस्थापनको एउटा कदम चालेछ नि, तपाईँहरूलाई चाहिँ कस्तो लागिरहेको छ?
0: होइन, यो नेपालको भूमिको अतिक्रमणको कुरा अन्त्य गर्ने हो भने नेपालमा भूमिको अतिक्रमणको चाहिँ कुरा, जब तपाईँले दाङको जाने युनिभर्सिटीमा कति ठूलो जमिन छ भन्नु न, दाङको संस्कृत विश्वविद्यालयमा होइन 3500 बिघा भन्दा बढी जमिन छ होइन। अनि त्यस पछाडि जाने अहिले जाने यही पशुपतिको जाने गुठीहरू जाने माथि सिन्धुपाल्चोकमा जाने कसले जाने सञ्चालन गरिराखेका छ, तपाईँले जाने कहिला के अरे कञ्चनपुरको झलारीदेखि लिएर ती मेन जस्तै अब त्यहाँ अतरिया लम्की चिसापानीको के भन्छ जाने हाम्रो नेपालगञ्जको यतापट्टिको कोहलपुर यी सबै स्टेसनहरू हेर्ने हुन्थ्यो, सब अधिकांश जाने ऐलानीमा छन्। अनि ती ऐलानी गरिबले जाने ओगटेर बसेका छन्, दलित
1: भनेको अहिले सरकारले जुन व्यवस्थापन गर्न खोजेको
0: गलत छ किनभने जाने मेरो कुरा के छ भन्दाखेरि अहिले यो राष्ट्रिय भूमि आयोग भन्ने चाहिँ जुन योभन्दा अगाडिको सरकारले गठन गरेका थियो होइन,
1: पटक पटक कयौं सरकारले गठन गर्दै खारेज गर्दै
0: त्यो एउटै कुरा थिएन। 2076 साल पछाडि बकाइदा त्योभन्दा अगाडिका गरे आयोगहरू चाहिँ बिना ऐनमा बनिएका थिए सरकारको घोषणामा, त्योभन्दा पछाडि चाहिँ बकाइदा ऐन बनाएर त्यो ऐनले चाहिँ परिभाषित गरेर जाने कसरी जाने भन्दा ऐन थियो 2076 पछाडि। उसले के गर्यो त भन्दाखेरि नेपालका 753 मध्ये 751 वटा पालिका जसमध्ये ललितपुरको जाने महानगरपालिका होइन, एउटा जाने भक्तपुरको जाने भक्तपुर नगरपालिका, यी दुईटा नगरपालिका बाहेक 751 वटा नगरपालिकाले जाने त्यो आयोगसँग सम्झौता गरेका थियो। त्यो सम्झौता गर्नेमा चाहिँ काठमाडौँ महानगरपालिका पनि थियो जसको मेयर साहब यिनै प्रधानमन्त्रीजी थिए योभन्दा अगाडि होइन। त अब उहाँले जाने त्यसलाई कार्यान्वयन गर्नु भएन, उहाँले तथ्याङ्क संकलन गर्न सहयोग गर्नु भएन। त्यो बेला त्यो छनौट गर्ने अधिकार कसलाई थियो त भन्दाखेरि त्यो आयोगले चाहिँ यही स्थानीय तहलाई दिएको थियो। उहाँले त्यही बेलामा चाहिँ सक्कल र नक्कली छनौट गरेर दिएको भए यहाँ लालपूर्जा बाँड्ने काम उहिले सकिन्थ्यो।
1: अनि त्यतिखेर काम गर्दाखेरि त अनि तत्कालीन राजनीतिक दलहरूले काम गर्न नदिएको त्यसकारणले अहिले प्रधानमन्त्री भएको बेलामा गरेको थियो।
0: होइन, सुकुम्बासीमा उहाँले हातै हाल्नु भयो नि, उहाँले त सुकुम्बासीको काम गर्नुको छोडेर यहाँ 20 मिटरवाला जाने जुन त्यो प्लानिङ थियो नि त्यो 20 मिटरमा जानुभयो नि।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहिर्गमन विधि र पद्धतिबाट हुने प्रश्न पार्नु भएको छ। कानून न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित भएको छ। सरकारले विज्ञापनका लागि मात्र खोलेका संचार माध्यममाथि कड़ाई गर्ने भएको छ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ र महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 21 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: त मकै तपाईँहरूले सुनिरहनु भएको छ होइन, ल सुन्न नभुल्नु होला है।
1: राति 8 बजेको प्रकृति समय सन्देश, खाली ठाउँमा वृक्षारोपण गरौं,
2: रक्तदान जीवनदान,
3: महादान रक्तदान, रक्तदान गरी गरौं जीवनदान।
4: रक्तदान जीवनदान आत्मज्ञान अति महान भन्ने मूल नाराका साथ नेपाल मानव धर्म सेवा समिति शाखा कार्यालय तुलसीपुरको आयोजनामा निम्न मिति समय र स्थानमा विश्व रक्तदाता दिवसको अवसर पारी रक्तदान कार्यक्रम हुने भएको हुँदा इच्छुक रक्तदाताले सम्पर्क गरी उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: मिति यही जेठ 30 गते शनिबार,
4: समय बिहान 7 बजेदेखि, स्थान नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम तुलसीपुर छ, दान कमल पोखरी तालदेखि 100 मिटर उत्तर पूर्व तर्फ। थप जानकारीका लागि मोबाइल नम्बर 9849909000 र 9858854880।
6: हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन सकिन्छ भने त्यो नै सबैभन्दा ठूलो मानव धर्म हो।

0: भर्ना खुल्यो।
1: नेपालकै सातौं उत्कृष्ट विद्यालयमा पढ्न सफल यस ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर दाङमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमानिटिज ल र एजुकेशन संकायमा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: आजको सही निर्णयले भोलिको सफल भविष्य निर्माण गर्ने भएकाले आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीका लागि ज्ञानज्योति सेकेन्डरी स्कूल तुलसीपुर छ बरुवा गाउँ दाङ फोन नम्बर 082-520-955।
2: खुशीको खबर
3: तपाई हाम्रो शहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्। हाम्रा सेवाहरू आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक। आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म। थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ,
4: मोबाइल नम्बर 98680-79194 र 98-22-81-56-76।
2: नोट, दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
5: कम्प्युटर, ल्यापटप, प्रिन्टर, अनलाइन सीसीटीभी क्यामेरा एकै पटक बिग्रिनु पर्ने, कहाँ बनाउने होला? म त हैरान भइसके।
6: ए बहिनी पनि, किन एक्लै गुनगुनाउँदै हुनुहुन्छ? तपाईँको यी समस्याको समाधान एउटै छानामुनि हुने ठाउँ छँदैछ नि, अवतार टेक्नोलोजी वर्ल्ड।
5: हजुर, आईटी विशेषज्ञ सुरेश केबी ओलीद्वारा संचालित पुरानो अवतार कम्प्युटर एण्ड टेक्नोलोजी पसल नयाँ व्यवस्थापनका साथ अवतार टेक्नोलोजी ओल्ड तुलसीपुर 5 ग लाइन रौनियार मेडिकलदेखि 2 घर दक्षिण पूर्वतर्फ संचालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू फिंगर प्रिन्ट हाजिर मेसिन, ल्यापटप, कम्प्युटर, अनलाइन वायरलेस सीसीटीभी क्यामेरा र प्रिन्टर बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। म्याकबुक सेटअप, सर्भर कम्प्युटर सेटअप, इन्टरनेट एण्ड नेटवर्किङ सेटअप, आईटी सपोर्ट, एआई सर्भिसेस र डाटा रिकभरी गरिनुका साथै आईटीसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ।
5: थप जानकारीका लागि प्रोप्राइटर सुरेश केबी ओली, मोबाइल नम्बर 98478-33923 र 97-92-65-913। नोट, सपोर्ट र सर्भिसको सुविधा पनि रहेको छ।
7: प्रविधिको रफ्तार सँगै हामी तपाईँसँगै।
0: कक्षा एघारमा भर्ना खुल्यो।
1: यस जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङमा कक्षा 11 लागि एजुकेशन म्यानेजमेन्ट कम्प्युटर साइन्स र ल संकायतर्फ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीका लागि जनकल्याण माध्यमिक विद्यालय तुलसीपुर 18 दुधराज दाङ, प्रधानाध्यापक हिमबहादुर भण्डारी, मोबाइल नम्बर 98449-50-52 र 98-578-22-504।
8: घर आँगन सुन्दर बनाउनका लागि फूलहरूको बगैँचा बनाउनु पर्नेछ। नयाँ नयाँ प्रजातिका फूलका बिरुवाहरू कहाँ पाउँछ होला?
9: ओहो दाई, के सोचमा परिरहनु भएको छ त? नेचुरल नर्सरी छँदैछ नि, मेरो घरमा भएका सबै फूलका बिरुवाहरू त्यहीँबाट ल्याएको हो। सबै प्रकारका फूलका बिरुवाहरू पाउँछ नि त्यहाँ।
10: हजुर, तपाईँलाई पनि 12 महिना कुनै पनि सिजनल तथा सजावटको फूल, विभिन्न प्रजातिका फलफूलका बिरुवा, बिहे तथा व्रतबन्धका लागि गुलाबको वरमाला, दुबोमाला, पुष्प बुकी, सयपत्रीका माला, सजावटका गमला आवश्यक परे तुरन्त सम्पर्क गर्नुहोस्। यति मात्रै होइन, घरमा पुगेर मालीको काम पनि गरिन्छ।
5: थप जानकारीका लागि नेचुरल नर्सरी तुलसीपुर 8 दुधेना दाङ, दाना फ्याक्ट्री नजिकै, सञ्चालक बुद्धिराज पौडेल, मोबाइल नम्बर 98435-27695 र 98-10-12-60-00। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: के तपाईँ पनि धेरै अस्पताल धाउँदा धाउँदा हैरान हुनु भएको छ कि त धेरै औषधि खाएर पनि तपाईँको रोग सन्चो भएको छैन? अब चिन्ता लिनु पर्दैन। विगत 17 वर्षदेखि सेवा दिइरहनु भएका वैद्य कालुराम थारूबाट पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, गानोगोला, यूरिक एसिड, बाथरोग, पत्थरी, सुगर, जन्डिस, पाइल्स, निमोनिया, दम, नसा च्यापिएको, हात भाँचिएको, कब्जियत, छारोरोग, सुत्केरीको दुख नहुने, महिनावारी गडबडी, पेट दुख्ने लगायत कुनै पनि समस्याको ग्यारेन्टीका साथ आयुर्वेदिक जडीबुटीबाट सफल उपचार गरिन्छ। थप जानकारीको लागि कालोराम थारू, तुलसीपुर 10, पड्ढादाङ घरेलु उपचार केन्द्र, मोबाइल नम्बर 98228041।
4: मावि तुलसीपुर सेन्टरमा भर्ना खुल्यो।
12: देशभरमै सर्व उत्कृष्ट नतिजा ल्याउन सफल सबैभन्दा धेरै विद्यार्थीहरूको रोजाई दाङको शैक्षिक स्थान मावि तुलसीपुर सेन्टरमा कक्षा 11 विभिन्न संकाय तथा प्राविधिक तर्फ वैशाख 29 गतेदेखि भर्ना फारम धमाधम वितरण भइरहेको छ। पढाइ हुने विषयहरू
4: डिप्लोमा तह तर्फ डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी 48 कोटा, इलेक्ट्रिकल इन्जिनियरिङ, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, साइन्स एजुकेशन र साविक व्यवस्थापन विज्ञान तथा इन्जिनियरिङ समूह। आवश्यक कागजातहरू इन्टरनेटबाट निकालिएको ग्रेड सिट, जन्म दर्ता, नागरिकताको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो र डिप्लोमा तह तर्फका लागि मात्रै फारम शुल्क ₹1,000। नोट, शनिबार र अन्य विधाका दिनमा समेत बिहान 6 बजेदेखि बेलुका 5 बजेसम्म आवेदन फारम वितरण भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि माध्यमिक विद्यालय तुलसीपुर सेन्टर, तुलसीपुर 6 दाङ, मोबाइल नम्बर 98578211568, 98435060 र 98490858016।
8: के तपाईँ कुखुरा पालन गर्ने सोचमा हुनुहुन्छ
13: कि त गाई भैँसीका लागि आवश्यक गुणस्तरीय दानाको खोजीमा हुनुहुन्छ?
8: एक पटक सम्झनै पर्ने नाम शिवशक्ति पोल्ट्री फिड सप्लायर।
13: हजुर, हामी कहाँ ब्रोइलर कुखुराको दाना, चल्ला, गाई भैँसीको दाना, खसी बाख्राको दाना होलसेल तथा सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै कुखुराको दाना खुवाउने भाडा पनि उपलब्ध छ।
8: पोषक दानाको आधिकारिक विक्रेता शिवशक्ति पोल्ट्री फिड सप्लायर्स, तुलसीपुर 5 सल्यान रोड दाङ, खानेपानी कार्यालयको ठिक अगाडि, राप्ती प्रादेशिक अस्पताल जाने बाटोको 3 सटर दक्षिण तर्फ। प्रोप्राइटर सञ्जिता ओली, मोबाइल नम्बर 97452279774। सेवा गर्ने मौका दिनुहोस्।
0: किसानहरूका लागि खुसीको खबर,
4: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
0: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4160002 र मोबाइल नम्बर 98578239071। राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 भर्ना खुल्यो।
4: मध्य पश्चिमकै उत्कृष्ट राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त क्याम्पस यस राप्ती बबई क्याम्पस तुलसीपुर दाङमा कक्षा 11 म्यानेजमेन्ट, एजुकेशन, ह्युमेनिटिज र जनरल ल संकाय तर्फ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि राप्ती बबई क्याम्पस तुलसीपुर 12 कपडादेवी दाङ, फोन नम्बर 082-5203016 र मोबाइल नम्बर 98478336596।
14: कोहलपुर मेडिकल कलेजका मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर मोहन बेलबासे पानस मेडिको फर्मा तुलसीपुरमा आउने बारे अत्यन्त जरुरी सूचना।
15: डाक्टरद्वारा उपचार हुने रोगहरू
14: छारे रोग, मिर्गी रोग, बाख्रे रोग, बेला बेलामा बेहोस हुने, लामो समयदेखि टाउको दुख्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, पसिना आउने, झस्कने, तर्सने भएमा, निद्रा नलाग्ने, बढी निद्रा लाग्ने, शरीर झमझम गर्ने, पोल्ने वा दुख्ने, काम गर्न मन नलाग्ने, दिक्क लाग्ने भएमा, यौन इच्छामा कमी, रक्सी तथा नशालु पदार्थ सेवन, बढी बोल्ने, रिसाउने, झर्कने, दिमागमा एउटै कुरा बारम्बार दोहोरिरहने र एउटै काम बारम्बार गर्नुपर्ने भएमा,
15: बालक वा वृद्धहरूमा कुनै पनि किसिमको असामान्य व्यवहार देखा परेमा एक्लै बर्बराउने, बिना कारण हाँस्ने, रुने, एकान्तमा बस्ने जस्ता लक्षणहरू देखा परेमा तुरन्त सम्पर्क राख्नुहोला।
16: बिरामी चेक जाँच हुने मिति असार 7 गते आइतबार र 8 गते सोमबार बेलुकासम्म।
17: सोमबारका लागि बिरामीले पहिले नै नाम दर्ता गराउनु पर्नेछ। सम्पर्क पानस मेडिको फर्मा, तुलसीपुर 5 दाङ, राप्ती प्रादेशिक अस्पताल अगाडि।
18: नजिक सबै भन्दा नजिक रेडियो प्रकृति एफएम 93.4 मेगाहर्ज। तपाई सँगसँगै

0: içinde yiyince geriye korkutu yeter ki mümkü tutmak yapmıyor.
1: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
2: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
1: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
3: बल्ल निभ्यो, गएको वर्ष अग्निरेखा बनाएर मात्रै छोड्यौं, सरसफाई गरेनौं, त्यसैले आज दुःख पाइयो। अब तुरुन्तै अग्निरेखाको सरसफाई गर्नुपर्ने भयो। हामी सबै जुटेर यसको सरसफाई गरौं है।
4: यो सुक्खा मौसममा वन जंगलमा आगो लाग्ने सम्भावना बढी हुने हुँदा हामी सबैले आगो लाग्नबाट सतर्कता अप्नाउनु पर्दछ।
3: वन जंगलमा जाँदा चुरोड खाने, जथाभावी आगो सल्काउने काम गर्नु हुँदैन।
5: वनमा आगो लगाउँदा रुख बिरुवा मर्नुका साथै वनमा पाइने जीव जन्तु चराचुरुङ्गी पनि मर्न सक्दछन्।
3: वनलाई आगोबाट बचाऊ, प्राकृतिक सम्पत्तिको सुरक्षा गरौं।
6: डिभिजन वन कार्यालय दाङ र रेडियो प्रकृति एफएम द्वारा वन डढेलु नियन्त्रणका लागि जनहितमा जारी सन्देश।
7: गोर्खा ग्रुप दाङद्वारा संचालित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराई, गोर्खा सेकेन्डरी स्कूल तुलसीपुर र गोर्खा मोडेल सेकेन्डरी स्कूल लमहिमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 मा विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना खुल्ला भएको बेहोरा सहर्ष जानकारी गराउँदछौ।
8: 2082 सालको एसटी परीक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना।
7: हराम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 14 गते दिउँसो 3 बजेसम्म। न्यूनतम जीपीए विज्ञान समूहका लागि 2.8 र व्यवस्थापन समूहका लागि 2.4 आवश्यक पर्नेछ। इन्टरनेटबाट निकालिएको ग्रेड सिटबाटै आवेदन दिन सकिनेछ।
8: सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई 0.5 बोनस जीपीए प्रदान गरिनेछ।
7: दुवै समूह बिहानी तथा दिवा सत्रमा सञ्चालन हुनेछन्, साथै यातायातको सुविधा पनि उपलब्ध छ।
8: अन्य विस्तृत जानकारीका लागि विद्यालय प्रशासनमा बिहान 9 बजेदेखि साँझ 3 बजेसम्म सम्पर्क राख्न सक्नुहुनेछ।
7: सम्पर्क घोराई 98578-30-715,
8: तुलसीपुर 98578-61-51,
7: लमही 98578-50-707।
8: गोर्खा स्कूल दान गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य।
9: होइन कालो बा, तपाईँ सधैँ आया गर्नुहुन्छ।
10: अब के हुनु नि बाबु, डाँक दुखेर मर्न लागिसके त कहीँ गए सन्चो हुन्न भने
9: किन पिर गर्नुहुन्छ कालो बा? म तपाईँलाई आजै नै सर्गोदरी डेन्टल हस्पिटलमा लैजान्छु नि।
11: अर्थोडन्टिक्स डाक्टर निरञ्जन आचार्य, ओरल सर्जन डाक्टर हेमन्तराज पाठक, इन्डोडन्टिक्स डाक्टर मनिषा न्यौपाने, डेन्टल सर्जन डाक्टर करिश्मा भट्टराई र डेन्टल सर्जन डाक्टर कृतिसा मानन्दर लगायत विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण दाँत तथा गिजा सम्बन्धी समस्याहरूको दैनिक रूपमा चेक जाँच भइरहेको छ।
12: हामी कहाँ उपलब्ध सेवाहरू?
13: मुखको शल्यक्रिया, दाँत सफा गर्ने, टल्काउने, दाँतमा रङ भर्ने, चाँदी भर्ने, बच्चाका दाँत मिलाउने, दुखेको दाँतको जराहरू सफा गरी नदुख्ने बनाई भर्ने, नयाँ दाँत बनाउने, नमिलेको बाङ्गुटीको दाँत मिलाउने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी राख्ने, दाँतमा रहेका दाग धब्बाहरू हटाई पुनः सेतो र चम्किलो बनाउने।
11: नोट, 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूको निशुल्क दाँत पनि निकालिन्छ।
12: स्वर्गद्वारी डेन्टल हस्पिटल वीरेन्द्र चोक तुलसीपुर रहीमुल्ला स्टोर नजिकै। सम्पर्क मोबाइल नम्बर 98631-17600 र 98578-35952।
14: दाँत सम्बन्धी सम्पूर्ण उपचार अब एकै ठाउँमा।
15: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा। हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
16: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
17: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्तीखुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
16: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904-01, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
18: छोराले खोजेको
19: आमाले रोजेको
18: सम्पूर्ण गृहिणीको रोजाई नवरत्न भोग
19: गृहपति
18: माइलोदाई र भूपति भोग ब्रान्डको चामल खाऊ स्वाद गुणस्तर र भरोसाको संगम। अब त थानखुसीको खबर
19: नवरत्न भोग गृहपति माइलोदाई र भूपति भोग ब्रान्ड चामलको प्रत्येक बोरा खरिदमा पाउनुहोस् आकर्षक उपहार।
18: का लागि आधिकारिक विक्रेता
19: मोहिनी ट्रेडर्स तुलसीपुर 5 ग लाइन लाङ रौनियार क्लिनिकको पूर्वपट्टि कुनामा।
18: सम्पर्कका लागि फोन
19: 08259073 र मोबाइल 98088640071।
18: दुवै मिलेर नवरत्न भोग गृहपति माइलोदाई
19: र भूपति भोग आज रोज्नुहोस् स्वाद र उपहार दुवै जित्नुहोस्।
20: के तपाई दाँतको कुनै पनि समस्या भएर भौतारिनु भएको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्।
15: हजुर, विगत 21 वर्षदेखि बिरामीहरूको मन जित्दै आइरहेको यस स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोकमा नै रहेको सहर्ष जानकारी गराउँदछौ।
20: हामी कहाँ उपलब्ध सेवाहरू:
21: दाँत निकाल्ने,
20: नयाँ दाँत राख्ने,
21: झिक्न नपर्ने गरी दाँत राख्ने,
20: दाँत भर्ने, दाँत सफा गर्ने,
21: दुखेको दाँतलाई उपचार गरी नदुख्ने बनाई भर्ने,
20: गिजा सुन्निने, गिजाबाट रगत आउने, मुख गन्हाउने आदि समस्याको भरपर्दो उपचार सेवा।
22: सम्पर्क स्वर्गद्वारी डेन्टल क्लिनिक दाँत उपचार केन्द्र तुलसीपुर 5 बीपी चोक पश्चिम तर्फ भाडा पसल रहेको माथिल्लो तलामा। सञ्चालक डाक्टर सागर छेत्री र डेन्टल हाइजिनिस्ट पोषणराज कडेल। मोबाइल नम्बर 98560-38443 र 98-10-85-97-72।
17: रौनियार डेन्टल क्लिनिक रौनियार मेडिकल भएकी भवनबाट विगत 15 वर्षदेखि डाक्टर मुक्तिनाथ रौनियार अर्थोडन्टिक्सबाट दैनिक रूपमा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: हाम्रा सेवाहरू:
24: दन्त परीक्षण तथा परामर्श सेवा,
23: दाँतको एक्सरे,
24: दाँत सफा गर्ने,
23: दाँत निकाल्ने,
24: दाँत भर्ने,
23: दाँतको जरादेखि उपचार गर्ने,
24: कृत्रिम दाँत लगाउने,
23: बच्चाहरूको दाँतको विशेष उपचार,
24: नमिलेको दाँत मिलाउने विशेषज्ञ सेवा,
23: दाँतको कस्मेटिक उपचार,
24: साथै मुखमा हुने घाउ, खटिरा, अल्सरको अनुसन्धान मूलक उपचार तथा शल्यक्रिया, मुखको जोर्नीमा आउने समस्याहरूको उपचार, दाँत, मुख तथा हड्डीको चोटपटकको उपचार।
15: सम्पर्क रौनियार डेन्टल क्लिनिक तुलसीपुर 5 ग लाइन दाङ। मोबाइल नम्बर 98578-25188 र 98478-40188।
22: स्कूल, कलेज, बिहे, पार्टी वा स्पोर्टका लागि आकर्षक, टिकाउ र स्टाइलिस जुत्ता खोज्दै हुनुहुन्छ? अब सम्झनुहोस् गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ।
15: हाम्रो आफ्नै उद्योगबाट उत्पादित विभिन्न डिजाइनका गुणस्तरीय जुत्ताहरू होलसेल तथा फुटकर मूल्यमा उपलब्ध छन् र नयाँ वर्षको अवसरमा विशेष छुटका साथ हाम्रो सेवा उपलब्ध छ। साथै हाम्रो उद्योग तुलसीपुर छ हात्तीखुवा चोकदेखि दक्षिणतर्फ रहेको पनि जानकारी गराउँदछौ।
22: थप जानकारीका लागि गुड हिल लेदर सुज उद्योग तुलसीपुर 5 अङ्गलाइन दाङ। प्रोप्राइटर पदम बहादुर नेपाली। मोबाइल नम्बर 98578-20-756।
25: तपाईँ हाम्रै सहर तुलसीपुरमा नवज्योति आँखा उपचार केन्द्र सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको समयमै जाँच गराइ आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: हाम्रा सेवाहरू: आँखा विशेषज्ञद्वारा आँखा चेक जाँच, अत्याधुनिक प्रविधिद्वारा आँखाको पावर जाँच, सबै प्रकारका चस्मा र लेन्सको सुविधा, कन्ट्याक्ट लेन्स तथा भिजन थेरापी क्लिनिक आँखा जाँच हुने समय आइतबारदेखि शुक्रबार बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म थप जानकारीको लागि नवज्योति आँखा उपचार केन्द्र तुलसीपुर उपमहानगरपालिका 6 दाङ उच्च अदालतको उत्तर तर्फ मोबाइल नम्बर 9860719194 र 9822856576
0: नोट दृष्टि विशेषज्ञ आशिष चौधरीबाट दैनिक रूपमा आँखा चेक जाँच तथा उपचार भइरहेको छ।
1: आईटी सम्बन्धी समस्याहरूका लागि मिड वेस्ट आईटी स्टोर तपाईँको साथमा।
26: हामी कहाँ ल्यापटप, डेस्कटप, प्रिन्टर, फोटोकपी मेसिन, सीसीटीभी, नेटवर्किङ सिस्टम तथा कम्प्युटरका सम्पूर्ण पार्ट पुर्जाहरू सुफत मूल्यमा बिक्री गरिनुका साथै मरमत पनि गरिन्छ। प्रोप्राइटर सन्तोष साहु बस्नेत। मोबाइल नम्बर 9848303627 र 9825227262।
1: इमेल itstore.dang@gmail.com। मिड वेस्ट आईटी स्टोर शीतलपुर रोड बाहिनी चौक तुलसीपुर दाङ।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो प्रकृति 93.4 मेगाहर्ज।

0: एडभिसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसँग रचनात्मक सम्वाद भएको राष्ट्रपा सभापति लामिछानेको भनाई, भ्रमणमा सँगै रहेका एक राष्ट्रपा सांसद भन्छन्,
1: नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि, भारतको प्रधानमन्त्री भन्नुभयो।
0: एल निन्यो मौसमी अवस्थाले नेपालमा कस्तो प्रभाव पार्न सक्छ?
2: जुन जुलाईको मिटसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ, जुलाईको मिट पछि चाहिँ एकदम ठूलो वर्षा हुने सम्भावनाहरू रहन्छ।
0: र इरानले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा हमला गरेको कुवेतको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा गरिएको इरानी ड्रोन हमलामा परेर कम्तीमा एकजनाको ज्यान गएको र 63 घाइते भएको जनाएको छ। अधिकारीहरूले झिसमिसेमा गरिएको सो हमलामा गैर सैनिक पूर्वाधार र कूटनीतिक मिशनहरूमा क्षति पुगेको बताएका छन्। बीबीसी संवाददाता योलान नेल भन्छिन्, कुवेतमाथिको आक्रमणमा विमानस्थलको टर्मिनल भवनमा गम्भीर क्षति पुगेको कुवेती नागरिक उड्डयन निकायले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि उडानहरू स्थगित गरिएका छन्। बीबीसी संवाददाता योलान्ड नेल। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक आक्रमणको संज्ञा दिएको छ। सो हमला आफूले गराएको इरानको रिभोल्युसनरी गार्डले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेलको ट्याङ्करमाथि आक्रमण गरेको र केसम टापुमा एउटा टेलिकम टावरमाथि हमला गरेको आरोप लगाएको छ। त्यसको बदलामा आफूले अमेरिकी अखडाहरूमा निशाना बनाएको तेहरानको भनाइ छ। अमेरिका इरान युद्धले विश्वभर आर्थिक वृद्धिको सम्भावनालाई धक्का दिएको अति धनी देशहरू सदस्य रहेको एउटा संस्था अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले बताएको छ। अर्को वर्षसम्म युद्ध विरामबारे सहमति नजुटेको खण्डमा कैयौं देशहरू आर्थिक मन्दीमा फस्न सक्ने चेतावनी उसले दिएको छ। 38 औद्योगिक देशहरूको उक्त समूहले यो वर्षको तेस्रो त्रैमासिक अवधिमा खाड़ीबाट हुने तेल र ग्यासको आपूर्ति द्वन्द्वपूर्वको अवस्थामा सुचारू भएको खण्डमा आर्थिक वृद्धि 2.8% रहने भविष्यवाणी गरेको छ। तर द्वन्द्व समाप्त नभए आर्थिक वृद्धि 2.1% खुम्छने उसको भनाइ छ। युक्रेनले श्रृंखलाबद्ध ड्रोन आक्रमणका क्रममा सेन्ट पिटर्सबर्गको एउटा बन्दरगाह नजिकै एउटा रूसी युद्धपोतमा प्रहार गरेको बताएको छ। उक्त आक्रमणका कारण भीषण आगलागी भएको थियो। राष्ट्रपति जेलेन्स्कीले एउटा तेल टर्मिनल पनि निशानामा परेको बताएका छन्। उक्त शहरमा हजारौं सहभागी एउटा प्रमुख आर्थिक मंचको कार्यक्रम आयोजना हुन लाग्दा सो हमला भएको हो। झण्डै एक दशकपछि अमेरिकी अधिकारीहरूले पनि सहभागिता जनाइरहेको उक्त कार्यक्रममा शुक्रबार राष्ट्रपति पुटिनले सम्बोधन गर्दैछन्। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले जबरजस्ती श्रम विरूद्ध कदम चाल्न विफल भएको आरोप लगाउँदै 60 देशहरूमाथि थप भन्सार शुल्क लगाउने प्रस्ताव गरेको छ।

0: प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटबारे सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै प्रधानमन्त्री मोदीले एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गर्ने र त्यसमा आफू पूर्ण रूपमा सहमत रहेको जनाएका छन्। लामिछानेले पनि मोदीसँगको कुराकानीलाई रचनात्मक भनेका छन्। एक रिपोर्ट। भारतीय प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा दिल्ली पुगेका रासोपा सभापति लामिछाने र उनीबीच झण्डै एक घण्टा लामो छलफल भएको बताइएको छ। औपचारिक भेटवार्ता सम्पन्न भएपछि दुई नेताबीच केही समय अनौपचारिक सम्वाद पनि भएको। लामिछानेसँगै दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद दीपक बोहराले जानकारी दिए। उक्त भेटवार्तामा उठेका विषयबारे उनले बीबीसीसँग भने,
1: नेपालको हाइड्रो एयरपोर्ट सीमाका विषय अन्य नेपाल भारतसँग जोडिएका सबै विषयमा हामी छलफल गर्छौं, लिस्ट बनाउनुहोस्, तपाईँहरू ल्याउनुहोस्, त्यसको डेडलाइन एउटा बनाऊ, उच्च प्राथमिकतामा छ त्यो कामहरू मेरो लागि भन्नुभयो भारतको प्रधानमन्त्री। उहाँले भन्नुभयो म नेपाल गए पहिलोचोटि प्रधानमन्त्री भएपछि 20 वर्षपछि मैले सदनमा बोलेको थिएँ, एक घण्टाको बाटो छ तर आते आते 20 वर्ष लग गए भनेको उहाँले सम्झिनु भयो र भन्नुभयो म आउँछु नेपाल भ्रमणमा, नेपालसँगका हुने हरेक विषयमा त्यो सबैमा हामी काम गर्न तयार छौँ। पटक पटक यो चिज पार्टी सभापति रवि लामिछानेलाई भन्नुभयो।
0: बीच आपसी हित र सरोकारका विषयमा भएको छलफललाई आगामी दिनमा सम्बन्धित सरकारी संयन्त्र र विभिन्न तहका निकाय मार्फत अघि बढ़ाइने नेता बोहराले बताए।
1: लगत्तै हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्री आउँदै गर्दाखेरि हाम्रा कन्सर्नका विषयहरू के हुन्, हाम्रा प्राथमिकताका विषय के हुन्, हामीले गर्नुपर्ने कामहरू भारतसँगको सहकारीमा के बाँकी छन्, के अधुरा छन्, ती सबै कामका विषयमा चेकलिस्ट बनाएर हामीले गर्ने भन्ने चिजमा विवाद रहेन। र भनौँ न ब्युरोक्रेसीले गर्नुपर्ने चिज, परराष्ट्र मन्त्री स्तरमा हुनुपर्ने चीज, सरकारले गर्नुपर्ने चीजहरू हामीले अगाडि बढायौं भने त्यो कामहरू हुन्छ।
0: कतिपय कूटनीतिज्ञहरूले रासोपा सभापतिको भारत भ्रमणले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण थप मजबूत बनाएको टिप्पणी गरेका छन्। भारतका लागि नेपालका पूर्व राजदूत शंकर शर्माले यस्ता उच्चस्तरीय भेटघाटले लामो समयदेखि थाँतिरहेका द्विपक्षीय विषयलाई पुनः अघि बढ़ाउन सक्ने अवसर सिर्जना गर्न सक्ने बताए।
2: दुवै देशको बीचमा विश्वास बढ़ेको बेलामा मलाई लाग्छ दुई तीनवटा कुराहरू जुन अलिकति गाह्रो तर हुन सक्ने सम्भावना भएका ठूलो आयोजनाको कुरा गर्दा पञ्चेश्वर आयोजनाहरू भयो, यो हवाई मार्ग दिने कुराहरू भयो, यस्ता कुराहरू चाहिँ अलि अगाडि बढ्न सक्लन् यही बेलामा हो गर्ने होइन। अब कति कुराहरू होलान् तिनीहरू चाहिँ अब वार्ताबाट शुरूआत हुन सक्ला, जस्तो चाहिँ सीमाको विषयमा कुराहरू मात्रै शुरू हुन सक्यो भने पनि मलाई लाग्छ त्यसलाई एउटा राम्रो संकेतको रूपमा लिनुपर्छ।
0: सोमबार 5 दिने भारत भ्रमणमा निस्किएका लामिछाने परिवर्तित राजनैतिक परिदृश्यमा नेपालबाट भारत भ्रमण गर्ने वरिष्ठतम नेता हुन्। अब अर्को विषय, सुस्ता क्षेत्रको नारायणी नदी किनारमा नेपालले निर्माण गरिरहेको तटबन्धको काममा भारतीय पक्षबाट रोक लगाइएको स्थानीय निकायका अधिकारीहरूले बताएका छन्। सिंचाई तथा जलस्रोत आयोजना चितवन मार्फत भइरहेको निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बलले विवादित क्षेत्रसँग सम्बन्धित विषय भन्दै दुवै देशबीच सहमति नभएसम्म अघि नबढ़ाउन भनेको जनाइएको छ। सुनौ बुटवलबाट माधव नेपालको रिपोर्ट।
3: प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफू प्रधानमन्त्री भएपछि पाएको बताएका थिए। त्यस लगत्तै भारतीय पक्षले सुस्तामा तटबन्धको निर्माणमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
4: चाहे उहाँ बोलेर रोको कि रोक्ने समय उसको त्यही थियो थाहा भएन, प्रधानमन्त्री पनि बोल्ने, पुलिस इन्डियन पुलिस आएर पनि रोक्ने भयो।
3: सुस्ताको सीमालाई लिएर नेपाल र भारतबीच लामो समयदेखि विवाद हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका अनुसार नेपाल स्थित सशस्त्र प्रहरी बल र भारत बिहार राज्य अन्तर्गत पश्चिम चम्पारणका एसएसपीको नेतृत्वमा आएको भारतीय सुरक्षा बलको संयुक्त टोलीले जेठ 17 गते संयुक्त रूपमा सुस्ताको सीमा अनुगमन गरेको थियो। यो संयुक्त सीमा अनुगमन नियमित भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले बताए। यस क्रममा नेपालले नारायणी किनारमा 132 मिटर लामो तटबन्ध निर्माण गर्न लागेको जानकारी राखेको भारतीय पक्षले विवादित क्षेत्रमा दुवै देशको सहमति बिना काम अगाडि नबढ़ाउन नेपालको सशस्त्र प्रहरी बल मार्फत नेपाल सरकारलाई कुरा राखेको राज भण्डारीले बताए।
5: सुस्ता क्षेत्रलाई चाहिँ अब दुवै देशको विवादित क्षेत्र मानेको कारणले त्यहाँ चाहिँ नयाँ पूर्वाधार निर्माणको काम गर्दा चाहिँ केन्द्रीय सहमतिको आधारमा हुँदा राम्रो भन्ने उनीहरूले चाहिँ भारतीय एसएसबीको तर्फबाट सशस्त्र प्रहरी बल मार्फत
3: तटबन्ध निर्माणको लागि दुई चरणमा ठेक्का लगाएको आयोजनाको पहिलो चरणको काम यही असार मसान्तसम्म सक्ने गरी सम्झौता भएको बताइएको छ। पहिलो तटबन्धलाई जोड्ने गरी बनाउन लागि 132 मिटर थप तटबन्ध बनाउन लाग्दा भारतीय

0: सहमति बिना नबनाउन आग्रह गरेको बताइएको छ। तर भारतीय पक्षले तटबन्ध बनाउन नदिएको ठाउँ विवादित नभएर नेपालकै भएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताए।
1: त्यो जग्गा 22 सालमा महेन्द्र राजाले भूसैनिक राखेर बाँडेर पूजा पनि दिएको जग्गा हो।
0: सन् 1816 को सुगोली सन्धिका अनुसार नेपाल र भारतको अन्तर्राष्ट्रिय सीमा नवलपरासीमा नारायणी नदी हो। सीमाविदहरूका अनुसार पहिले सुस्ता गाउँ नारायणी नदीको पश्चिम किनारमा थियो, तर समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गरी पश्चिमतर्फ च्यान्दा अहिले सुस्ता नारायणी नदीको पूर्वमा पुगेको छ। अहिले सुस्तामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका चौकीहरू छन्। करिब 300 जति नेपाली घरधुरी छन्। नेपाली र भारतीयहरूले चर्चेको बाहेक करिब 2000 बिघा जग्गा खाली छ, जुन जग्गा आफ्नो भएको भन्दै नेपाल र भारत सरकारले वर्षौं अगाडिदेखि दावी गर्दै आएका छन्। माधव नेपाल, बीबीसी बुटवल।
2: अब अर्को प्रसंग, अबको केही सातामै एल निन्यो भनिने विशिष्ट मौसमी गतिविधि शुरू हुने र त्यसले संसारका धेरै ठाउँमा थप विषम मौसम निम्त्याउने हालै विश्व मौसम संगठनले चेतावनी दिएको छ। नेपाल र समग्र दक्षिण एशियामा मनसूनको याम शुरू हुँदै गर्दा एल निन्योले त्यसलाई कमजोर पारिदिन सक्ने प्रक्षेपण गरिएका छन्। यसै सन्दर्भमा हामीले त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याललाई सम्पर्क गरी नेपालमा एल निन्योको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
3: अब केही दिनपछि मनसून आउँदैछ। यो मनसूनमा एल निन्योको इफेक्ट भनेको चाहिँ कम पानी पर्छ। हाम्रो प्रेडिक्सन चाहिँ पहिलो चरण जुन जुलाईको मिडसम्म चाहिँ अत्यन्त थोरै पानी पर्छ। एभरेज जति पानी पर्नु पर्ने थियो त्यो पानी भन्दा धेरै कम गर्छ, जसले गर्दाखेरि हाम्रो एग्रिकल्चर सेक्टरमा चाहिँ इफेक्ट गर्छ। र जुलाईको मिड पछि चाहिँ एकदम ठूलो पानी वर्षा हुने सम्भावनाहरू रहन्छ सबै क्षेत्रमा नपरिकन ठाउँ ठाउँमा। घनघोर वर्षाको कारणले गर्दाखेरि ल्यान्डस्लाइडहरू, पहिरो जाने, बाढी आउने पनि हुन्छ। हामीले 24 को पनि प्रेडिक्सन, राइट प्रेडिक्सन दिएका छौँ। 24 मा चाहिँ धेरै जस्तो मानिसहरूले चाहिँ यो प्रेडिक्सनलाई त्यति ख्याल गर्नु भएन र धेरै ठुलो झन्झनको क्षति भयो। 25 मा चाहिँ बढी सतर्क हुनुभयो, त्यसकारण अब 26 मा झनै सचेत हुनुहुन्छ होला।
4: भनेपछि तपाईँले भनेको कुरा सुन्दाखेरि चाहिँ आम मानिसले चाहिँ यो कम पानी पर्छ भन्ने एल निन्योको प्रभाव परे पनि कुनै बेलामा चाहिँ फेरि ठुलो पर्न सक्छ है भनेर सचेत चाहिँ दुवै किसिमबाट हुनु पर्यो।
3: कम पानी पर्नु राम्रो होइन, तर धनजन र उसको लागि चाहिँ कम पानी पर्दाखेरि त्यस्तो क्षति हुँदैन। पानी नपर्दाखेरि हुने अर्को डिजास्टर के भनेको
4: कृषिमा पर्छ।
3: एग्रिकल्चर सेक्टर सट्टै जान्छ, जल विद्युतको क्षेत्र
4: अनि यो जुन एल निन्यो भनेको छ यसपालि त अझ त्यो पनि शक्तिशाली भएर सुपर एल निन्यो हुन्छ भनेका छन्। त्यो भनेको चाहिँ के हो, त्यो खास हुने के हो?
3: समुद्रको सतहको यो तापक्रम चाहिँ जति पहिला बढ्थ्यो त्यो भन्दा नि सुपर एल निन्योमा चाहिँ झनै बढ्छ भन्ने कुरा हो।
4: एल निन्यो विगतमा पनि भएको थियो, त्यो बेलामा पनि नेपालमा यस्तै खालको देखा परेको थियो असर?
3: विगतमा पनि ड्राई धेरै वर्ष ड्राई छ, जुन जुन खाल एल निन्यो छ त्यो बेलामा चाहिँ हाम्रो ड्राई पिरियड चाहिँ बढी छ। यो चाहिँ मनसुनको समयमा चाहिँ ड्राई भइरहेको चाहिँ अवस्था छ।
2: उनी थिए त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक दीपक अर्याल, साथी संजय ढकालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिका र इरान बीच ताजा तनावका विवरणमाझ तेहरानले गरेको ड्रोन हमलामा एकजनाको ज्यान गएको र कैयौं घाइते भएको कुवेतले जनाएको छ। इरानले अमेरिकाले होर्मुज जलमार्गमा एउटा तेल ट्याङ्करमाथि हमला गरेको भन्दै आफूले मध्यपूर्वका अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
5: स्थानीय अधिकारीहरूले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको इरानी ड्रोन हमलामा एकजनाको ज्यान गएको र 60 भन्दा बढ़ी घाइते भएको जनाएका छन्। कुवेतको रक्षा मन्त्रालयले यसलाई आपराधिक इरानी अतिक्रमण भनेको छ भने त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक मिशनहरूमा पनि क्षति पुगेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले अमेरिकाले इरानी तेल ट्याङ्कर र केसम टापुमा रहेको दूरसंचार टावरमा गरेको हमलाको बदलामा ती आक्रमण गरिएको जनाएको छ। अघि अमेरिकाले आत्मरक्षाका लागि इरानमाथि आक्रमण गरेको भन्दै कुवेत र बहरेनमा प्रहार गरिएका क्षेप्यास्त्रलाई निस्तेज बनाइएको जनाएको थियो। तेहरानले कुवेतमा 2 र बहरेनमा 3 क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेनाले बताएको थियो। यसअघि अमेरिकी सेनाको सेन्टकमले इरानतर्फ यात्रा गरिरहेको एउटा खाली तेल ट्याङ्करलाई प्रहार गरी निष्क्रिय पारेको जनाएको थियो। त्यसलाई उसले 13 अप्रेलमा शुरू भएको होर्मुजको जलमार्गमा वाशिङटनको नौसेना नाकाबन्दीको एक भागको रूपमा औल्याएको थियो। पछिल्लो द्वन्दले धर्मराउँदो अवस्थामा देखिएको अमेरिका इरान युद्ध विराममाथि थप प्रश्नहरू खड़ा गरेको छ।

0: मकै तपाईहरुले सुनिरहनु भएको छ हैन ल सुन्न नभुल्नु होला है
1: रात्रि 9 बजेको प्रकृति समय सन्देश एक व्यक्ति एक बिरुवा लगाऊं

नमस्कार, यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा दाङको तुल्सीपुरबाट सञ्चालित वातावरण मैत्री सामुदायिक रेडियो प्रकृति एफएम हो। हाम्रो प्रसारण एफएम ब्याण्डको 93.4 MHz र इन्टरनेटमा रेडियो प्रकृति .com लगन गरेर विश्वभर सुन्न सकिन्छ। राति 10:15 बजेसम्म हुने आजको प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आज दिनभर समाचारसँगै विभिन्न गीत संगीत, विभिन्न कार्यक्रम, सूचना, विज्ञापन र वातावरण सम्बन्धी सन्देशहरू सुन्न सक्नुहुनेछ।

0: शुभ प्रभात, जय श्री सचिदानंद। समा आदरणीय श्रोतागण, प्रत्येक दिन प्राप्त कालीन समय बिहान 5 बजेदेखि 5:30 बजेसम्म रेडियो प्रकृति एफएम 93.4 मेगाहर्जबाट प्रसारण हुने यस मानव धर्म सन्देश कार्यक्रममा यहाँहरू सम्पूर्णलाई भक्तिमय स्वागत अभिवादन गर्दछौ। अब प्रस्तुत छ आजको मानव धर्म सन्देश।
1: हरेक व्यक्ति एउटा जड हो, त्यो व्यक्तिभित्र चेतन तत्व रहेको हुन्छ, त्यो जडले चेतन तत्वको महसुस

गर्नु त्यो अध्यात्म हो, यानि कि सोलाई पहिचान गर्नु, सोको खोजी गर्नु, यो नै अध्यात्म हो। र यो सोको खोजी नगरी सोको प्राप्ति हुँदैन। त्यसकारणले अध्यात्म भनेको खोजी मात्रै होइन, खोजी गर्ने, खोजीको लागि प्रयास गर्ने, चेतनलाई प्राप्त गर्नु नै अध्यात्म हो। र आध्यात्मिक जीवन प्राप्त गर्नको लागि तन्थिर, मन्थिर और वचनथिर भनिन्छ। सबभन्दा पहिले हाम्रो यो जडभित्र चेतन रहने भए तापनि सबभन्दा पहिले हाम्रो शारीरिक अवस्था, सुसंगठन, यो एउटा प्रमुख कुरा हो। त्यसपछि यो देहभित्र रहेको जुन चेतन छ त्यसलाई खोजी गर्ने, त्यसको मार्गमा लाग्ने यो जुन प्रक्रिया छ यो नै आध्यात्मिक जीवन हो। यानि कि एउटा व्यक्तिले आफ्नो भौतिक जीवनका साथसाथै म को हुँ, म यो सृष्टिमा किन आएको रहेछु र मैले गर्नुपर्ने के रहेछ, ती कुरालाई मनमा लिने, मनमा गुन्ने र ती कुरा प्राप्त गर्नको लागि खोजी गर्ने र तत् स्थानमा पुग्ने प्रक्रिया माध्यम नै आध्यात्मिक जीवन हो। धेरै व्यक्तिहरूको एउटा प्याराडक्सिकल बुझाइ के छ भने योग नै ध्यान हो अथवा योग गर्दा नै ध्यानको काम हुन्छ। त हामीले कुरा कसरी बुझ्नुपर्छ होला भने अष्टाङ्ग योगको कुरा छ। अष्टाङ्ग योगमा पनि अन्तर्योग र बाह्य योगको कुरा छ। त जुन योग भनेर भनिन्छ, योग भनेको जोड्नु हो। अब के जोड्ने भन्ने कुरा आउँछ। यसलाई सरल भाषामा भन्नुपर्दा कुनै दुईवटा कुरालाई जोड्नु योग हो। शरीरलाई मनसँग जोड्ने, बुद्धिसँग जोड्ने यो योग हो। तर यसलाई अझ डिपर तरिकाले बुझ्ने हो भने शरीरको देहभित्र जुन चेतनाको कुरा गरिएको छ हो यो फिजिकललाई मेटाफिजिकलसँग जोड्नु, यानि कि यो शरीरलाई चेतनसँग जोड्नु योग हो। त्यसकारणले यो योग भन्ने बित्तिकै शरीर जुन बाह्य कुरा हो यो नाशमान छ, यसलाई हामी देख्न सक्छौ, महसुस गर्न सक्छौ। र चेतनको जुन कुरा छ यो देख्ने भन्दा पनि महसुस गर्ने कुराहरू छ। त्यसकारणले यसलाई जोड्ने शरीर, मन, बुद्धि र चेतनासँग जोड्ने कुरा योग हो। अब कुरा आयो ध्यानको। अब योगका आठ अङ्ग मध्ये ध्यान अलि माथिल्लो स्तरमा पर्छ, जो अन्तर्योग अन्तर्गत पर्छ। र ध्यान नै योग हो, तर योग भन्ने बित्तिकै जुन हामीले यो साधनाको कुरा, शारीरिक सुसंगठन, व्यायामका कुराहरू बुझ्छौ, तर ध्यान भन्ने बित्तिकै यो चाहिँ अलिकति मानसिक कार्यसँग सम्बन्धित छ, एकाग्रतासँग सम्बन्धित छ। अघि नै मैले भनेको जुन दोहा थियो, तन्थिर, मन्थिर र वचनथिर भन्ने कुरा, योगको अघि हामीले कुरा गरेको बाहिरी योगको कुरा, शरीरको सुसंगठन, शरीरको तन, शारीरिक तन्दुरुस्तीको कुरा भयो। अब ध्यान भन्ने बित्तिकै फेरि ध्यान बियोन्ड द बडी पनि होइन, यही शरीरभित्रकै कुरा हो। त्यस कारणले ध्यान चाहिँ मोर मेटाफिजिकल कुरा हो, मेन्टल कुरा हो। त्यस कारणले चित्तलाई वृत्तिसँग निरोध गर्ने काम चाहिँ वास्तवमा ध्यान हो। तर यो ध्यान प्रतिको बुझाइ पनि हाम्रो सोसाइटीमा यो बडो मिश्रित खालको छ। सामान्यतया हामी ध्यान भन्ने बित्तिकै आँखा चिम्लेर बसेपछि गरिने कार्य नै ध्यान हो भनेर भनिन्छ। त्यो एकाग्रता हो, ध्यानको लागि आवश्यक पर्ने त्यो एउटा प्रारम्भिक अवस्था हो त्यो एकाग्रता भन्ने कुरा। तर ध्यान हुनको लागि हाम्रो टार्गेट के त, टार्गेट गर्ने कहाँ हो, ध्याता र ध्येयको कुरा के हो, यो बडो महत्वपूर्ण कुरा हो। त्यस कारणले यो हाम्रो जुन मन छ, मनलाई शरीरसँग जोडियो भने त्यो मोर फिजिकल कुरा आउँछ, तर यही मनलाई अघि नै हामीले भनेको जस्तो चेतनसँग लगेर जोड्यौं भने त्यो त मेटाफिजिकल छ, त्यो अदृश्य छ, तब त्यो ध्यान हुन्छ। त्यस कारणले ध्यान एउटा गुप्य मानसिक क्रिया हो। कसैले पनि ध्यान दिएर गर भनेर जुन हामी भन्छौ नि, चाहे त्यो खानेकुरा बनाउँदा होस्, चाहे त्यो हाम्रो दैनिक कामकाजीको होस्, पोछा लगाउँदाको होस्, खेतबारीमा काम गर्दाको होस्, इभेन पढाइ लेखाइमा शिक्षकले कक्षामा विद्यार्थीहरूलाई ध्यान दिएर पढ, ध्यान दिएर सुन भनेको हुन्छ। वास्तवमा त्यो एकाग्रताको संकेत हो, त्यो आफैमा ध्यान होइन। एकाग्रता यो शरीर र शरीरको हाम्रो जुन ज्ञानेन्द्रिय छ यो कुरासँग सम्बन्धित छ। कुनै जुन काम हामीले गरेको हो त्यो प्रति चाहिँ हामी प्रेजेन्टमा रहनु, म के गरिरहेको छु भनेर होसमा रहनु, त्यो एकाग्रता हो। एकाग्रता बिना हामी ध्यानमा जानै सक्दैनौ। यो पहिलो, यो त डोर हो भने हुन्छ, ध्यानको लागि चाहिँ यो ढोका नै हो भने हुन्छ, एकाग्रता नभएसम्म व्यक्ति ध्यानमा जान सक्दैन। अब कुरा रह्यो कि एकाग्रता नै ध्यान हो, त एकाग्रता ध्यानको प्रारम्भिक कुरा चाहिँ हो, तर ध्यानै होइन। ध्यान हुनको लागि यो मनलाई चेतनासँग जोड्ने कुरा हो, यो अलिकत गुप्य कुरा हो, यो अलिकत मानसिक कुरा हो, यो यसको लागि चाहिँ निश्चित साधना गर्नुपर्ने हुन्छ। जो चाहिँ कुनै एउटा वाणीमा आउँदैन, त्यो एउटा चाहिँ अव्यक्त क्रिया हो। त्यस कारणले एकाग्रता नै ध्यान होइन, एकाग्रता भएपछि मात्रै मानिसहरू ध्यानमा जान सक्छन्। ध्यान एकाग्रताको परिणाम हो भन्छौँ। जसरी हामी कुनै काममा जानुभन्दा अगाडि हामी चाहे त्यो 1,000-2,000 को किमती कपडा किन नहोस्,
जुत्ता किन नहोस् त्यसलाई हामी पहिला पालिस गर्छौँ, हामी कपडालाई पहिला आइरन गर्छौँ, मिलाउँछौ, ऐनामा हेर्छौ यो मिल्यो कि मिलेन भनेर, होइन त, अनि बल्ल हामी जान्छौँ। अर्को उदाहरण लिउँ, हेर्नुहोस्, रोटी पकाउने उदाहरण लिउँ न। रोटी पकाउँदाखेरि तावालाई आगोमा राख्ने बित्तिकै हामी रोटी त राख्दैन, रोटी त पाकिहाल्दैन, पहिला तावालाई तताउनु पर्छ अनि बल्ल रोटी पाक्छ। अर्को उदाहरण हेर्ने हो भने जस्तै गाडी मोटर बाइकको कुरा गरौँ न, पहिला हामी स्टार्ट गर्छौँ, एकछिन राख्छौँ, अनि मात्रै हामी त्यो साधनको प्रयोग गर्छौँ। तर आज मानिसले आफ्नो लागि यो कुरा सोचेको छैन। हुन त अहिले स्वस्थ रहनको लागि मान्छेले योग गर्ने, व्यायाम गर्ने कुराहरू अहिले निकै नै यो कुराहरू अहिले आइरहेको छ, जुन अत्यन्तै महत्वपूर्ण कुरा हो। योग साधनाले व्यक्तिलाई शारीरिक सुसङ्गठन गर्छ, होइन, स्वस्थ राख्छ, शरीरलाई चङ्गा राख्छ। त्यसकारणले बिहान हरेक दिन हामीले योग गर्नुपर्ने कुरा, आसन गर्नुपर्ने कुरा, व्यायाम गर्नुपर्ने कुरा, यो शरीरको रोगको लागि यो महत्वपूर्ण कुरा छ। अब कुरा रह्यो, अब योग गरेपछि ध्यानको कुरा किन गर्नुपर्छ? यो चाहिँ हामीले खेतबारी जोतेको जस्तो, खेतबारी चाहिँ कुनै बीज उत्पन्न गर्नको लागि तयारी गरेको जस्तो। ल भनौ त, खेतबारीलाई हामीले जोत्यौं, मल पनि हाल्यौं, होइन, पानी सिँचाइ सबै ठिक गर्यो, तर बीज नराखेसम्म त्यसको अर्थ त हुँदैन। त्यसकारणले हामीले योगका साथसाथै हरेक दिन ध्यान गर्ने बानी गर्यौं भने हाम्रो जीवन, हामीले के गर्न खोजेको हौ, हामी जुन के प्रयोजनको लागि म जन्मिएको हौ, के प्रयोजनको लागि म निमित्त भएको हौ, त्यो काम पूरा हुन सक्छ। योग मात्रै गरेर शरीरको लागि हुन्छ भने अब ध्यानले चाहिँ हाम्रो मन चित्त वृत्ति निरोध भन्ने जुन कुरा छ, चित्त भनेको मन, वृत्ति भनेको त्यो मनको चञ्चलता, मनको चञ्चलतालाई रोक्ने काम ध्यानबाट मात्रै हुन्छ। हामीले महाभारतको युद्धमा श्रीकृष्णले अर्जुनलाई, होइन, सम्झाउनु भएको त्यत्रो चिज, होइन, धनुर्विद्याको त्यत्रो प्रकाण्ड, उसको एकाग्रता हरायो त श्रीकृष्णले चाहिँ उनलाई चाहिँ जुन एउटा चाहिँ ध्यान गर्ने तरिका सिकाउनु भयो त चित्त वृत्तिलाई रोक्नको लागि, निरोध गर्नको लागि। त्यसकारणले हरेक व्यक्तिले कुनै काममा जानुभन्दा अगाडि उसको मन चित्त वृत्ति निरोध छैन भने त्यो कार्यले परिणाम सफलता सोही अनुसारको पाउँदैन। त्यसकारणले योग मात्रै, आसन व्यायाम मात्रै गरेर हुँदैन, हरेक व्यक्तिले साधना गर्नुपर्छ, ध्यान गर्नुपर्छ। त्यसो भयो भने शरीर मन यो हलुका हुन्छ र हाम्रो मानसिक क्रिया र हामीले गर्न खोजेको कुराले सफलीभूत पाउँछ। त योगभित्र आफै ध्यान पर्छ, तर कयौं व्यक्तिको बुझाइ चाहिँ योग भनेको आसन र व्यायाममा मात्र सीमित छ, तर यो काम अपुरो हुन्छ। हरेक व्यक्तिले आसन व्यायाम गरिसकेपछि ध्यान गर्ने कुरा, ध्यान छुट्टै कुरा हो। अघि मैले भने नि, मनका कुरा, चित्त वृत्तिका कुरा, मन स्थिर गर्ने कुरा, किनभने आज मनले गर्दा मानिसहरूलाई एउटा बेहाल स्थितिमा पुर्याएको छ। अहिले तपाईँको मानसिक रोगहरू यति डरलाग्दो र घातक अवस्थामा भएको छ। हेरौँ न, व्यायाम गर्ने व्यक्तिहरू, योग साधना गरेको छु भन्ने व्यक्तिहरूको मनको अवस्था हेरौँ न, मनको अवस्था चित्त वृत्ति निरोध हुन सकेको छैन। त्यसकारणले योग गर्ने हरेक व्यक्तिले ध्यान गर्नु त म त भन्छु झन आवश्यक छ, किनभने त्यस्ता व्यक्तिहरूलाई ध्यान छिटो भन्दा छिटो लाग्छ र त्यो मानसिक क्रियाद्वारा जो एउटा मनलाई स्थिर गर्ने जुन त्यो तरिका सिकिन्छ ध्यानमा, त्यो सहज हुन्छ। शारीरिक सुसङ्गठनको लागि व्यायाम गर्छु भनेर मात्रै बसियो भने त्यो व्यक्तिको मनको निरोध चाहिँ हुन सक्दैन, उसको मनको विकार अवस्थाहरू चाहिँ कम भएर जाँदैन। त्यसकारणले ध्यान गर्नु त्यो गर्ने व्यक्तिलाई नै आवश्यक छ। आँखा चिम्लेर बस्नु मात्रै ध्यान गर्ने त यो मात्रै होइन, त्यो प्रारम्भिक कुरा त होला, तर आँखा चिम्लिसकेपछि गर्ने जुन कुरा छ यो चाहिँ बडो महत्वपूर्ण कुरा छ। नदेखिने कुरा जसलाई हामी इनर एक्सर्साइज भन्छौँ, त्यसकारणले ध्यानको लागि गर्ने आसन, शरीरलाई सिधा राख्ने, ढाड गर्दन सिधा राख्ने, होइन, यो चाहिँ हातको बुढी औला र चोर औलाको चक्रलाई, यो चाहिँ अग्नि र यो वायुको चक्रलाई जोड्ने, यसलाई राख्ने, आँखा बन्द गर्ने, यो प्रारम्भिक कुरा हो। कति व्यक्तिले यति गरी यही अब ध्यान त स्वतः हुन्छ भनिएको छ, तर होइन। महत्वपूर्ण कुरा के छ भने त आँखा चिम्लिसकेपछि अप्नाउनु पर्ने संयमता र विधिहरू चाहिँ त्यो अत्यन्तै त्यो एक किसिमले सरल पनि छ, एक किसिमले जटिल पनि छ। किनभने हेर्नुहोस्, धेरै व्यक्तिले म आँखा बन्द गर्छु ध्यान गर्छु भनिएको छ, तर सोधौ त के ध्यान गर्दा तपाईँहरूले के देख्नुहुन्छ भन्दा, सामान्यतया मान्छेहरूले म कालो देख्छु, होइन, निष्पट्ट देख्छु, रिङ्गटा लाग्छ, धेरै बेरसम्म आँखा म बन्द गरेर हेर्न सक्दिनँ। हो, यो ध्यानको विधि भएन। ध्यानमा जब व्यक्ति बसेको हुन्छ, त्यसो हो भने सही तरिकाले उसले ध्यान गरेको हो भने त्यहाँ उसले के कुरामा एकाग्रता गर्छ त, ध्येय कुरा के हो त्यो कुरा पहिला उसलाई थाहा पाउनुपर्छ। एउटा चाहिँ निशाना लगाउने व्यक्तिलाई जुन हामीले एउटा बन्दुक दियौं,
त्यो बन्दुकले निशाना लगाउने कहाँ हो भनेर थाहा नभएसम्म उसले त्यसलाई फायरिङै गर्न सक्दैन, गरे पनि त्यो टार्गेटमै पुग्न सक्दैन। त्यस कारणले ध्यान गर्दा टार्गेट कहाँ हो, फेरि के को टार्गेट, यो कुरा नै छ। टार्गेट के को भन्दा टार्गेट मनको, किन भन्दा ध्यान भइसकेपछि हाम्रो विचलन हुने कुरा त मन हो। त्यस कारण अघि नै मैले भने जस्तो मनलाई शरीरसँग जोड्यो भने योगको मात्रै कुरा भयो, मनलाई हामीले चेतन कुरासँग, मन त चैतन्य हो, मन त एउटा फिजिकल कुरा होइन, यो त मेटाफिजिकल कुरा हो। त्यस कारण यो मेटाफिजिकल कुरालाई मेटाफिजिकल कुरासँग जोड्न सक्यो भने, चेतनासँग जोड्न सक्यो भने, त्यो नामसँग जोड्न सक्यो भने, त्यो प्राइमोडियल भाइब्रेसनसँग जोड्न सक्यो भने यो मन बल्ल स्थिर हुने हो। त्यस कारणले यसका पनि विधि हुन्छन्, यसका पनि तरिका हुन्छन्, र यसको लागि चाहिँ हामीहरूले सही ठाउँको खोजी गर्नुपर्छ, र यो जरूर यो गर्ने तरिकाहरू हामी प्राप्त गर्न सक्छौ त्यस्ता तत्वदर्शी व्यक्तिहरूद्वारा, त्यस्ता चैतन्य व्यक्तिहरूद्वारा, महापुरूषहरूको संगतद्वारा, सन्त महात्माहरूको संगतद्वारा चाहिँ हामी यो सही विधि र प्रक्रियाहरू हामी बुझ्न सक्छौ। नेपालमा एउटा राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण भएको थियो, त्यसको डाटा हेर्ने हो भने हरेक 10 जना मध्ये 1 जनामा चाहिँ मानसिक विचलन छ। मान्छेलाई यो जीवन के हो र म मर्न पाए हुन्थे, यो खालको सोचहरू छ। त खै त साइकियाट्रिकहरूको संख्या पनि बढ्दो छ, चिकित्सकहरूको, मनोरोगीहरूको पनि संख्या बढ्दो छ, घट्नु पर्ने हो नि त। यसको कारण यही हो, मान्छेले मनलाई व्यवस्थापन गर्न जानेको छैन, सिकेको छैन। साँच्चीकै भन्नुपर्दा यो सही तरिकाले मनलाई एउटा ठेगानमा लगाएर यसको चित्तवृत्ति निरोध गर्न सक्ने त्यस्ता ठाउँहरू पनि मान्छेहरूले भुल भुलैयामा परेको छ, यहाँ होला कि त्यहाँ होला कि भन्ने पनि परेको छ। त्यसकारणले मेरो अनुभव, मेरो बुझाइ र मेरो अध्ययनले के भन्छ भने ध्यानको माध्यमद्वारा व्यक्तिहरूमा मानसिक रोग मात्रै होइन, यो त हाम्रो सबैभन्दा पहिलो प्राप्त गर्ने कुराहरू, मानसिक रोग मात्रै होइन, मानसिक स्वस्थता, मेन्टल वेलबिङ, आरोग्यता र इमोसनल संवेगात्मक स्थिरता, यो समेत हामी ध्यानबाट प्राप्त गर्न सक्छौ। त्यसकारणले अहिले हेर्नुहोस्, यो आइक्यू भन्दा पनि अहिले इक्यू र एसक्यू, तपाईँको इमोसनल क्वेसन्स र स्पिरिचुअल क्वेसन्स मानिसहरूको लागि बडो महत्वपूर्ण कुरा हो भनेर भनिएको छ। निश्चित रूपमा जसले विधि पुर्याएर ध्यान गर्न सिक्छ उसलाई मानसिक रोगको त कुरै छोडिदिउ, मानसिक सचेतता र संवेगात्मक सन्तुलनको अवस्था व्यक्तिले सहजै प्राप्त गर्न सक्छ। सन्तहरूले भने जस्तो सहज बैठ त उठ त, हामी त्यो खाना बनाउँदा, काम गर्दा, गाडी चलाउँदा कुनै पनि बेला हामी गर्न सक्छौ, त्यो वास्तवमा सुनिरहनु हुन्थ्यो, त्यो नामको भजन हो। तर अहिले हामीले जुन एउटा क्रियाबद्ध तरिकाले जुन एउटा ध्यानको कुरा गरिरहेका छौं, मानसिक क्रियाको कुरा गरिरहेका छौं, एउटा टार्गेटमा आधारित रहेर ध्यान गर्ने कुरा गरिरहेका छौं, निश्चित रूपमा त्यसको आसन, समय, यी यावत कुराहरूमा हामीले ख्याल गर्नुपर्छ। सामान्यतया ध्यानी व्यक्तिहरूले बिहानको ब्रह्म मुहूर्तको समय, बेलुका सुत्नुभन्दा अगाडिको रुद्रकाल पछिको जुन हाम्रो समय हुन्छ, त्यो समय ध्यान गर्ने उपयुक्त अवस्था हो। मेन्टल भित्र के फङ्सनिङ भइरहेको छ त्यो त हामी देख्न सक्दैनौँ, तर शरीरको आसन चाहिँ सामान्यतया हाम्रो यो 72,000 नाडीहरू मध्ये हाम्रो नाडीलाई चलाउने 3 प्रमुख नाडीहरू हुन्छन्, इडा, पिङ्गला र सुषुम्ना भन्छौ हामी। त यो सक्रिय हुँदाखेरि हाम्रो चक्र एक्टिभेट हुने, ऊर्जा एक्टिभेट हुने भएको हुनाले यो ढाड, गर्दन र शिरलाई चाहिँ सिधा राख्ने, चक्रलाई जोड्ने, र सामान्यतया मान्छेले ध्यान गर्दा आँखा चिम्लिने कुराहरू छँदैछ, तर योभन्दा महत्वपूर्ण कुरा म तपाईँहरूलाई भन्दैछु, ध्यान गर्दाखेरि ध्यानीहरूले, सन्तहरूले यो शरीरका इन्द्रियका द्वारहरूलाई बन्द गर्नुपर्ने कुरा भनेका छन्। यो शास्त्रमा पनि उल्लेख गरिएको छ, सन्त महात्माहरूले, ध्यानी व्यक्तिहरूले पनि यही कुरा भन्छन्। त त्यो के हो, त्यसलाई 5 चोर पनि भनिएको छ, जसले चित्तवृत्तिलाई चाहिँ सधैँ अस्थिर राख्ने, आँखा बन्द नगरेसम्म मानिसको एकाग्रता नहुने, कान होइन हाम्रो सेन्सका जुन 5 छन् हो, यिनलाई, यिनको अन्तर खिड्की बन्द गर्ने तरिका जुन छ, त यो कुरा मैले अहिले मुखले बोलेर तपाईँहरूले बुझ्ने र त्यसलाई हेर्ने भन्दा पनि त्यो चाहिँ एउटा मानसिक रूपले गर्ने कार्य हो, हाम्रा इन्द्रियहरूलाई लक गर्ने यो कुराहरू चाहिँ गोपनीय तरिकाले सन्त महात्माहरूको पासमा गएर यो कुरा सिक्न सकिन्छ। निश्चित रूपमा ध्यान गर्दाखेरि त्यसका निश्चित आसन, तौर तरिकाहरू हुन्छन्, मुख्य कुरा शरीरलाई ठिक अवस्थामा राख्नुका साथसाथै हाम्रा इन्द्रियका द्वारहरू बन्द गर्ने कुरा चाहिँ ध्यानी व्यक्तिहरूले अक्सर थाहा पाउनुपर्छ, यो महत्वपूर्ण कुरा। यो जहाँ पनि सिक्न सकिने होइन रहेछ, जो मलाई पहिले लाग्दथ्यो,
पहिले म त्यही कुरामा म बुझ्दथे जसरी आसनहरू अहिले ठाउँ ठाउँमा यो केन्द्रहरू ठाउँ ठाउँमा जसरी छन् त यो जहाँ पनि जसरी पनि प्राप्त गर्न सकिने होइन रहेछ। शास्त्रहरूलाई हेर्ने हो भने पनि महान पुरुषहरूले अति गोपनीय तरिकाले महादेवले पार्वतीलाई अमर गुफामा लगेर यो सिकाएको कुरा शास्त्रबाट प्रमाणित हुन्छ। यो गोपनीय रहेछ, यो चाहिँ निश्चित ठाउँमा मात्रै प्राप्त हुन्छ। सन्त महात्माहरू महापुरुषको चाहिँ यो आज्ञा भएको ठाउँ, सन्त महात्माहरू यानि कि चेतनको ज्ञान भएको त्यो अभ्यास गर्ने ठाउँमा हुन्छ। आम व्यक्तिहरूलाई म यो भन्छु कि तपाईँहरूले ध्यानको लागि यो प्रश्न राख्नुहोस्, मन अडाउने कहाँ हो? चेतनको कुरा जुन हामी गरिरहेका छौँ त्यो कसरी हुन्छ भनेर सोध्नुहोस्को तपाईँहरूले सही उत्तर पाउनु भएन भने नेपाल मानव धर्म सेवा समिति केन्द्रीय कार्यालय गौशाला र यसको चाहिँ मेचीदेखि महाकालीसम्म आश्रमहरू रहेका छन् र ती ज्ञान प्राप्त गरेका सन्त महात्माहरूको सान्निध्यमा गएर हामी यो ध्यान गर्ने सही तरिका र विधि सिक्न सक्छौ। उपनिषदमा पनि हेर्ने हो भने के भनेको छ भने अन्न हि भूताना ज्येष्ठ तत्तम सर्व औषधम समुच्चेत भनेको छ। अन्न यो जीव उत्पन्न भइसकेपछि सृष्टि भइसकेपछि सबभन्दा पहिले अन्नको विकास भयो, यानि कि खानाको विकास भयो। मानिसहरूले अहिले खानालाई एउटा स्वाद र पेट यही दुईटा कुरासँग मात्रै जोडेर हेर्ने गरेका छन्। वास्तवमा भन्नुहुन्छ भने खानेकुरा औषधि हो, त्यस कारणले हिप्पोक्रेटस जो चिकित्सा शास्त्रका पिता हुन् उनले पनि फूड बी डाई मेडिसिन भन्न भनेका छन्। खानेकुरा नै औषधि हो यदि हामीले त्यो खानेकुरालाई सही तरिकाले छनौट र चिन्न सक्यौं भने। यदि खानेकुरालाई हामीले सही तरिकाले छनौट गर्न सकेनौ चिन्न सकेनौ भने फेरि त्यही खानेकुरा फेरि पोइजन हो। मान्छेहरूले भन्ने गर्छन् इन्जिन जस्तै हाम्रो शरीर होइन, हाम्रो शरीरलाई हेरेर चाहिँ इन्जिन बनेको हो, किनभने हामी खानेकुरा खान्छौ, खानेकुराबाट हाम्रो शरीरले चाहिँ सबभन्दा पहिले पोषक तत्व प्राप्त गर्छ, कार्बोहाइड्रेट प्रोटिन फ्याट मिनरल भिटामिन्स जसले हाम्रो अक्सिजनसँग मिलेर शरीरलाई चाहिँ जीवित राख्ने काम गर्छ। यति मात्रै बुझ्नु खानाको भौतिक कार्य हो, तर हामी जुन अध्यात्मसँग अहिले जोडेर भन्दैछौँ खानामा पाउने सार तत्वको कुरा गर्नु अध्यात्मसँग जोड्नु त म तपाईँहरूलाई यो खाना र अध्यात्ममा जानको लागि पहिला पुलको कुरा सार तत्वको कुरा गर्छु। खानामा खालि अघि जस्तो पोषक तत्व मात्रै हामी प्राप्त गर्दैनौँ, सार तत्व पनि प्राप्त गर्दा रहेछ। त्यस कारणले त के भन्यो, जस्तो अन्न उस्तै मन, जस्तो आहार उस्तै व्यवहार, होइन? यो भन्नुको अर्थ के रहेछ भने खानामा सार तत्व हुन्छ। सार तत्व भनेको मन भावना बुद्धि विचार। हेर्नुहोस् है, अघि हामी अध्यात्मको कुरा गर्यौँ, योगबाट ध्यानमा गयौँ, हामी फिजिकल लैछौँ मेटाफिजिकल लैछौँ भन्यौँ, हामी जड हौ जडभित्रको चेतन हो। एवं प्रकारले खानाबाट प्राप्त गर्ने प्रोटिन भिटामिन यो जड तत्व हो, यो एउटा चाहिँ पौष्टिक तत्व हो। त्यहाँ भएको जुन सार तत्व छ मन बुद्धि विचार भावना वास्तवमा यो मेटाफिजिकल कुरा हो, यही कुरा बल्ल अध्यात्मसँग जोडिन्छ। त्यस कारणले खाना खाने र अध्यात्मको त यसको धेरै नै सम्बन्ध छ। हरेक मानिसमा तीनवटा गुणको संयोजन रहेको हुन्छ भने खानेकुरा पनि यही तीन गुणमा आधारित भएर रहेको हुन्छ। त्यस कारणले हामी सात्विक भोजन भन्छौँ, होइन? हामी त्यस्तै गरेर राजसी भोजन भन्छौँ, तामसी भोजन भन्छौँ। अध्यात्मको कुरा जुन छ, जो मान्छेले आफ्नो जीवनमा आध्यात्मिकतालाई उजागर गर्न चाहन्छ उसले निश्चित रूपमा सात्विक भोजनलाई पहिला छनौट गर्नुपर्छ। सात्विक भोजन भनेको प्राकृतिक भोजन, वनस्पतिबाट प्राप्त हुने भोजन हो। यो प्रकृतिले मानिसको सृष्टि भइसकेपछि उसलाई भर्थे गर्नको लागि प्राप्त भएको खानेकुरा हो यो सात्विक भोजन चाहिँ शान्त स्वभावको, यसले मन भावनालाई स्थिर राख्ने। त्यस कारणले हेर्नुहोस् न, तपाईँ हामी नै सामान्य दाल भात तरकारी फलफूल यस्ता खानेकुराहरू कन्दमूल हाम्रो यसलाई धर्मसँग लगेर जोड्ने हो भने हेर्नुहोस् हाम्रो व्रत बस्ने कुराहरू जुन छ, व्रत बस्दा हामी कस्तो खानेकुरा आहार गर्छ खान्छौँ हेर्नुहोस् त, फलाहार भन्छौँ नि, किनभने यो सात्विक भोजन हो नि। सामान्य खानेकुरा जुन हामी भन्छौँ नि कन्दमूल भन्छौँ नि, होइन, जो खाने हामी माटोमुनि फल्ने त्यो व्रत बस्दा नि खानुहुन्छ भन्ने, यो भनेकै के हो त भने सात्विक भोजनमा छनौट गर भनेको हो। यस्ता सात्विक भोजनमा चाहिँ प्रशस्त मात्रामा पानी हुन्छ, वायु हुन्छ, यी खानेकुराहरू सुपाच्य हुन्छन् र यी खानेकुराहरूले हामीले बुझ्नुपर्ने कुरा अघि नै जुन मैले मन भावना र बुद्धि भनेको छु हो, यो मन भावना र बुद्धिलाई
स्थिर राख्ने काम यही सात्विक भोजनले गर्छ। माटोमा उम्रेका खानेकुराहरूलाई यसलाई हामीले सात्विक भोजनको रूपमा बुझ्दा हुन्छ यसलाई हामीले। तर के चाहिँ कुरा बुझ्नु पर्यो भने यो मरमसला र एउटा रोगलाई निवारण गर्ने औषधिको रूपमा हामीले जुन भनेका छौँ ध्यान गर्ने समय भन्दा केही समय अगाडि चाहिँ सकभर यसलाई भोजन नगर्दा उपयुक्त हुन्छ। तर लसुन प्याज यस्ता खानेकुराहरू खाएर ध्यान साधना गर्न नहुने भन्ने कुरा यसलाई यही दृष्टिकोणबाट मात्रै बुझ्नुहुन्न, यसको औषधीय तत्वको रूपबाट नै बुझ्नुपर्छ। सामान्यतया खाली पेटमा ध्यान साधना गर्नु यसले निकै नै फलदायी हुन्छ। यद्यपि पेटमा खानेकुरा छ अहिले ध्यान गर्न मिल्दैन यो पनि कुरा होइन, सुमिरनको कुरा हामी जति बेर पनि गर्न सक्छौ, कति खाने भन्ने कुरा नि यो महत्वपूर्ण कुरा छ। यसको चाहिँ एउटै अब्जेक्टिभली यसलाई हामी फ्याक्ट भन्नु पनि त्यति उपयुक्त हुँदैन, कति खाने भन्ने कुरा चाहिँ धेरै कुरामा भर पर्छ। त्यो मध्ये महत्वपूर्ण कुरा चाहिँ भोक लागे अनुसार खाने भनिन्छ। कहिलेकाहीँ मान्छेलाई एकदम भोक लाग्छ त्यो बेलामा उसले धेरै खान सक्छ, कहिलेकाहीँ मान्छेलाई थोरै भोक लागे हुन्छ त्यो अवस्थामा उसले थोरै खान सक्छ। फ्याक्ट भन्नु पनि त्यति उपयुक्त हुँदैन, कति खाने भन्ने कुरा चाहिँ धेरै कुरामा भर पर्छ। त्यो मध्ये महत्वपूर्ण कुरा चाहिँ भोक लागे अनुसार खाने भनिन्छ। कहिलेकाहीँ मान्छेलाई एकदम भोक लाग्छ त्यो बेलामा उसले धेरै खान सक्छ, कहिलेकाहीँ मान्छेलाई थोरै भोक लागे हुन्छ त्यो अवस्थामा उसले थोरै खान सक्छ। यद्यपि हामीले खानेकुरा चाहिँ हाम्रो उमेर ओजन अनुसारको भोजन भनिन्छ, शरीरको ओजन शरीरको हाइट शारीरिक अवस्था ऊ खेलाडी हो कि होइन, धेरै शारीरिक कसरत गर्ने मान्छे हो कि होइन, ऊ कुन उमेरको मान्छे हो, अपरेसन गरेर राखेको मान्छे, यो अवस्था यी कुराहरू पनि छँदैछ। सामान्यतया नर्मल मान्छेले खानेकुरा अझ भन्नुपर्दा हामी ध्यान साधनाका कुरा गरिरहेका छौँ, साधकले चाहिँ अब यसलाई हामी योगसूत्रको भाषामा जाने भन्ने हो भने हामीले तीन चौथाइ तपाईँको शरीरको पेटले लिन सक्ने चाहिँ तीन चौथाइ भाग खाने, एक चौथाइ भाग चाहिँ पानी र हावाको लागि राख्नुपर्छ। यो महत्वपूर्ण कुरा हो किनभने अजीर्ण अहिले हेर्नुहोस् मान्छेहरूलाई अजीर्णको समस्या खाने पाचन नहुने समस्याको एउटा कारण के हो भने मान्छेले टन्न खाएको हुन्छ, टन्न भनेको पेटभरि, अनि त्यो खानेकुराको जुन प्रक्रिया हुन्छ खानेकुरा त चल्नुपर्छ टुक्रिनुपर्छ त्यसलाई हामी मेटाबोलिजम भन्छौ, पेरिस्टालसिस मेटाबोलिजम भन्छ। पेरिस्टालसिस भनेको चाहिँ खानेकुरा हल्लिनुपर्छ चल्नुपर्छ गति हुनुपर्छ, गतिको लागि त्यहाँ अलिकति स्पेस हुनुपर्छ। त्यस कारणले तपाईँ अगाउनु भन्दा दुई चार गाँस अगाडि छोड्नु यो सामान्य कुरा भयो होइन। अब यसलाई अलिकत क्वान्टिफाईको हिसाबले भन्ने हो भने उमेर अनुसारको खानेकुरा खानुपर्छ। फेरि सामान्यतया मैले भन्ने गर्छु यो कुरा उल्लेख पनि छ, तपाईँको 60 वर्ष माथिको मान्छेले अब आफ्नो हातको मुठी त मान्छेको आफ्नो शरीरको हाइट वेट अनुसारको हुन्छ। सामान्यतया 60 वर्ष प्लस मानिसहरूले खानेकुरा चाहिँ 18 गाँस 18 सर्भिङ्स भन्छ त्यसलाई, 18 गाँस खाने। अब 40 देखि 60 वर्षको यो जुन बीचको उमेरका मानिसहरू छन् उहाँहरूले अब 24 गाँस यो खानेकुरा खाने, 30 देखि 40 वर्षको मानिसहरूले 30 गाँस खाने, 20 देखि 30 वर्षको मानिसहरूले 36 गाँस खाने, र 20 वर्ष भन्दा तलको युवा समूहहरूले चाहिँ अब 36 गाँस भन्दा माथि खान सक्नुहुन्छ। त्यस कारण उमेर अनुसार पनि हामीले हाम्रो खानेकुराको मात्रालाई मिलाउनु पर्ने हुन्छ। हाम्रो एउटा परम्परा रहेछ खानेकुरा खाने भन्दा अगाडि संकल्प गर्ने, त्यसलाई हामी औषधी हाल्ने भन्छौँ। त्यो संकल्प हो, त्यो भाव तयारी गरेको हो, मैले खाना ग्रहण गर्दैछु भनेर भनेको। तर अहिले हेर्नुहोस् त हामी खाना खाने बेला के यो कुरामा विचार गर्छौँ? कति मान्छेहरूले त खाना खाइसकेपछि के खायो भन्ने सोध्यो भने पनि थाहा हुँदैन, आज के तरकारी थियो भने पनि थाहा हुँदैन। तर एउटा ध्यानी एउटा चाहिँ योग साधना गर्ने व्यक्तिहरूले खाना खानुभन्दा अगाडि पहिला त्यसलाई संकल्प गर्ने जुन हुन्छ त्यसले चाहिँ के गर्छ त भन्दा हाम्रो माइन्डलाई र हाम्रो पाचन प्रणालीलाई सही अवस्थामा राख्छ। त्यसलाई न्युट्रिसन साइन्सको भाषामा भन्यो भने प्रिसेफालिक फेज भन्छ, यानि कि हाम्रो प्यान्क्रियाजले हाइड्रोक्लोरिक एसिड उत्पादन गरेर खानालाई पचाउने क्रिया हो रहेछ। त्यो संकल्प गर्दाखेरि त्यो निकाल्छ अनि बल्ल हामीले खाएको खानेकुरा पाचन गर्नको लागि मदत पुर्याउँछ। र अझ ध्यान साधना गर्ने मान्छेहरूले त हरेक गाँसमा ध्यान दिनुपर्छ, मैले के खाइरहेको छु कति खाइरहेको छु मैले खाएको खानेकुरा यो कहाँबाट प्राप्त भयो होला, अलिकति प्रकृतिसँग कनेक्ट हुने है। हामी भात खाइरहेछौँ भने यो चामल रोपेको त्यसलाई काटेको झारेको थन्काएको मिलमा लगेको प्रोसेसिङ गरेको अनि थालमा आएको, हेर्नुहोस् त थालमा आएको खानेकुरा त्यतिकै सजिलै आएको होइन रहेछ नि। यो कुराहरूलाई विचार गरेर खान सक्यो भने सार तत्व हाम्रो शरीरलाई उपलब्ध गराउँछ पोषक तत्वको साथसाथ। त्यति भइसकेपछि खानेकुराले मन भावना र बुद्धिसँग जोडिएको हुन्छ,
र मानिसलाई आध्यात्मिक यात्रामा अगाडि लान्छ। यो खानेकुरा र मानिसको आयुको सम्बन्ध जुन छ यसको प्रत्यक्ष सम्बन्ध छ। हामीले खाने खानेकुराबाट हाम्रो शरीरले पोषक तत्व प्राप्त गर्ने, हाम्रो शरीरलाई यथा स्थानमा राख्ने, त्यसको कार्यहरूलाई सही ढंगले गर्न सक्ने, यो कुरा ज्यादै महत्वपूर्ण कुरा हो। अहिले मानिसहरूमा जति रोगहरू देखा परिरहेको छ, अहिले हाम्रो समाजमा हेरौं न, यो सबै मेटाबोलिक सिन्ड्रोम भन्छ यसलाई चिकित्सा भाषामा, यानि कि मेटाबोलिक भनेको हाम्रो पाचनसँग सम्बन्धित रोगहरू नै अहिले ज्यादा छ मानिसहरूमा। यसको अर्थ के हो त भन्दा उसको खानपिन, आहारको व्यवस्थापन, आहारको छनौट नै ठिक नभएर हो। त्यसकारणले जब मान्छेले आफ्नो आहारलाई त्यो औषधिको रूपमा बुझ्न थाल्छ र सही खानेकुराको छनौट गर्न थाल्छ, त्यो हुने बित्तिकै यी खानेकुराहरूले हाम्रो शरीरका कोष कोषहरूलाई रक्षा गर्छ, शरीरका कोष कोषहरूको दीर्घायुको लागि त्यसले काम गर्छ र हामीलाई रोगबाट टाढा पुर्याउँछ। त्यसकारणले अभियसली खानेकुरा र हाम्रो बाँच्ने आयुसँग प्रत्यक्ष सम्बन्ध छ। खानेकुरा हाम्रो सोही अनुसारको हुन जरुरी छ। खानेकुरामा अलिकता हामीले चाहिँ स्वाद र पेटको लागि मात्रै भनेर खान थाल्यो भने फेरि रोग त्यहीँबाटै सुरु हुन्छ र रोग उत्पन्न हुने बित्तिकै मानिसले आफ्नो भएको ऊर्जा होइन आफ्नो समय सबै त्यही व्यतीत गर्नुपर्ने हुन्छ। त्यसकारणले यो संसारमा रोगलाई सधैँभरि रोकथाम गरेर बचाउन सक्ने कोही डाक्टर छ र कोही चिकित्सक छ र छ भने मलाई भन्नु होला। त्यही चिकित्सक पनि मर्नुपर्छ, तर हाम्रा योगीहरू, हाम्रा पुर्खाहरू, हाम्रा ऋषिहरू ती दीर्घायु हुनुको, लम्बी आयु हुनुको कारण भनेकै यही हो कि स्वयं व्यक्ति डाक्टर थिए। ए यो अर्थमा मेरो शरीरको लागि मैले खानुपर्ने औषधीय गुण भएको खानुपर्ने कुराहरू के हो भनेर हाम्रा पुर्खाहरूलाई ज्ञान रहेछ नि त, जसले गर्दा उहाँहरू 200, 300, 400 वर्ष पनि बाँच्नुभयो। त्यसकारणले हामीले खाने खानेकुराले हाम्रो जीवनसँग, हाम्रो आयुसँग प्रत्यक्ष जोड्छ। त्यसो भएको हुनाले हामीले खाने खानेकुरामा औषधीय गुण छ कि छैन, त्यो हिताहार छ कि छैन, हिताहार छ कि छैन र मिताहार छ कि छैन, यो कुरालाई ध्यान दिनुपर्ने हुन्छ। यदि हाम्रो खानेकुरा हिताहार ऋतु अनुसार मौसम अनुसारको छ, हिताहार छ, हिताहार भनेको तपाईँको शरीरको अवस्था अनुसार, तपाईँको शारीरिक अवस्था अनुसार छ भने, अर्को भनेको मिताहार तपाईँको रुचि भावना र इच्छा अनुसारको छ भने, यस्ता खानेकुराले हाम्रो शरीरसँग कम्प्याटिबल हुन्छ र त्यसले दीर्घायु रहनको लागि र आयु लम्ब्याउनको लागि मदत। व्यक्तिको काम गर्ने समय होइन, व्यक्तिको आराम गर्ने समय, व्यक्तिको खाना खाने समय, यो सबको साइकल छ। हेर्नुहोस्, निन्द्राको त स्लिप साइकलै छ। कतिपय मानिसहरूले निन्द्रासँग कम्प्रोमाइज गरेको पनि पाइन्छ। एउटा व्यक्तिले निन्द्रा लाई बडो ध्यान दिनुपर्छ। हुन त ध्यान गर्ने व्यक्तिहरूले फेरि धेरै नसुतिकन पनि उहाँहरूले एनर्जीलाई सजिलै हाइबरनेसन गर्न सक्नुहुन्छ।

0: साथीले विवाह समारोहमा आइज भनेर हैरान गरेकी छ। आफ्ना भने राम्रा गहना नै छैन, पैसा भएर मात्र के गर्नु, कहाँ राम्रा गहना पाइन्छ आफूलाई थाहा नै छैन।
1: किन पिर गरेकी नानी, जाउँ न मसँग सुबोध मूल्यमा गुणस्तरीय गहना पाइने पसल, ज्योति गहना पसल।
2: हजुर, हामी कहाँ काँचो नम्बर एक सुनसादीका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष कालीगरद्वारा ग्यारेन्टीका साथ तयार गरिन्छ। साथै पुराना गहनाहरूसँग नयाँ गहना पनि साटिन्छ।
3: विगत लामो समयदेखि तपाईँको सेवामा समर्पित
2: ज्योति गहना पसल विष्णु भूषालसँग सँगै सचेको घरमा तुलसीपुर दाङ। प्रोप्राइटर हरिबिक। सम्पर्क मोबाइल 9857720300।
3: सधैँ सेवा गर्ने अवसर दिनुहोस्।
4: किसानहरूका लागि खुसीको खबर,
5: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बंगुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
4: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ। फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 9857723971।
6: जब इन्टरनेट हुन्छ सुपर हिट, छिमेकीले पनि गर्छ लुकी लुकी भिजिट। Vianet Superhit Internet Pack अब प्रायोरिटी सेवाको सुविधा सहित पाउनुहोस् सेम डे सपोर्ट, 200 एमबीपीएस केबल वार्षिक 11,200 एक महिना सित्तैमा, साथै मेश राउटर किन्दा 16% डिस्काउन्टको भारी छुट। आजै जोड्नुहोस् Vianet, अब सबै कनेक्टेड।
7: थप जानकारीको लागि तुलसीपुर दाङमा रहेको Vianetको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
8: Vianet।
9: के तपाईँ विवाहको लागि राम्रो पार्टी प्यालेसको खोजीमा हुनुहुन्छ?
10: कि त कुनै सभा समारोह तथा कार्यक्रमहरू सञ्चालन गर्नको लागि टेन्ट तथा साउन्ड सिस्टम भाडामा लिन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको हर समस्याको समाधान श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस।
10: हजुर, विवाह पार्टी, पूजा, व्रतबन्ध, सभा समारोह लगायत कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीलाई सम्झनुहोस्। साथै साउन्ड सिस्टम र टेन्ट भाडामा पनि उपलब्ध गराइन्छ।
9: सम्पर्क श्री गणेश टेन्ट एन्ड पार्टी प्यालेस, तुलसीपुर 5 राप्ती प्रादेशिक अस्पतालको अगाडि समीक्षालय भवन।
10: प्रोपराइटर सिन्धुली श्रेष्ठ। मोबाइल नम्बर 9847844683 र 9847864670। सेवा गर्ने मौका दिनुहोस्।
11: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साच्चै ठूलो चुनौती हो, तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू, केमोथेरापी, रेडिएसन थेरापी, क्यान्सर सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौ। साथै क्यान्सर उपचारको लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने बिरामीहरूलाई यति एयरलाइन्ससँगको सहकार्यमा निशुल्क हवाई टिकटको पनि व्यवस्था गरिएको छ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएमसी अस्पताल सँगै एउटै परिसरमा, क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।